0: हजुर श्रोता, यिनै प्रस्तुति सँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। तपाईँको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै टिपाउन नबिर्सनुहोला। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0564141000 सधैँ खुल्ला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुने जानकारी सहित आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुन आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
3: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9856078302।
5: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्बिसौनीको ठिक पारिपट्टि,
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033998 र 9465610950।
5: एपी स्टोर, दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
12: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
5: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
12: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
5: फोन नम्बर 0564143121,
12: मोबाइल 9805678634 र 9701107090।
14: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता, चप्पल, स्टल सुट पैंट लेडीज आइटम साड़ी कुर्ता सुरुवाल होलसेल मूल्य में बिक्री गरिन्छ।
2: संपर्क प्रिंस फैंसी हाउस मोबाइल 98066-81115।
11: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
12: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
11: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
12: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
11: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
12: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
11: कक्षा 12मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
12: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
11: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
12: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
11: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
12: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
11: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
12: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
13: छुटका दायराहरू
12: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
13: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
12: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
11: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9648064145
1: 103.8 अन्तर्मनको आवाज
16: स्टुडियो लाइट अहिले बिहानको 6 बज्यो
15: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
17: with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
18: Where do we begin?
17: With international news you can trust, BBC News.
18: Journeys into the heart of global events.
17: And voices from around the globe.
19: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
17: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
20: पाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि 3 जना अझै बेपत्ता गैरायतीकै ठाउँमा मुसलधारे वर्षा नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह
21: सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था लघु वित्त पीड़ित र सरकार बीच 7 बुँदे सम्झौता
20: रोपाईको बेला आधा मल गोड्ने बेला झन हाहाकार मौसममा एलनिनोको प्रभाव बाँकी नै रहेकाले पूर्व तयारी गर्न विज्ञको सल्लाह
22: एलिनो बलियो भयो भने अब कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो पानी धेरै पर्ने वा कम्पनी त्यो भन्दा पनि जे भए पनि हामी तयार त्यहाँ हुनु पर्यो
21: कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा 377 जना अझै बेपत्ता, पराक्रम पाइरहेकाले उद्धार कार्यमा कठिनाई।
20: र श्रीलंकन क्रिकेटर डिक बेलाले लुम्बिनीबाटै आउँदो सिजनको एनपीएल खेल्ने एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिमको टोली थपियो।
0: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। रोल्पाको थवाङ गाउँपालिका 5 उवा कोटल बारामा अस्ति बुधबार साँझ पाउने 8 बजेतिर गएको पहिरोमा ज्यान गुमाउनेको संख्या 10 पुगेको छ। 3 जना अझै बेपत्ता छन्। हिजो बिहान घटनास्थल पुगेका रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीका अनुसार ज्यान जानेको संख्या 10 पुगेको हो। घटनास्थलमा 5 र प्युठान जिल्लाका खोलाहरूमा 5 जनाको शव फेला पारिएको छ। पहिरोले 9 घर 1 घुम्ती पसल 2 गोठ र 1 चर्च पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायक उपरीक्षक पञ्चकुमार बाकुले जनाउनुभयो। पहिरो ठूलो र बस्ती नै पुरिएकाले खोजी तथा उद्धारमा कठिनाई बनेकाले 3 जना अझै फेला पार्न सकिएको छैन। पहिरो आसपासका केही घर जोखिममा छन्। एकै गाउँ भएको यति धेरै मानवीय क्षतिले उठीवासी मात्रै होइन सिंगो रोल्पा शोकमा डुबेको छ। यति ठूलो जनधनको क्षति यस क्षेत्रमा पहिलो पटक हो। घटनास्थल सदरमुकाम लिउबाङबाट करिब 26 कोष उत्तर पूर्वमा रहेको छ। यसैबीच गैराती देशका केही ठाउँमा मुसलधारे पानी परेको छ। गएको 12 घण्टामा स्याङ्जा लमजुङ कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै गोर्खा बागलुङ बाँके बर्दिया प्युठान म्याग्दी सुर्खेत तनहुँ लगायतका जिल्लाहरूमा पनि ठूलो पानी परेको छ। ठूलो पानी परेका ठाउँमा भेलबाड़ी आएको छ। नुवाकोटको त्रिशुली नदी प्युठानको लुङ्गरी नदी कास्कीको मार्दी खोला लमजुङको चेपे खोलामा बाढ़ी आएकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गोर्खा लमजुङ तनहुँ कास्की स्याङ्जा पर्वत म्याग्दी बागलुङ रोल्पा प्युठान तथा आसपासका जिल्लाहरूमा आज बिहानसम्म आकस्मिक बाढ़ी र गेग्रान बाहको उच्च जोखिम रहेकाले सावधानी अप्नाउन महाशाखाको आग्रह छ। मध्य र पश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पनि गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली पहाड़ी र तराईका थोरै ठाउँ तथा बागमती प्रदेशको पहाड़ी भेग कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति पानी परे पनि काठमाडौँ जोड्ने मुख्य सड़क नागडुङ्गा मुगलिनमा गाड़ीको आवाज जावत सामान्य रहेको मुगलिन प्रहरीले जनाएको छ।
4: कांग्रेसको असन्तुष्ट पक्षले 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवालाई नै सभापति मानेर 15 महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ। देउवालाई सभापति माने तत्काल पार्टी एकता हुने नभए सर्वोच्चको फैसला कुर्नुको विकल्प नभएको असन्तुष्ट पक्षका नेताहरूले बताएका छन्। 15 महाधिवेशनको निष्पक्षता र स्वतन्त्रताका लागि दुवै पक्ष सम्मिलित राजनीतिक संयन्त्र बनाउनुपर्ने माग गर्दै आएका असन्तुष्ट पक्षले सर्वोच्च अदालतको वैशाख 4 गतेको फैसला पुनरावलोकन हुने भएपछि अडान फेरेको हो। 5 महिनापछि स्वदेश फर्किएका देउवाका लागि चुनदेवीमा रहेको असन्तुष्ट पक्षको सम्पर्क कार्यालयमा सभापतिकै रूपमा छुट्टै कक्ष तयार गरिएको छ। पूर्व सभापति देउवा हिजो विमानस्थलबाट सिधै सम्पर्क कार्यालय चुनदेवी पुग्नुभयो, जहाँ ठूलो संख्यामा नेता तथा कार्यकर्ता उपस्थित थिए। कार्यकर्ताको आग्रह बमोजिम देउवाले छोटो सम्बोधन गर्नुभएको थियो। त्यसक्रममा पञ्चायतकाल र पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा समेत आफू विरूद्ध अभियोग लगाएको उल्लेख गर्दै उहाँले आक्रोश पोख्नुभयो। राजा ज्ञानेन्द्र पूर्व राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ, उहाँले भन्नुभयो। चुन्दैमा रहेको सम्पर्क कार्यालयमा देउवाका लागि सभापतिकै नेम प्लेट टाँसिएको भए पनि उहाँले सार्वजनिक गरेको 2 पेजको अपीलमा भने सभापति लेखिएको छैन। शेरबहादुर देउवा मात्र लेखेर हस्ताक्षर गरिएको छ। देउबा नजिकका नेता प्रकाश शरण महत विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई सभापति स्वीकारेर अघि बढ़न नसकिने बताउनुहुन्छ। यता विशेष महाधिवेशनबाट विधिसम्मत विस्थापित भएको नेतृत्वलाई फेरि स्वीकार गरेर महाधिवेशनमा जान नसकिने कांग्रेस महामन्त्री प्रदीप पौडेलको भनाई छ। देउबालाई सभापति मानेर एकतामा जान कांग्रेस असन्तुष्ट पक्षको प्रस्ताव कान्तिपुर दैनिकमा खबर छ।
3: नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जामा दिइने ब्याज अनुदान सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधिको पहिलो संशोधन स्वीकृत गरेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संशोधित व्यवस्था अनुसार कर्जा प्रवाह तथा ब्याज अनुदान कार्यान्वयन गर्न निर्देशन दिएको हो। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 अनुसार पहिले नै प्रवाह भएको कर्जा नवीकरण गरिएको भए पनि ब्याज अनुदान पाउने बाटो खुलेको छ। यस्तै प्राकृतिक विपदबाट प्रभावित व्यक्तिले निजी आवास निर्माण गर्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा पनि संशोधित कार्यविधिले नयाँ प्रक्रिया तोकेको छ। विपद पीड़ितले घर बनाउन लिएको कर्जामा पनि सुविधा छ। किस्ता तिर्न नसक्दा तत्काल ब्याज अनुदान नरोकिने भएको छ। यसैबीच लघु वित्तका सदस्य तथा ऋणीको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठनदेखि ऋण विनाको विकल्पका लागि अध्ययन गर्ने विषयमा सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ। यससँगै अब लघु वित्त पीड़ितको आन्दोलन पनि स्थगित भएको छ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोलीका पदाधिकारी र लघु वित्त पीड़ित बीच हिजो भएको वार्तामा सहमति जुटेपछि सात बुधे सम्झौता भएको हो। यसअघि पनि वार्ता टोलीले आन्दोलनरत लघु वित्त पीड़ितको अर्को समूहसँग पाँच बुधे सम्झौता गरेको थियो। अर्को खबरमा चेक बाउन्स सम्बन्धी घटनामा अब बैंकिङ कसुर ऐन अनुसार मात्र अनुसन्धान र अभियोजन हुने भएको छ। यसअघि रहेको विनिमय अधिकार पत्र ऐन अनुसार चेक अनाधार मुद्दा पनि दर्ता गर्न सक्ने प्रावधान थियो। सरकारले 2082/24 बैंकिङ कसुर तथा सजाय ऐन संशोधन गरी विनिमय ऐनमा भएको चेक अनाधार सम्बन्धी दफा 107(क) खारेज गरेको थियो। त्यस विरूद्ध भएको रिटमा यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकोमा फैसलामा भने त्यो ऐन संशोधन विधेयन सम्बन्धी सिद्धान्त अनुरूप नै रहेको उल्लेख गरेको छ। यससँगै चेक बाउन्सको कानून कार्यान्वयनको दोहोरोपन बन्द भएको छ। तर चेक अनाधार सम्बन्धी कसुरमा रहेको 5 वर्ष हलम्यादको सुविधा नयाँ मुद्दामा भने हुने छैन। नयाँ पत्रिकामा खबर छ। काया कैरनमा मौसमी प्रणाली एलनिनो र यसको प्रभावबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
10: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
11: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
11: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रोल्पा थबाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता, गैराती केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह, देउबालाई सभापति मानेर एकतामा जान कांग्रेस असन्तुष्ट पक्षको प्रस्ताव, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीड़ित र सरकारबीच 7 बुँदे सम्झौता लगायतका खबर प्रस्तुत गरे।
4: अब बाँकी खबर। कृषि विभागका अनुसार देशभर 96% भन्दा बढ़ी भूभागमा रोपाई सकिएको छ। धमाधम मैझारो गरिरहेका किसानले यस वर्ष पनि रासायनिक मलको चर्को अभाव खेपेर रोपाई सकाएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार असार र साउनमा धान रोप्ने सिजनमा 2 लाख टन भन्दा बढ़ी रासायनिक मल आवश्यक पर्छ, तर यी 2 महिनामा सरकारले 1,95,184 टन मात्रै मल वितरण गरेको छ। अहिले धान हुर्किने बेला युरिया हाल्नुपर्ने भए पनि नपाएको गुनासो किसानले गरेका छन्। धानको बोट राम्रोसँग हुर्काउन अहिले युरिया हाल्नुपर्छ तर सहकारी जाँदा मल छैन भन्नुहुन्छ कैलालीको भजनी नगरपालिका एक चकुलियाका किसान मजोर कुमाल। रोपाईमा आधा मल गोड्ने बेला झन हाहाकार शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ। यसैबीच प्रशान्त महासागरमा मौसमी प्रणाली एलनिनो थप बलियो हुँदै गएको छ। नेपालमा अहिलेसम्म एलनिनोको प्रभाव नगर्ने देखिएको मौसमविदले बताएका छन्। मनसूनी वर्षाको अवस्था हेर्दा असारदेखि साउन अन्तिमसम्म अर्थात बितेका 2 महिना सन्तोषजनक नै रह्यो। यो अवधिमा मुख्य बाली धानको रोपाई पनि उत्साहजनक नै भयो। देशभर झण्डै 96% रोपाई सकिसकिएको छ। अझ केही दिन मनसूनी वर्षा सक्रिय नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, तर यही बेला प्रशान्त महासागरमा एलनिनो थप बलियो बन्दैछ। आउँदा दिन र हिउँदियाममा यसको प्रभाव कस्तो रहला भन्ने चासो र चिन्ता छ। एलनिनोलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारी गर्नुपर्नेमा विज्ञको जोड छ। थप जानकारी सहित साथी मदन पौड्याल।
13: हालै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले एलनिनो दैलोमा मात्र होइन हाम्रो घरभित्र नै आइसक्यो भनी चेतावनीयुक्त संकेत गर्नुभएको छ। यसको अर्थ एलनिनोले अहिले गर्मी बढ़ाउँदैछ, यो त केवल थालनी मात्रै हो। पूर्वानुमान अनुसार एलनिनो थप बलियो भएमा यसले सुक्खा र गर्मी अनि वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउन सक्छ। खासमा के हो त एलनिनो? जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्य।
14: एलनिनो भनेको प्रचण्ड महासागरको पूर्वी भएको इक्वेटर साइडको त्यहाँको चाहिँ समुद्रको पानी नर्मल भन्दा बढी तातिने हो। पानी तातिने प्रक्रिया प्राकृतिक प्रक्रिया हो, किनभने यो प्रक्रिया 2-5 वर्ष वा 7 वर्षमा एकचोटि हुन्छ भने समुद्र भित्रैबाट चाहिँ तातो भएर आउने हो। जस्तै त इनारको पानी तातो हुन्छ नि तल होइन, त्यस्तै किसिमबाट चाहिँ त्यो तलैबाट तातो भएर त्यो पछि यो अध्ययनकै विशेष हो यो।
13: त्यसो त यस वर्ष मनसूनमा सरदर भन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान यसअघि नै सार्वजनिक भएको थियो, तर असार पहिलो हप्ता नेपाल भित्रिएको मनसूनको अहिले मध्य अवधि हो अनि अहिलेसम्म मनसूनमा सरदर हुने वर्षा 1600 मिलिमिटरको आधा जसो वर्षा भइसकेको छ। यसअघि प्री मनसूनमा समेत यसपालि राम्रै पानी पर्यो। अबका दिनमा एलनिनोको प्रभाव जस्तो भए पनि चनाको भने रहनुपर्ने हुन्छ।
14: अब चाहिँ अहिलेसम्म पानी परे पनि एलनिनो इफेक्ट हुँदै नहुने भन्ने कुरा होइन, अब चाहिँ घाम लागेर पानी पनि कम चाहिँ हुन सक्छ, यो कुरा हामी भन्न सक्छौँ। किन भन्दाखेरि एलो यसको छँदैछ, पक्कै पनि एउटा के देखिन्छ भन्दाखेरि एलो देखिने बेलामा चाहिँ औसतभन्दा पनि कम पानी पर्ने भइरहेको छ। हो, नेपालको विभिन्न ठाउँमा हेरेर कति बढी पनि पानी परेको छ, तर पनि इफेक्ट यसको हुन्छ नि। अबको दिनमा केही चाहिँ हामी सतर्क हुनुपर्ने हो कि?
13: विश्व मौसम संगठन WMOले हालै भदौ मध्यसम्म एलनिनो अझ बलियो बन्ने र त्यसले उच्च तापक्रमको साथै वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउने प्रक्षेपण गरेको छ। अब मनसूनको बाँकी अवधिसँगै आउँदो हिउँदियाम कस्तो रहला भन्ने चिन्ता बढ़ेको छ। पूर्वानुमान अनुसार सुक्खा खडेरी र उच्च तापको अवस्था आउन सक्ने भएकोले पूर्व तयारी भने थाल्नुपर्छ भन्नुहुन्छ फेरि वरिष्ठ मौसमविद मणिरत्न साक्य।
14: एलनिनो बलियो भयो भने अब युजली हामीले भन्ने चाहिँ पानी कम पर्ने हो र कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो, तर अघि भने चाहिँ अब यसपालिको एलनिनो छ भन्दा भने पनि हामीले धेरै पानी परेको पनि अनुभव गर्यो, बढी नै पानी पर्यो एक ठाउँमा त अझ होइन। यस कारण चाहिँ एलनिनो पर्यो भनेमा अब पानी धेरै पर्ने वा कम पर्ने त्यो भन्दा पनि जे भए पनि हामी तयार त्यहाँ हुनु पर्यो।
13: अहिले देखिएको एलनिनो जस्ता मौसमी प्रणालीको प्रभाव हाम्रो समग्र कृषि अर्थतन्त्रमा पर्ने भएकोले यसबारे चनाखो रहेर अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्ने खाँचो छ।
3: बलियो बन्दै गएको मौसमी प्रणाली एलनिनो, यसका प्रभाव र पूर्व तयारी बारे वरिष्ठ मौसमविद मणिरत्न साक्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरकै सिलसिला, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले विक्रम सम्बत 2076 बैंक अफ काठमाडौँका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ लगायत 11 कर्मचारीले पक्राउ गर्यो। प्रहरी अनुसन्धानपछि खोलाको बगर धितो राखेर ऋण दिएको भन्दै बैंकिङ कसुर तथा नक्कली कृत्य कागजातका आरोपमा उच्च अदालतमा मुद्दा चलाइयो। अदालतले 3 वर्ष अघि ऋणी सुरेन्द्र श्रेष्ठलाई दोषी ठहर गर्यो। सीईओ सहित 10 कर्मचारीले सफाई पाए। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। विभिन्न बैंकका प्रमुख कार्यकारीदेखि कर्मचारीहरूलाई अहिले पनि पक्राउ गर्ने गरे पनि नियमन गर्ने मुख्य जिम्मेवारी बोकेको संस्थाका अधिकारीहरूमाथि कुनै अनुसन्धान भएको देखिँदैन। आफ्नो नियमन कार्यक्षेत्रभित्र रहेका संघ संस्थामाथि अनुसन्धान र कारवाही भइरहँदा राष्ट्र बैंकको मौनता सर्वत्र चासोको विषय बनेको छ। पूर्व गवर्नर एवं पूर्व अर्थमन्त्री युवराज खतिवडा भन्नुहुन्छ, वित्तीय क्षेत्रको नियामक निकाय राष्ट्र बैंक भएकाले सबैभन्दा पहिले उसैले हेर्नुपर्छ। राष्ट्र बैंकले काम गरेन भने अख्तियार छ, नेपाल सरकार छ, संसदीय समितिहरू छन्, सीआईबीले पनि हेर्छ। यस्तै पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्री भन्नुहुन्छ, बैंक तथा वित्तीय संस्थामा प्रहरीद्वारा भएका अनुसन्धानले विधिको शासन र सम्बन्धित क्षेत्रको संवेदनशीलता व्यवस्था गरेको देखिन्छ। राष्ट्र बैंक कमजोर हुँदै गएकाले वित्तीय क्षेत्रमा यस्ता घटना क्रमिक रूपमा बढ़ेका छन्। यस्तै बैंकर संघका अध्यक्ष सन्तोष कोइरालाको भनाईमा आर्थिक शिथिलताका कारण लगानी डुब्ने हो कि भन्ने भए लगानीकर्तामा हट्न नपाउँदै अहिले ऋण दिएकै भरमा सरकारको केरकार तथा पक्राउ झेल्नुपर्ने हो कि भन्ने सन्त्रासमा बैंकरहरू छन्। बैंकले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि, राष्ट्र बैंकले शीर्षकको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: ए सबिना, यस्तो हतारमा कता हो?
16: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
15: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
17: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
18: शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
19: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
18: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
20: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर, एमबीबीएस लगायत चिकित्सा शिक्षा अध्ययन गर्न नेपाल आउने विदेशी विद्यार्थीको संख्या बढ़दै गए पनि चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाने क्रम भने घटेको छैन। पछिल्लो 3 शैक्षिक सत्र 80-81 र 82 1859 विदेशी नेपालमा चिकित्सा शिक्षाका लागि भर्ना भए। यही अवधिमा विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि 4741 नेपाली विद्यार्थीले अनुमति लिएका छन्। चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष तथा अहिलेका सदस्य डाक्टर श्रीकृष्ण गिरी नेपालमा विदेशी विद्यार्थी ल्याउने सम्भावना प्रबल रहेको र विस्तारै संख्या बढ़दै गएको बताउनुहुन्छ। विद्यार्थी संख्या वृद्धि गर्ने नाममा गुणस्तरमा पनि सम्झौता गर्न नसकिने उहाँले बताउनुभयो। डाक्टर गिरी नेपालको चिकित्सा शिक्षाले विश्व चिकित्सा शिक्षा संघ WFME को मान्यता पाए विदेशी विद्यार्थीको संख्या स्वत बढ्दै जाने बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा यो खबर छ। यसैबीच सरकारले कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीलाई आन्तरिक परीक्षा लिन बन्द गरेपछि मूल्याङ्कनका लागि विद्यालयहरूले वैकल्पिक विधि अनुसरण गर्न थालेका छन्। शुरूमा वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न असहज महसुस भए पनि अहिले भने बानी परेको र यसमा संलग्न शिक्षकहरूले प्रतिक्रिया दिएका छन्। तर एकै कक्षामा धेरै विद्यार्थी भएको विद्यालयमा भने झन्झटिलो भएको अनुभव पनि शिक्षकहरूको रहेको छ। गएको चैत 13 गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीले कक्षा पाँचसम्म आन्तरिक परीक्षा लिने कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाव नपर्ने गरी वैकल्पिक मूल्याङ्कन प्रणालीको विकास गर्ने यो कार्यसूचीको बुदा नम्बर 89 उल्लेख छ। त्यही अनुसार विद्यार्थीको मूल्याङ्कन शुरू गरिएको विद्यालयहरूको भनाइ छ। सरकारले शासकीय सुधार सम्बन्धी कार्यसूची सार्वजनिक गरेपछि विद्यार्थीको मूल्याङ्कनलाई सहज बनाउन शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास गरेको कक्षा 4 र 5 का विद्यार्थी मूल्याङ्कन सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको छ। मार्गदर्शनमा विद्यार्थी मूल्याङ्कनका लागि कक्षा सहभागिता, लिखित तथा मौखिक कार्य, परियोजना कार्य, प्रयोगत्मक कार्य, व्यवहार अवलोकन, विद्यार्थी कार्यको प्रदर्शन, घटनावृत्त अभिलेख, स्व र सहपाठी मूल्याङ्कन तथा अभिभावकको प्रतिक्रिया लगायत उपाय सुझाव दिइएको छ। आजको गोर्खा पत्रमा खबर छ।
3: अब विदेशको खबर। कोलम्बियामा शक्तिशाली भूकम्पपछि उद्धारको समय बित्दै जाँदा जीवित व्यक्तिको खोजीमा आशा कमजोर बन्दै गएको छ। उद्धार टोलीले भग्नावशेषमा खोजी कामलाई तीव्र बनाइरहे पनि कति ठाउँमा खोजी तथा उद्धारको सट्टा भग्नावशेष हटाउने काम शुरू भएको रोइटर्सले जनाएको छ। गएको सोमबार बिहान स्थानीय समय अनुसार बिहान 7:30 बजे गएको 7.4 म्याग्निच्युडको भूकम्पका कारण पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा भवन, घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ। सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कम्तीमा 273 जनाको ज्यान गएको छ भने 3,800 भन्दा धेरै घाइते भएका छन्। अझै 377 जना बेपत्ता रहेको खबरमा उल्लेख छ।
4: अब केही खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको साबिक विजेता लुम्बिनी लायन्सले श्रीलंकन क्रिकेटर निरोसन डिक बेलालाई तेस्रो सिजनमा पनि निरन्तरता दिएको छ। लुम्बिनीले फेसबुक मार्फत यसबारे जानकारी गराएको छ। गएको सिजनका ब्याटर तथा विकेट किपर डिक बेलाले लुम्बिनीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। समूह चरणको 4 खेल खेलिसकेपछि डिक बेला लुम्बिनीसँग जोडिएका थिए। उनी आउँदा लुम्बिनी 3 खेल हारेर संकटमा थियो। डिक बेलाले 6 खेलमा 122 माथिको स्ट्राइक रेटमा 137 रन बनाएका थिए। लुम्बिनीबाट डिक बेला भन्दा बढ़ी रन बनाउनेमा रोहित पौडेलले 276 र डार्सी सर्ट 256 रन बनाउन सफल भयो। निरोसन डिक बेलालाई पुनः लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा हर्षित भएको टोलीको भनाई छ। डिक बेला अहिले दुम्बाला सिक्सर्सबाट श्रीलंकामा लंका प्रिमियर लीग खेलिरहेका छन्। 33 वर्ष डिक बेलाले श्रीलंकाबाट 54 टेस्ट, 55 एक दिवसीय अन्तर्राष्ट्रिय र 28 टी20 अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। र एभरेस्ट महिला भलिबल लीग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपिएको छ। यो सँगै लीगमा टोलीको संख्या 7 पुगेको छ। पहिलो संस्करणमा चितवन, गण्डकी, कर्णाली, काठमाडौँ, ललितपुर र मधेस सहभागी थिए। फाइनलमा ललितपुरलाई 3-2 सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको थियो। दोस्रो संस्करणमा भने चितवन र गण्डकी बाहिरिएका थिए। दोस्रो संस्करणमा नयाँ टोलीका रूपमा लुम्बिनी र पोखरा थपिएका हुन्। यो संस्करणको फाइनलमा पनि कर्णालीले ललितपुरलाई 3-2 सेटमा हराएको थियो। प्रतियोगिता आउँदो असोजमा आयोजना हुनेछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। अल्पमतमा परेको 30 दिनमा मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजीर मियासँग हिजो राजीनामा दिनुभएको हो। मुख्यमन्त्रीको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ेको छ।
4: राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेना निगमका सुधारका आशलाग्दा संकेत देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालमा 4 महिनामै 6,27,00,00,000 रूपियाँ आमदानी, अकुपेन्सी 86% र 1,06,00,00,000 रूपियाँ ऋणको किस्ता भुक्तानी भएको तथ्य सार्वजनिक गर्नुभयो। निगमकै प्रारम्भिक हिसाबले भने तस्विर त्यति उत्साहजनक भने नदेखिएको खबर कान्तिपुरमा छ।
3: एमाले पालिका र ओडा केन्द्रित पार्टी मिशन जागरण अभियान अघि बढ़ाएको छ। पार्टी सदस्यता नवीकरण गर्दै आउँदो प्रदेश सभा र पालिका चुनावसम्म लक्षित गरेर एमाले 1.5 महिनादेखि देशैभर मिशन जागरण अभियान चलाएको हो।
4: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 5 पालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका, बाजुराको बढ़ीमालिका नगरपालिका, तनहुको ब्यास नगरपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका गाउँपालिका र कास्कीको रूपा गाउँपालिकाले भूमि बैंक सञ्चालन एवं स्थापनाका लागि स्वीकृत पाएका छन्।
3: विद्युत खपतमा नागरिकलाई मूल्य अभिवृद्धि कर भ्याट लगाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले उद्योगीको 7 अर्ब बराबरको विद्युत महसुल बकेउता असुलीमा भने बेवास्ता गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
4: जिल्ला अदालत काठमाडौँले पक्राउ गरेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
3: सुस्त अर्थतन्त्रकै बावजुद विकास बैंकहरूको वित्तीय विवरणमा सुधार आएपछि बैंकिङ क्षेत्र उत्साहित देखिएको खबर कारोबारले लेखेको छ।
4: उद्योग दर्तादेखि सञ्चालनपछिका अधिकांश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले उद्योग विभागले औद्योगिक व्यवस्थापन सूचना प्रणाली IMIS लागू गरेको छ।
3: सरकारले 15 वर्ष सन् 2040 सम्मको लागि प्रसारण प्रणाली लगानी गुरू योजना तयारी अन्तिम चरणमा पुर्याएको छ। गुरू योजनाले विद्युत उत्पादनको लक्ष्यलाई आधार बनाएर प्रसारण प्रणाली तयार गर्दैछ।
4: डिभिजन वन कार्यालय चितवनले गएको आर्थिक वर्ष 82-83 काठबरा बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छ। कार्यालयले हिजो आयोजना गरेको आर्थिक वर्ष 82-83 कार्य प्रगति एवं समीक्षा कार्यक्रममा यसबारे जानकारी दिएको हो।
3: काया कैरनमा अब पालो उखानको
4: वर्षाको भेल आयो गयो।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
4: रोल्पा थबाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता। गैरातीकै ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह।
3: सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीड़ित र सरकार बीच 7 बुँदी सम्झौता।
4: रोपाईको बेला आधा मल, गोड्ने बेला झन हाहाकार। मौसममा एलनिनोको प्रभाव बाँकी नै रहेकाले पूर्व तयारी गर्न विज्ञको सल्लाह।
3: कोलम्बियामा शक्तिशाली भूकम्पमा 377 जना अझै बेपत्ता, पराक्रम पाइरहेकाले उद्धार कार्यमा कठिनाई।
4: र श्रीलंकन क्रिकेटर डिक बेलाले लुम्बिनीबाटै आउँदो सिजनको एनपीएल खेल्ने। एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिमको टोली थपियो।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। लामो समयको विदेश बसाईपछि स्वदेश फर्किएका काँग्रेसका निवर्तमान सभापति देउबासँग यो कार्टुन सम्बन्धित छ। हिजो विमानस्थलबाट बाहिरिँदा देउबाले गाड़ीमाथि टाउको निकालेर समर्थकहरूलाई उत्साहका साथ हात हल्लाउनु भयो। सम्पर्ककारले पुगेर मलाई राजाले त सकेनन्, अरूले सक्छन् भनेर गरम भाषण गर्नुभयो। यहाँ कार्टुनमा पूर्व राजा जस्तै देखिने मान्छे कोठाभित्र बसेर टीभीमा देउबालाई हेर्दैछन्। गाडीमाथि टाउको निकालेर हात हल्लाउँदै गरेका देउबा देखेपछि पूर्व राजा जस्तै देखिने मान्छे भन्दैछन्, ठिक भन्नुभयो, मैले पनि यस्तै ठाउँबाट टाउको निकालेका थिएँ, सकिन त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेयर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 98542328 98462614726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
4: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
5: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
7: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो बजारको लागि भने
8: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि। फोन 065 590 369।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98041-54674 र 98460-23420।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
11: हो त है सामान लिन टाढा किन जानु पर्यो र।
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
14: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
15: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
14: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल। फोन 9841616220।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
16: जब गेडागुडी हामी टुसा उमार्छौँ नि होइन, अब गेडागुडी न्युट्रिसियस हुन्छ नि, प्रोटिन छ त्यसमा, म्याग्नेसियम छ, अरू धेरै तत्त्व छ जुनले चाहिँ जिउलाई राम्रो गर्छ। जब टुसा उमार्छौँ नि होइन, त्यसले चाहिँ अझै कन्टेन्ट बढ्न गयो कि। अब कन्टेन्ट बढेपछि फ्रीमा जो के भयो, न्युट्रियन्ट्सहरू बढ्यो होइन। अब कन्टेन्ट त बढ्यो, अब जिउलाई अलिकति, मेरो पेट चाहिँ अलिकति तलमाथि हुन्छ भने यो टुसा उमार्नु भएको छ भने चाहिँ अझ पचाउन सजिलो हुन्छ होइन। एक त न्युट्रियन्ट्स पनि बढ्न गयो, अर्को चाहिँ जिउलाई चाहिँ हजुरको पचाउन, अब्जर्प्सन गर्न न्युट्रियन्ट्सहरू चाहिँ अझ सजिलो पार्छ। टुसा उम्रेको गेडागुडीमा एउटा मेन भनेको प्रोटिन भयो होइन, हजुरको म्याग्नेसियम भयो, अर्को भनेको फोलेट, जुन चाहिँ हामी यदि अब प्रेग्नेन्सीको बेला कि त अब हुन्छ नि प्रेग्नेन्सी प्लान गर्दैछौँ भने जुन फोलेट फोलिक एसिड दिनुहुन्छ नि त्यसको लागि पनि एकदमै राम्रो फोलेट पनि त्यही छ। अर्को भनेको फाइबर। अब यो कुराहरू चाहिँ हजुरको अब सिम्पल, म एक्सर्साइज एकदमै धेरै गर्छु, मलाई प्रोटिन धेरै चाहिन्छ, त्यस्तो मान्छेहरूले खाँदा भयो होइन, कि त होइन एकदमै बिजी स्केड्युल छ अब थोरै खाने तर मलाई धेरै क्यालोरी चाहिएको छ होइन, त्यस्तो बेलामा हजुरको टुसा उम्रेको गेडागुडी एकदमै राम्रो भयो। पेट अलिकति धेरै राम्रोसँग पचाउँदैन भने टुसा उम्रेको खानेकुरा राम्रो भयो होइन। अब कुन समयमा धेरै मतलब खान मिल्यो त भन्दाखेरि, सकेसम्म यस्तो हेभी कुराहरू चाहिँ 5 बजेभन्दा अगाडि भनौँ। किन भन्दाखेरि जसरी घाम ढल्दै जान्छ हाम्रो शरीरको मेटाबोलिजम पनि स्लो स्लो बिस्तारै बिस्तारै हुँदै जान्छ, जिउ थाक्यो नि त होइन। त्यही भएर सकेसम्म 5 बजेभन्दा अगाडि हजुरको ब्रेकफास्टको रूपमा कि त खाजा, अब अलिक चटपटा मनपर्छ भने त्यसलाई साँदेर खाए पनि भयो, कि त दालको सट्टामा रिप्लेस गरेर यसमै झोल हालेर खाए पनि भयो लन्चहरूमा। भेजिटेरियन हो भने एउटा मेन प्रोटिन सोर्स, मेरो शरीरमा प्रोटिन के केलाई चाहियो त भन्दाखेरि मसललाई चाहियो, मेरो आँखालाई चाहियो, कपाललाई चाहिन्छ, हड्डीलाई चाहिन्छ, धेरै कुरालाई प्रोटिन भनेको एउटा बिल्डिङ ब्लक भनेर बुझिन्छ नि त होइन। सो हजुरको यसको डेभलपमेन्टहरूमा बच्चाहरूकोमा मेन, हामी अडल्ट्सहरू भन्दा पनि हाम्रो बच्चाहरूको डेभलपमेन्टको बेला चाहिँ हाम्रो पोषण अझै इम्पोर्टेन्ट हुन्छ। सो बच्चाहरूको लागि, उहाँहरूको ग्रोथ एन्ड डेभलपमेन्टको लागि, पेटको स्वास्थ्यको लागि, हड्डीहरूको डेभलपमेन्टको लागि एकदमै राम्रो हुन्छ भने, अब अलिकति एज हाम्रो बेसी छ, माछा मासु धेरै खासै पचाउन सकिँदैन भने मजाले रिप्लेस गर्न सक्ने केही त यही गेडागुडी, हजुरको स्प्राउट्स गरेको गेडागुडी चाहिँ पचाउन पनि सजिलो भयो, जिउलाई प्रोटिन पनि भयो, एनर्जी पनि मजाले पाइन्छ। युरिक एसिड भन्ने बित्तिकै गेडागुडी भनेर हुन्छ नि त, अब गेडागुडी चाहिँ खानु हुँदैन है भनेर। सो धेरै जसो चाहिँ युरिक एसिड भएको मान्छेहरूलाई चाहिँ एकदमै गाह्रो के हुन्छ त भन्दाखेरि, युरिक एसिड भन्ने त्यो प्युरिन होइन, प्युरिन भन्ने प्रोटिन हुन्छ, त्यो चाहिँ धेरै मात्रामा भइदियो भने अझ युरिक एसिड बढ्ने, गोलीगाँठाहरू दुख्ने, यस्तो समस्याहरू आउँछ। त्यही भएर हजुरको युरिक एसिड छ भने चाहिँ अलिकति पोर्सन कन्ट्रोल गरेर होइन, मजाले भिजाएर त्यही टुसा उमारेर हजुरको 15-16 घन्टा भिजाएको गेडागुडी खाँदा, कहिलेकाहीँ खाँदा चाहिँ ठिक छ, न्युट्रियन्स पनि पाइरहेको छ, सकेसम्म मेरो युरिक एसिड पनि बढ्दैन भन्ने भयो। तर दिनदिनै हामीले खान थाल्यौँ भने चाहिँ अलिकति रिस्क बढ्छ युरिक एसिडको लेभल बढ्नलाई पनि। अनि अर्को चाहिँ हजुरको, अब कतिजनालाई यस्तो हुन्छ कि, अब मेरो पेटले गेडागुडी मजाले पचाउँछ भन्दैमा सबैको पेटले नपचाउन सक्छ होइन, कतिजनालाई चाहिँ त्यही गेडागुडी खाना साथ ग्यास फर्मेसन हुन्छ होइन। त्यस्तो केसमा पनि के गर्नु पर्यो त भन्दाखेरि, गेडागुडीको फ्रिक्वेन्सी मात्रा चाहिँ अलिकति कन्ट्रोल खानुपर्छ, कि त धेरैजनालाई हजुरको गेडागुडीमा पनि चिक पिज भन्छ नि हामी, छोले छोले जस्तो जुन येल्लो कलरको हुन्छ नि, त्यसले चाहिँ झन् ग्यास धेरैमा हुन्छ क्या गेडागुडीमा पनि। सो आफूले विचार गर्ने कि मेरो जिउले कसरी रियाक्ट गरिरहेछ, त्यस्तो केसमा चाहिँ मेन युरिक एसिड अनि हजुरको पेट धेरै राम्रो छैन भने पनि सकेसम्म विचार पुऱ्याएर खानुपर्छ होइन। कतिजनालाई चाहिँ त्यही गेडागुडी खाना साथ ग्यास फर्मेसन हुन्छ होइन, त्यस्तो केसमा पनि के गर्नु पर्यो त भन्दाखेरि, गेडागुडीको फ्रिक्वेन्सी मात्रा चाहिँ अलिकति कन्ट्रोल खानुपर्छ, कि त धेरै

नमस्कार, आज म एउटा एकदमै महत्वपूर्ण र सबैलाई काम लाग्ने विषय लिएर आएको छु। त्यो हो चिनी र गुडमा के फरक छ, कुन खाने, किन इत्यादि कुराको बारेमा। तर यो जानकारी अलि पुरानो पनि हुन सक्थ्यो, तर अहिले जुन नयाँ अनुसन्धानहरू आयो त्यसको कारणले मैले यो भिडियो बनाएको छु, किनभने यसमा तपाईँ नयाँ कुरा भेटाउनुहुनेछ। चिनी, जुन हामी अब सबैलाई थाहा भइसक्यो कि यो मुटु रोग र विभिन्न दीर्घ रोगसँग जोडिएको खानेकुरा हो, यसलाई सकेसम्म हामीले कम खानुपर्छ या खानु हुँदैन। तर विगतमा के कुराको चर्चा थियो भने चिनीलाई हामीले सब्स्टिट्युट गर्ने केले लो क्यालोरी स्विटनरले, अर्थात सुगर फ्री ट्याब्लेट्सहरू जुन हामी भन्छौँ, विभिन्न किसिमका डाइट कुराहरू छ, त्यो लो क्यालोरी भनेको प्रचलित छ विशेष गरेर वेस्टर्न कन्ट्रीमा, त्यो त्यसले त्यो विकल्पको रूपमा मानिन्थ्यो। तर अहिले यो 2023 र 2024 आएका रिसर्चहरूले के देखायो भने यो लो क्यालोरी स्विटनर्सहरू पनि, यसमध्ये कुनै कुनै, अब हामीलाई थाहा हुँदैन खाँदाखेरि, तर यसमध्ये कुनै कुनै जाइलिटोल, इरिथ्रिटोल इत्यादि स्विटनर्सहरू मुटु रोग, दीर्घ रोग र क्यान्सरसँग जोडिने यसको सम्बन्ध भएको देखाएको छ र डब्ल्युएचओले वार्निङ पनि दिएको छ यसको बारेमा। सो अब चिनीको अल्टरनेट जुन विकल्प थियो त्यो पनि छैन भने अब कुन विकल्प हो सबभन्दा राम्रो? तपाईँहरूलाई आश्चर्य लाग्ला कि म जब चिनी र गुडसँग तुलना गर्छु, तपाईँलाई आश्चर्य के कुरा लाग्न सक्छ कि किन आजसम्म यो कुरा मलाई थाहा थिएन र म गुडलाई किन सेवन रेगुलर गरेको छैन र गुडलाई किन प्रमोट गरिएन, यसको पछाडिको रहस्य के रहेछ। म यसको बारेमा पनि चर्चा गर्छु कि किन यो पपुलर भएन र पछि चाहिँ लास्टमा यसको विधि खाने कसरी हुन सक्छ र यसमा प्रिकसन्सहरू हामीले के लिनुपर्छ भनेर। तर सबभन्दा पहिला म चर्चा गर्न चाहन्छु तुलनाबाट। तपाईँ एक चम्चा गुड खानुहुन्छ या एक चम्चा चिनी खानुहुन्छ भने चिनी र गुडमा उस्तै क्यालोरी, 380 को हाराहारीमा क्यालोरी दुइटैमा उस्तै छ, भन्नाले यसले तपाईँलाई तागत दिने, तपाईँलाई मोटोपना बढाउने दुइटैमा उत्तिकै क्षमता छ। मधुमेहको बिरामीमा दुइटैले उत्तिकै सुगर बढाउँछ। सो यो कुरा चाहिँ हामी प्रष्ट हुनुपर्छ कि धेरै चिनी खानु र धेरै गुड खानु स्वास्थ्यको लागि लाभदायक होइन भने पहिला चाहिँ यहाँबाट सुरु गरौं। तर अब हेर्नुहोस्, अब इन्ट्रेस्टिङ छ। इन्ट्रेस्टिङ के छ भने यसमा पोटेसियम र म्याग्नेसियम यो गुडमा राम्रो एमाउन्टमा पाइन्छ, चिनीमा पाइँदै पाइँदैन। भन्नाले पोटेसियम र म्याग्नेसियम हाम्रो मुटुको लागि, हाम्रो रक्त नलीहरूको लागि, यसले ब्लड प्रेसरको लागि एकदमै राम्रो, इम्पोर्टेन्ट, महत्वपूर्ण कुरा हो, हामीले खोजी खोजी खाने हुन्छ। तर तपाईँ चिनी खानुभयो भने त्यो पाउनुहुन्न, त्यसको सट्टामा गुड खानुभयो भने पोटेसियम म्याग्नेसियम पाउनुहुन्छ। दोस्रो इम्पोर्टेन्ट कुरा कि यसमा फ्याट हुन्छ, त्यो पनि प्लान्टबाट आउने फ्याट, गुड फ्याट भयो। त्यसमा चाहिँ क्यालोरी मात्रै हुन्छ, भन्नाले एनर्जी मात्रै हो, अरू केही छैन चिनीमा। सो त्यो पनि सुपेरियर भयो। अब यसमा प्रोटिन पनि अलिकति भए पनि प्रोटिन पनि छ, चिनीमा प्रोटिन पनि छैन। फाइबर अलिकति भए पनि यो गुडमा फाइबर छ, यसमा फाइबर छैन। सबभन्दा इम्पोर्टेन्ट कुरा जुन एन्टी अक्सिडेन्ट्सहरू, फेनोलिक एसिड भने, एन्टी अक्सिडेन्ट्सको बारेमा तपाईँलाई थाहा हुनुपर्छ। एन्टी अक्सिडेन्ट भनेको प्लान्टबाट पाइने केमिकल्सहरू, रसायनहरू हुन् जसमा एजलाई रोक्ने सेलहरूको लेभलमा यसले काम गर्छ, सेलहरूलाई ड्यामेज, विभिन्न किसिमको ड्यामेजबाट यसले रोक्छ र यसले मानिसको उमेरको एगेन्स्ट काम गर्छ। एन्टी एजिङ प्रोपर्टी, क्यान्सरलाई रोक्ने क्षमता हुन्छ, एन्टी क्यान्सर प्रोपर्टी, हार्ट डिजिज प्रिभेन्ट गर्ने, एन्टी भनौँ न हार्ट डिजिजको एगेन्स्टमा काम गर्ने तत्त्वहरूलाई यसले निष्क्रिय बनाउँछ, दीर्घ रोगहरूबाट बचाउँछ। सो प्लान्टबाट आउने खानाको एउटा ठूलो ब्याकग्राउन्ड, ठूलो महत्व के रहेछ भने यसमा एन्टी अक्सिडेन्ट्स हुन्छ र यसमा एन्टी अक्सिडेन्ट्स राम्रो एमाउन्टमा पाइन्छ, चिनीमा एन्टी अक्सिडेन्ट्स पनि छैन। अब त्यसै गरी यसमा जुन कार्बोहाइड्रेट हुन्छ, जुन चिनी हुन्छ, तपाईँ गुलियो खानुहोस्, ग्लुकोज खानुहोस्, तुरुन्तै रगतमा तपाईँको लेभल बढ्ने भयो। चिनी खानुहुन्छ, ग्लुकोज भन्दा अलि बढी टाइम लिन्छ पेटमा गएर, यो पनि तुरुन्तै ब्लड सर्कुलेसनमा सुगर हाई गर्छ,

इन्सुलिन आउनु पर्यो, इन्सुलिन रेजिस्टेन्सहरू हुने सम्भावना बढी हुन्छ। तर जैगरी जुन गुड़ छ, गुड़मा भएको सुगर चाहिँ कम्प्लेक्स सुगर हुन्छ। कम्प्लेक्स सुगर भनेको पेटमा गएपछि त्यसलाई ब्रेकडाउन गरेपछि विभिन्न लेभलमा बल्ल रगतमा सुगर बढ्ने हो, भन्नाले यसले चाहिँ स्मुथ सुगर बढ्ने भयो। सो इन्सुलिन बिस्तारै आफ्नो सहजपूर्ण अवस्थामा यसले काम गर्छ। सो यसले चाहिँ सुगरलाई त्यति नराम्रो तरिकाले हाम्रो मेटाबोलिक र इन्सुलिनलाई असर गर्दैन जति चिनीले गर्छ। र अर्को चाहिँ यसमा भिटामिन्सहरू ए ई सी बी भिटामिन्सहरू पनि पाइन्छ र अरू खनिजहरू जस्तै कपर, जिंक, फस्फोरस, क्याल्सियम, म्याङ्गनिज अरू पाइन्छ। अब तपाईँलाई आश्चर्य के लाग्ला भने यो मैले भनेको कुराहरू चिनीमा कुनै पनि पाइँदैन, कुनै पनि छैन। क्यालोरी बाहेक, तागत बाहेक अरू कुनै प्रोपर्टी चिनीमा छैन। अनि हामी चिनी किन खान्छौ, त्यो प्रश्न हामी सबैले सोध्नुपर्छ आफैलाई। अब यसले यो जुन प्रोपर्टीहरू छ जुन मैले भने यसमा यो कुरा पाइन्छ त्यसले के फाइदा हुन्छ भने अब आयुर्वेदका डाक्टरहरूलाई अझ यसको बारेमा बढी ज्ञान छ। मैले जति अनुभव गरे पढे र मैले सोधे आयुर्वेदको एक्सपर्टहरूबाट, यो धेरै पुरानो समयदेखि यसलाई विभिन्न किसिमको रोगको उपचार गर्नको लागि आयुर्वेदमा प्रयोग हुँदै आएको कुरा हो। यसले विशेष गरेर फोक्सोको संक्रमण, फोक्सोमा एलर्जी, पाचन कुराहरूलाई हेल्प गर्छ। इम्युनिटी बढाउन यसले कोल्ड फ्लूमा यसको प्रयोग गरिन्छ। त्यसै गरी यसले एलर्जीको लागि पनि श्वास प्रश्वासमा पनि यसको राम्रो असर भएको देखिन्छ। तर दुर्भाग्य के छ भने यसको बारेमा रिसर्च छैन। अब रिसर्च थोरै छ, मैले अध्ययन गरे केही थोरै छ, त्यसैले डाउटफुल टाइपको क्वेश्चन मार्क छ। अब क्वेश्चन मार्क भएको कारणले अहिलेको वैज्ञानिक युगमा यसको मान्छेले मान्यता दिँदैनन्। तर दुर्भाग्य के छ भने यो अधिकांश जुन यो गुड़ सुगर केन उखुको उत्पादन हो त्यो साउथ एसियामा छ, भारतमा मेजोरिटी हुन्छ। सो यताको कुराहरूलाई प्रमोट गर्ने मानसिकता हुँदैन साइन्टिफिक वर्ल्डलाई, र यताको मानिसहरू भनौ न यसमा धेरै रिसर्च पनि गर्दैनन्, जसको कारणले यताको कुराहरूलाई नराम्रो मानिन्छ र जुन कुराहरू एक्सपेन्सिभ छ त्यसलाई प्रमोट गरिन्छ, त्यसलाई व्यापारको माध्यम बनाइन्छ। कारण यो हो कि यसलाई प्रमोट नगर्ने कारण यो हो। तर अब यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने हामीले यसको प्रयोग यदि स्मल एमाउन्टमा गर्यौं यसले हामीलाई कुनै किसिमको हानि गर्ने सम्भावना अत्यन्तै न्यून छ। तपाईँ लिटरेचर हेर्नुहुन्छ भने यसले हानि गर्ने चाहिँ सम्भावना न्यून छ। तर यसलाई गुड़लाई मैले धेरै खानुपर्छ यसको लागि यसमा फाइदा छ भनेर धेरै खानुभयो भने तपाईँ सँगसँगै क्यालोरी पनि लिनुभयो, तपाईँको वेट गेन हुन्छ, मोटोपना हुन्छ, त्यो चाहिँ राम्रो भएन। तर यदि कोही व्यक्तिले चिनी खान्छ, चिनी केमा खान सक्छ, खीरमा चिनी राख्नुहुन्छ या मिठाईमा चिनी राख्नुहुन्छ या तपाईँ चियामा चिनी राख्नुहुन्छ या कुनै शर्बत लस्सीमा चिनी राख्नुहुन्छ, दहीमा चिनी राख्नुहुन्छ, त्यो सब चिनीलाई तपाईँले हटाएर गुड़ राख्नुभयो भने अब हेर्नुहोस् तपाईँलाई प्रत्येक कुराहरू, र मैले एउटा इम्पोर्टेन्ट कुरा बिर्से, यसमा आइरनको यति राम्रो सोर्स मानिन्छ यसलाई कि यसले आइरन डिफिसियन्सी एनेमिया हुनबाट रोक्छ। सो हामी अब बुझ्न सक्छौ हाम्रो परापूर्व कालदेखि अहिले पनि देवतालाई चढाउनु पर्यो भने चिनी चढाइँदैन, देवतालाई हामीले कुनै पनि पूजामा गुड़ प्रयोग गरिन्छ। अब त्यो हामीलाई थाहा छ, देवतालाई हामी गुड़ र हामी चाहिँ आफै चिनी खान्छौ। अब पोइन्ट यो होइन कि चिनी गुलियो कुनै पनि कुरा जुन अप्राकृतिक छ, यो चिनी भयो जुन किनभने उखुबाट आउने भए पनि यसबाट सबै प्राकृतिक तत्त्वहरू हटाइयो अनि सुन्दर हेर्नमा राम्रो सजिलो चिनी बनाइयो। तर गुड़ सबैलाई अब त्यसको टेस्ट कसैलाई मन नपर्ला, कसैलाई त्यो हेर्न चाहिँ राम्रो नलाग्ला, सो इत्यादि कुराहरू मैले अस्ति एक ठाउँबाट यो पनि किनेर ल्याएँ। यो चाहिँ अब नेपालमा पनि यस्तो राम्रो क्वालिटीको तपाईँ यो रेडिमेड पनि पाउन सक्नुहुन्छ, यो के अरे डस्ट गरेको, यसमा पनि राम्रो क्वालिटीको तपाईँ पाउन सक्नुहुन्छ किनेर। तर सस्तोको लागि मलाई लाग्छ कि हामी जुन लोकली एभाइलेबल छ त्यो पनि हामी प्रयोग गर्न सक्छौ। तर यसमा महत्वपूर्ण कुरा हामीले के बुझ्नुपर्छ भने हामीले दैनिक थोरै 10 ग्राम 20 ग्राम यदि हामी
विभिन्न कुरामा मिसाएर हामीले चिनीको सट्टामा यसलाई प्रयोग गर्न सक्नुपर्छ। र म चाहिँ अब यो भिडियो तयार गर्ने क्रममा मैले चाहिँ आफैले पनि यो सिकेँ, म त चिनी प्रयोग गर्दिनँ कुनै पनि फर्मेटमा, तर मैले अब आफ्नो घरका प्रत्येक मानिसलाई जो जो चिया खानुहुन्छ अब म गुड खाने चाहिँ सल्लाह चाहिँ दिँदैछु उनीहरूलाई। र मलाई आशा छ तपाईँहरू पनि यो खानुहुन्छ र आफ्नो घरमा यसको चर्चा गर्नुहुन्छ र आफ्नो किचनमा तपाईँ गुड राख्नुहुन्छ। र अबदेखि उपरान्त यदि तपाईँलाई जहाँ ठाउँ पाउनुहुन्छ तपाईँ आफ्नो खानेकुरामा विभिन्न तरिकाले गुड प्रयोग गरेर यो चिनीको दुर्गामी जटिलताबाट रोगबाट तपाईँ बच्न सक्नुहुन्छ। आलस किन खाने, कति खाने र यसमा के पाइन्छ, यसले हाम्रो शरीरलाई के फाइदा गर्छ, कस्तो व्यक्तिले खाँदा राम्रो हुन्छ, र अर्को पार्ट हुन्छ कि कसरी खाने र म कसरी प्रयोग गर्ने गरेको छु। हाम्रो परिवारमा धेरैजनाले खानुहुन्छ, सो यो भिडियो मलाई लाग्छ 5-7 मिनटको भिडियो तपाईँ यति समय चाहिँ पक्कै निकाल्नु होला यो अन्तसम्म हेर्नको लागि। आलसको फाइदाको कुरा गर्दाखेरि 5-6 कुरा बुझ्न जरुरी छ। पहिलो कुरा यसमा पोषण तत्वहरू, न्युट्रिसनको कुरा। दोस्रो यसमा पाइने ओमेगा-3 फ्याटी एसिड। तेस्रो भनेको यसमा कोलेस्ट्रोल घटाउने यसको प्रोपर्टी। चौथो भनेको क्यान्सरको जोखिम घटाउने यसको गुण। र पाँचौ भनेको यसमा भएको फाइबर। यो 5-6 कुरा बारेमा के अरे ब्रिफली भन्छु, इम्पोर्टेन्ट पोइन्ट्सहरू। पहिलो पोषण, यसमा तपाईँ जब हेर्नुहुन्छ के न्युट्रिसन पाइन्छ, भिटामिन्सहरू पाइन्छ, विभिन्न किसिमका मिनरल्स खनिजहरू पाइन्छ। बहुत कम यस्तो खानेकुरा छ भेजिटेरियनमा पनि प्लान्टमा पनि जसमा आलस जतिको प्रोपर्टी चाहिँ छ। त्यसैले हामीले आफ्नो दैनिकीमा नछुटाउने खानामध्ये आलस पनि एक हो भने तपाईँ यसबाट बुझ्न सक्नुहुन्छ। दोस्रो कुरा, यसमा जुन ओमेगा-3 फ्याटी एसिड हुन्छ, विशेष गरेर यसमा पाइने अल्फा लिनोलेनिक एसिड भने छ, जुन ओमेगा-3ले के गर्छ भने मुटु रोग, दीर्घ रोग, स्ट्रोक इत्यादि इन्फ्लामेसनबाट यसले जोगाउँछ र हाम्रो शरीरलाई दीर्घ रोग लाग्नबाट यसले बचाउँछ। तेस्रो, यसको कोलेस्ट्रोलमा यसको असर, यसले ब्याड कोलेस्ट्रोलको एब्जर्प्सनलाई, शोषणलाई यसले घटाउँछ। कोलेस्ट्रोल, गुड कोलेस्ट्रोलमा पनि यसको राम्रो इफेक्ट छ र यसले गर्दा हाम्रो मुटु रोगलाई इन्डाइरेक्टली यसले फाइदा गर्ने भयो, मुटुलाई हेल्दी बनाउने यसले मदत गर्छ। तर कोलेस्ट्रोलमा मात्रै होइन, केही अध्ययनहरूले, हुन त ती अध्ययनहरू साना अध्ययन हुन्, तर ती अध्ययनले के देखाएको छ भने सुगरमा पनि फाइदा छ र रक्तचाप नियन्त्रणमा पनि फाइदा छ। अर्थात कोलेस्ट्रोलको बिरामीले त यसलाई दैनिकीमा राख्न मिल्यो, सँगसँगै प्रेसर छ, सुगर छ भने उहाँहरूले पनि खान मिल्यो, उहाँहरूलाई पनि केही न केही फाइदा होला। तर यसमा के बुझ्न जरुरी छ, जुन सबै भनौँ न आम मानिसले गल्ती कहाँ गर्छन् भने, यो आलसले नै कोलेस्ट्रोल घट्ला, आलसले नै बीपी सुगर घट्ला भने सोच्नु चाहिँ बिल्कुलै गलत हो। यो जति पनि फूडबाट आउने कुराहरू, यो हाम्रो हेल्थलाई सपोर्ट गर्नको लागि हो। थोरै समस्यालाई यसले ट्याकल गर्छ, धेरै छ भने यसले सक्दैन, त्यसको लागि अरू तरिकाबाट। तर यो यस्तो खानेकुरा भयो कि यसले हामीलाई केही न केही हेल्प धेरै कुरामा गर्ने भएको कारणले हामी दैनिकीमा नै यसलाई राख्ने जरुरी भएको देखिन्छ। अब यसमा एउटा लिग्नेन भनेको एउटा प्लान्ट केमिकल हो, एन्टीअक्सिडेन्ट प्रोपर्टी छ यसमा। लिग्नेन प्रोटिनले के गर्छ भने क्यान्सरसँग, विभिन्न किसिमका क्यान्सरसँग फाइट गर्न मदत गर्छ। र सरप्राइजिङली लिग्नेन सबभन्दा बढी केमा पाइन्छ भने फ्ल्याक्सिडमा पाइन्छ, आलसमा पाइन्छ। र यो लिग्नेन हामीले तेलको रूपमा फेरि पाइँदैन, हामीले डस्ट बनाएर खायौँ भने यो लिग्नेन हामी हाम्रो शरीरमा प्रवेश गर्छ, फाइदा गर्छ। त्यसैले विभिन्न किसिमका इभेन ब्रेस्टको क्यान्सर, आन्द्राको क्यान्सर, सानो अध्ययनहरूले, तर यसमा ह्युज एन्टी क्यान्सर पोटेन्सियल भएको खानेकुरा मध्ये एउटा चाहिँ यो फ्ल्याक्सिड पनि हो। यसको अर्थ यसले क्यान्सरलाई ठिक गर्दैला या यो खाने मान्छेलाई क्यान्सरै नलाग्ला भन्न खोजेको होइन, तर क्यान्सरको जोखिमलाई केही हदसम्म यसले कम गर्छ, त्यसैले दैनिकीमा यो हुनुपर्छ।
अब अर्को भनेको यसले फाइबर, यसमा यति धेरै फाइबर छ कि यसले अब सबभन्दा पहिला त कन्स्टिपेसनलाई हेल्प गर्ने भयो, भन्नाले तपाईँलाई कब्जियत छ भने यो खान सक्नुहुन्छ। त्यसै गरी यसमा फाइबरले इन्टेस्टाइनलाई, पाचनमा, अरू विभिन्न कोलेस्ट्रोलमा यसको इफेक्ट छ। सो यो पाँचवटा फाइदा यो रेयरली कुनै अरू खानेकुराहरूमा छ, त्यसैले हामी यसलाई दैनिकीमा, मलाई जबदेखि थाहा भयो म खान्छु, मेरो परिवारमा लगभग सबैजना, मेरो म बच्चालाई पनि खुवाउँछु। सो यसलाई कहीँ कसरी प्रयोग गर्ने भन्दाखेरि मलाई सबभन्दा सजिलो के लाग्यो भने जाउलो बनाउँदाखेरि जाउलोमा यो हालिदिएपछि जाउलोको टेस्ट पनि यसले चाहिँ मेन्टेन गर्छ। अनि त्यसपछि यसको मलाई लाग्छ कि यसलाई चटनीको स्वरूपमा तपाईँले अचार जस्तो बनाएर प्रयोग गर्नुभयो भने राम्रो हुन्छ। यसको छोप पनि पाउँछ डस्ट बना गरेर, त्यसमा चाहिँ धेरै ठाउँमा यो पनि हामी मेरै एकजना पेसेन्टले पनि यसको कम्पनी नै बन गर्नुभएको छ, मलाई ल्याउनु भएको थियो, गिफ्ट दिनुभएको थियो। अनि उहाँले पनि यो भिडियो हेरेर, डाक्टर साहब तपाईँको भिडियोबाट प्रभावित भएर यो बनाएको हुँ भनेर भन्नुभएको थियो। सो यसमा हामी कसरी घरमा बनाउँछौँ भने यसलाई चाहिँ पहिला तावामा अलिकति हिट गरेर यसलाई भुट्ने, हिट गर्ने, त्यसपछि यसलाई ग्राइन्डरमा क्रस गरिदिने, अनि त्यहाँ भुट्ने क्रममा अलि जो खुर्सानीलाई पोलेर राखिदिनु पर्यो, सो अलिकति टेस्ट मेन्टेन हुन्छ, अलिकति नुन र खाने। यसलाई तपाईँ डब्बामा प्याक गरेर धेरै लामो समयसम्मको लागि राख्नु भएन, यसको प्रोपर्टीहरू ह्रास हुन थाल्छ, त्यसैले यसलाई चाहिँ हामीले एक हप्ताको कोटामा बनाउनु पर्छ, एक हप्तामा सकिने गरी, र यसलाई चाहिँ प्याक गरेर राख्नुहोस् र खाने बेलामा यसमा अलिकति कागती यसो निचोडेर, अनि एउटा भनौँ न चटनी, तरकारी, दाल, दालमा नुन कम छ भने आलस हाल्न सक्नुहुन्छ। यस्तो धेरै कुराहरू तरिका छ यसको धेरै, तपाईँहरू अब तपाईँहरू कसरी सेवन गर्नुहुन्छ, तपाईँहरू पनि आफ्नो के अरे मेथडहरू यहाँ सेयर गरिदिनु भयो भने धेरैलाई त्यसबाट फाइदा हुनेछ, र आलस धेरैजनाले खान सुरु गर्नु भएको छ त्यो जानेर पनि खुसी लाग्यो। र फेरि मैले केही दिन अगाडि कोदोको बारेमा पोस्ट गरेको थिएँ, आलस पनि गाउँमा हुँदाखेरि यसलाई चाहिँ सबैले एकदम नराम्रो खानेकुराको रूपमा यसलाई काउन्ट गरिन्थ्यो, तर अहिले चाहिँ आलसको भाउ पनि एकदम बढेको छ र यो पाउन पनि गाह्रो भइसकेको छ। सो जुन कुरालाई नेग्लेक्ट गरियो पहिला, अब अहिले आएर त्यही कुराहरू राम्रो हुन थालेको छ। त्यसैले के भन्छ भने यो संसारमा चेन्ज भइरहेको छ कुराहरू, हाम्रो नलेज, ज्ञान, सबै कुरा परिवर्तनशील हो। धन्यवाद।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460769246।
1: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
4: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98166-34372।
6: स्टुडियो
7: अहिले बिहानको 7 बज्यो।
1: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161-95301।
8: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: ढोरबाराही हाइलाइट्सको साथमा
9: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। सरकार र आन्दोलनरत लघुवित्त पीड़ित बीचमा 7 बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयमा हिजो भएको निर्णायक वार्ता सफल भएसँगै लघुवित्त पीड़ितहरूले लामो समयदेखि गर्दै आइरहेको काठमाण्ड केन्द्रित आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ। सरकार र लघुवित्त पीड़ित बीच भएको सहमति अनुसार लघुवित्तको समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गर्ने, समस्यामा परेका ऋणीको पुनर्स्थापनाका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने र कर्जा मिनाहा सहितको उपाय अध्ययन गर्ने, आर्थिक रूपमा असक्षम ऋणीको कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोष वा जीवन बीमा मार्फत सुरक्षित गर्ने व्यवस्था मिलाउने, लघुवित्त सम्बन्धी गुनासोका लागि प्रभावकारी हेल्पलाइन तथा उजुरी व्यवस्थापन गर्ने, लघुवित्त संस्थालाई नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सञ्चालन गराउने र कड़ाईका साथमा अनुगमन गर्ने, ऋण असुलीका नाममा घरबाट सामान उठाउने र जबरजस्ती पक्राउ गर्ने जस्ता कार्य रोक्दै कानून बमोजिम कार्यवाही गर्ने र राजधानी केन्द्रित लघुवित्त पीड़ित आन्दोलनको कार्यक्रम स्थगित गर्ने सहमति भएको छ। सरकारले हप्तामा 2 दिन दिँदै आइरहेको सार्वजनिक विदा अहिलेको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। हिजो बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाफ दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले यस्तो जानकारी दिनुभयो। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनु भएको छ। बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले हप्तामा 2 दिन विदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनेर प्रश्न गर्नुभएको थियो। मन्त्री गौतमका अनुसार बिहान 9 बजेदेखि नै कार्यालय खोल्ने प्रावधानले सेवाग्राहीलाई सहजता भएको र कर्मचारीको मनोबल एवं कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको दावी छ। विशेष गरी आन्तरिक पर्यटकको संख्यामा भएको वृद्धिले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याएको सरकारको दावी रहेको छ। रोल्पाको थबाङ गाउँपालिका 5 उवा कोटल बारा गाउँमा अस्ति बुधबार रातीको पहिरोमा परेर 10 जनाको ज्यान गएको पुष्टि भएको छ। अझै 3 जना बेपत्ता रहेको रोल्पा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार 5 जनाको शव रोल्पाका विभिन्न ठाउँमा भेटिएको छ भने अरू 5 जनाको शव छिमेकी जिल्ला प्युठानमा खोला किनारमा भेटिएको छ। पहिरोमा घाइते भएका 2 जनाको प्रादेशिक अस्पताल बोधवलमा उपचार भइरहेको छ। पहिरोमा परेर 9 घर, 1 घुम्ती पसल, 2 गोठ र 1 चर्च गरेर 13 संरचना बगाएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएका पशु चौपायको संख्या र अरू क्षतिको गणना हुन नसकेको स्थानीय वासिन्दाले बताएका छन्। स्थानीय वासिन्दाका अनुसार पूर्वी रोल्पाको सुलीचौरदेखि उहाँ हुँदै थवाङ पुग्ने सड़क त्यसै गाउँबाट खनिएकाले माटोको थुप्रो बग्दा लेदो सहितको पहिरो खसेको जनाइएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालकै आमदानीबाट देश बनाउने गरेर नयाँ बजेट ल्याएको दावी गर्नुभएको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुको भ्रमणमा आउनुभएका वहाँले हिजो जिल्ला समन्वय समिति तनहुको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै यस्तो दावी गर्नुभएको हो। राज्यको कमजोर आमदानीका कारणले ऋण मागेर देशको अत्यावश्यक दैनिक खर्च चलाउने विगतदेखिको अवस्थालाई चिर्न करको दायरा फराकिलो बनाएर थोरै थोरै जम्मा गरेर आमदानी बढ़ाउने र आफ्नै आमदानीले देश विकास गर्ने नीति लिएको वाग्लेको दावी रहेको छ। जनताको विकास सम्बन्धी आशा र आकांक्षाको तुलनामा मुलुकको सामर्थ्य कम रहेको र यति बेला दात्री निकायको ऋण पनि महँगो बनेको उहाँले बताउनुभयो। अर्थमन्त्री वाग्लेले ऋण पनि लिन नहुने, कर पनि तिर्न नपर्ने तथा विकास चाहिँ जसरी पनि गरिदिनुपर्छ भन्ने सोचबाट सबैजना माथि उठ्नुपर्ने बताउनु भएको छ। करको दायरा फराकिलो बनाउँदा नयाँ क्षेत्रमा कर थपियो भन्ने गुनासो सम्बोधन गर्न सरकारले अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई बचाउनेमा आश्वस्त रहन पनि आग्रह गर्नुभएको छ। गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले आर्थिक वर्ष 2082/83 वार्षिक प्रतिवेदन प्रदेश प्रमुख डेडीराज भट्ट समक्ष पेश गर्नुभएको छ। पोखरा स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा उहाँले संवैधानिक व्यवस्था अनुसार कार्यालयले वर्षैभरि सम्पादन गरेका कामको फेरिस्ती बिहिबार हिजो बुझाउनु भएको हो। प्रतिवेदन बुझ्दै प्रदेशका प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानूनी सल्लाहकार भएकाले प्रदेश सरकारको न्यायिक कामकार बाहिनी उहाँको प्रमुख दायित्व रहने बताउनुभयो। भट्टले संवैधानिक व्यवस्था अनुरूप प्राप्त जिम्मेवारी अनुसार कार्यालयले आफ्नो कार्य सम्पादन गर्दै आएको विश्वास पनि व्यक्त गर्नुभएको छ। मुख्य न्यायाधिवक्ता शर्माले वार्षिक रूपमा प्रतिवेदन पेश गर्नुपर्ने कानूनी प्रावधान अनुसार कार्यालयको वर्षेनी विवरण प्रस्तुत गर्ने गरेको जनाउनु भएको छ। उहाँले गत आर्थिक वर्षमा कार्य सम्पादन गरिएका कार्यको संक्षिप्त विवरण प्रस्तुत गर्दै मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्रदेश सरकारको प्रतिनिधि भएर प्रतिरक्षा गरिएका मुद्दाको बारेमा जानकारी दिनुभएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका आठ ढोरभिर्दीमा महिलाहरूलाई आय आर्जनमा जोड्ने उद्देश्यले तीन महिने गलैंचा बुन्ने तालिम शुरू भएको छ। महिला उद्यमी संघ नेपाल शुक्ला गण्डकी इकाईको आयोजना तथा सूर्य नेपाल प्रहरीको आर्थिक सहयोगमा संचालन गरिएको तालिममा दलित द्वन्द पीड़ित अपाङ्गता भएका परिवारका सदस्य र विपन्न समुदायका करिब 20 जना महिलाको सहभागिता रहेको छ। तालिमबाट महिलाहरूलाई शिवसँगै स्वरोजगार र उद्यमशीलता जोड़ने नै लक्ष्य राखिएको छ। गुणस्तरीय उत्पादन भए बजार व्यवस्थापनमा समेत सहयोग गर्ने सूर्य नेपाल प्रालीले जनाएको छ। यस्तै गलैंचा बुन्ने तालिममा प्रशिक्षकका रूपमा चन्द्रकला भट्टराईले सहजीकरण गर्ने इकाईले जनाएको छ। यस वर्ष गण्डकी प्रदेशका 9 वटा जिल्लामा डेंगूको संक्रमण देखा परेको छ। गत मंगलबारसम्ममा 839 जनामा संक्रमण पुष्टि भएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ। सबैभन्दा बढ़ी गण्डकी प्रदेशको बागलुङ जिल्लामा 366 जना, कास्कीमा 222, गोर्खामा 79, तनहुमा 64, म्याग्दीमा 33, पर्वतमा 21, लमजुङमा 17, स्याङ्जामा 13 र नवलपुरमा 4 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। हिमालपारीको जिल्ला मुस्ताङ र मनाङमा अहिलेसम्म डेंगू संक्रमित भेटिएका छैनन्। केन्द्रका जनस्वास्थ्य अधिकृत पार्वती ढुंगानाका अनुसार अंग्रेजी महिना जुलाई लागे यता संक्रमितको संख्यामा वृद्धि भएको छ। सो महिनामा मात्रै 397 जनामा डेंगू पुष्टि भएको छ। अगस्त लागेपछि 219 जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत ढुंगानाले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा शुक्ला गण्डकी नगर समितिले भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारा परिसरमा सरसफाई गरेको छ। क्याम्पस परिसरमा झाड़ी र अनावश्यक वनस्पति हटाउँदै रासोपाका नेता कार्यकर्ताले श्रमदान गरेका हुन्। कार्यक्रममा क्याम्पसका प्राध्यापकहरूको समेत सहभागिता रहेको थियो। युवा दिवसकै अवसरमा रासोपाले शुक्ला गण्डकी 2 नर्सरी स्थित श्रमिक आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री समेत वितरण गरेको जनाएको छ। भाषण भन्दा पनि श्रम संस्कृतिको विकास गर्नका लागि रासोपाले अभियान शुरू गरेको रासोपा शुक्ला गण्डकीका नगर सभापति अरि खड्काले जानकारी दिनुभयो। आर्थिक ऐन 2083 कर सम्बन्धी संशोधन छूट र सहुलियतबारे जानकारी गराउन भीमादमा करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक राजस्व कार्यालय दमौरी र भीमाद नगर उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा प्यान, भ्याट, कर वितरण, कर भुक्तानी, व्यवसाय दर्ता र नवीकरण लगायतका विषयमा जानकारी दिइएको छ। भीमाद नगरपालिकामा करिब 2600 व्यवसाय संचालनमा रहे पनि 800 मात्रै दर्ता भएको र दर्ता मध्ये करिब 200ले मात्रै नियमित कर बुझाउँदै आएको कार्यक्रममा जानकारी दिइएको छ। नगर प्रमुख गदिराज सुवेदीले सबै व्यवसायीहरूलाई कानूनी दायरामा ल्याएर नियमित कर बुझाउन आग्रह गर्नुभएको छ। पोखरा महानगरपालिका 9 नम्बर वडा कार्यालयले बस पार्क क्षेत्रका 116 जना अव्यवस्थित बसोबासीको विवरण सार्वजनिक गर्दै 7 दिनभित्र दावी विरूद्ध गर्न आह्वान गरेको छ। भूमि समस्या समाधान आयोगको कार्यविधि अनुसार वडाले साउनको 28 गते सूचना जारी गरेर सो व्यक्तिहरूको नामावली बाहिर ल्याएको हो। बस पार्कको सार्वजनिक जग्गामा कम्तीमा पनि 10 वर्षदेखि बसोबास गरिरहेको र सरकारी आवास सुविधा नपाएका व्यक्तिहरूले जग्गा प्राप्तिका लागि निवेदन दिएका थिए। गरिएको सो विवरणमा कुनै त्रुटि भएमा वा दावी विरोध गर्नुपर्ने भएमा भदौको 3 गतेसम्म वडा कार्यालयमा प्रमाणसहित निवेदन दिन सूचित गरिएको छ। महानगरले यस अगाडि साउनको 2 गते 574 परिवार समेटिएको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो। उक्त नामावलीमा चित्त नबुझेको वा विवरण सच्याउन चाहनेका लागि दिएको समयभित्र महानगरमा थप 146 वटा निवेदन परेका थिए। अहिले भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सहजीकरण समिति र अन्य सरोकारवालासँग यी निवेदनबारे छलफल भइरहेको महानगरले जनाएको छ। आगामी भदौ महिनामा आयोजना हुने जलवायु सम्मेलनका लागि मोस्ताङको घरपोझङ गाउँपालिकाले देशैभरिका 753 स्थानीय तहलाई पत्रचार गरेको छ। सम्मेलन भदौको 30 र 31 गते मोस्ताङको सदरमुकाम जोमसोममा आयोजना हुने गाउँपालिकाले जनाएको छ। जलवायु परिवर्तनका कारण उत्पन्न समस्या, चुनौती र जलवायु अनुकूलनका विषयमा साझा धारणा बनाउन सम्मेलन आयोजना गर्न लागि हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले गाउँपालिकाले पहिलो पटक ऐतिहासिक रूपमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। संघीय मामिला मन्त्रालयको समन्वयमा सबै स्थानीय तहलाई सम्मेलनमा सहभागी हुन पत्रचार गरिएको उहाँको भनाई छ। सम्मेलनमा हिमाल पहाड़ र तराईमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गरिनेछ। साथै जलवायु परिवर्तनको असर न्यूनीकरण र सामना गर्न सामूहिक प्रतिबद्धता जनाउँदै घरपोझङ घोषणा पत्र 2083 जारी गरिने बताइएको छ। किसानलाई स्थानीय जातको खेतीतर्फ आकर्षित गर्न पोखरा महानगरपालिकाले प्रोत्साहन अनुदानसहित बजारीकरणमा सहयोग गर्दै आएको छ। कोदो, कागुनो, उवा लगायतका स्थानीय जातका बाली जोगाउन महानगरले पहल थालेको हो। उन्नत र वर्णसंकर जातका खाद्य बालीको विस्तारले स्थानीय जातका बाली संकटमा परेका छन्। महानगरको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले स्थानीय बाली सम्बन्धी प्रबन्धनात्मक कार्यक्रम पनि सञ्चालन गर्दै आएको जानकारी दिनुभएको छ। पछिल्लो समय कोदोको माग र उपभोग बढ़दै गएकाले खेती विस्तारतर्फ जोड़ दिएको कडरियाले बताउनु भएको छ। महानगरले अब यस वर्ष कोदो दिवसका अवसरमा पनि कोदो खेती गर्ने किसानहरूलाई नगद सहित सम्मान गरेको जानकारी दिनुभयो। स्याङजाको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचार प्रसार हुन नसक्दा ओझेलमा पर्दै जान थालेको छ। स्याङजाको गल्याङ नगरपालिका 10 छहरामा अवस्थित सिद्ध गुफाको धार्मिक एवं ऐतिहासिक महत्व हुँदाहुँदै पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो। धेरै वर्ष पहिला गाईगोरू हेर्न जाने गोचालाहरूले सिद्ध गुफा देखेपछि सिद्धको शक्तिका रूपमा यस ठाउँलाई सिद्धको थान मानेर पूजा आजा हुन थालेको गल्याङ नगरपालिका 10 सिद्ध गुफा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष 90 वर्षका पिताम्बर खनालले जानकारी दिनुभएको छ। अब मौसम सम्बन्धी जानकारी। गैराती देशका केही ठाउँमा मुसलधारी पानी परेको छ। गएको 12 घण्टामा स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै गोर्खा, बागलुङ, बाँकी, बर्दिया, प्युठान, म्याग्दी, सुर्खेत, तनहु लगायतका जिल्लामा पनि हिजो राति ठूलो पानी परेको छ। ठूलो पानी परेको ठाउँमा भेलबाढी आएको छ। यस्तै नुवाकोटको त्रिशुली नदी, प्युठानको लुङ्गरी नदी, कास्कीको मर्दी खोला, लमजुङको चपे खोलामा बाढ़ी आएकाले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गोर्खा, लमजुङ, तनहु, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान तथा आसपासका जिल्लाहरूमा आज बिहानसम्म आकस्मिक बाढ़ी र गेग्रान वहावको उच्च जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। मध्य र पश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली पहाड़ी र तराईका थोरै ठाउँ तथा बागमती प्रदेशको पहाड़ी भेग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी हिमाली भेगको एक दुई ठाउँमा मुसलधारी पानी पर्न सक्ने मौसमविद र मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएका छन्। हवस्त, यिनै विविध खबरहरू सँगसँगै बिहान 7 बजेको धोरबारही हाइलाइट साझेका लागि सकिएको छ। 10 बजे हामी थप विवरणसहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबारही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगोडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: खुजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गरगहना, विवाहका सेटकै गहना खरिदी बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनसादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
5: मोबाइल 9805535537।
6: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
7: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाऊ भनेर।
6: हस् मम्मी।
8: मैले सुने छोरी, ल जाऊ हिँड।
7: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
9: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
7: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
9: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
10: सधैँ पसलबाट बोरा घिसारिया छ, थाहा। कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
7: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
10: ए हो र, ल त ल।
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9855621692।
12: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
13: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
12: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
13: सेवा लिने क्रममा चाहिने जानकारी,
12: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
13: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
12: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
13: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा। फोन 0165524395 5524497।
14: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
15: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
16: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन
17: आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
15: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
18: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
19: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
18: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
20: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
18: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
20: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
18: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
17: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा।
21: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98-4-61-56-99 छ।
22: १०३.८ अन्तर्मनको आवाज।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
0: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731
2: सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: हेलो बा
5: कति बन्यो घर अनि ढलान भयो त
6: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
5: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
6: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
0: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
0: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811905630 र 9746680681
7: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
8: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
7: बजारै भरि फ्रेस आउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेतको चिन्ता लिनु भएको छ यो दिदीले
9: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
9: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811566136
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
11: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
3: ओके ल डन
11: हजुर, सिग्देल अफसेट प्रेस सुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9855 28543 र 9847000787।
4: होइन रमिला, जति बेला पनि तल्ल घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
12: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि स्थितिको घरको झ्याल ढोका खापा त्रिकोश चौकोश अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
13: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा
14: यही साउन 30 गते शनिबार
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ,
14: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
13: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
15: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
13: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
16: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143777, मोबाइल 9556443।
17: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
18: म्याडम, धुम्रपान भनेको के हो?
17: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
18: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
17: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
18: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
17: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
19: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
20: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 71 240

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9956062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइ राख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: कहाँ जाने?
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बीचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9041616878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9025552663।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
9: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
10: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
11: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
9: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
2: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
12: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
13: र रामचन्द्र महत 9461168778।
1: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
1: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9468683522।
15: भदौ 1 गतेदेखि 8 गतेसम्म चिउन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
16: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
15: धार्मिक महोत्सवका आकर्षणहरू
16: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
17: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
15: कथा सहितको झाँकी गीत नाटक
16: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
15: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
16: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
15: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
2: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएका यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन
2: अहिले बिहानको 8 बज्यो
1: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प स्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301
3: कहिले धरियाको सुस्केर आवाज कहिले गाइने भाइको मन दुख्ने कथा कहिले दुःखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घरको काली ओलाले भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
4: कार्यक्रम लोक भाका
3: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा

0: नमस्ते नमस्कार अनि हार्दिक ज्ञानलोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तोता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शुक्रबारको श्रृंखलामा रहेका छौ र आजको श्रृंखलामा रहेर चाहिँ हामी चाहिँ म्यासेज दोहोरीमा रमाउनेछौ। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्टाटस छाडिसकेका छौ, त्यहाँ चाहिँ छोटो अनि मिठो चाहिँ हामीले टुक्का छाडेका छौ, हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ पठाउनु पर्ने हुन्छ। प्रतिजवाफ चाहिँ पठाउँदै गर्नुहोला, कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको सुरुवातमा राख्दैछु यी भाका चरीगुडेमा बोलको फाका जसमा आवाज रहेको छ लोकदोहोरी भाका रहेको छ शिव हमालको आवाजमा रहेको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोला है त।
1: भेटा भाषा मन भयो एक

हजुर चरी गुडैमा मेरो मायालाई भेटियोस् घुम्ती रोडैमा निकै नै रमाइलो लोकधरी भाका रहेको थियो। कार्यक्रम स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु। फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु। भेट भो माया बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ राजु गुरुङ, रामजी खाँड, सागर आले, ललिता पुन, पूजा योन्जान मगर र निक्षिना थापा मगरको र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसक्यो छ। पहिलो व्यापारिक विश्राम लगत्तै फेरि पनि हामी उपस्थित हुने नै छौ। तपाईँहरू भने रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला र प्रतिजवाफ पनि पठाउँदै गर्नुहोला। है त

0: 103.8
1: अन्तर्मनको आवाज।
2: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल, जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, झापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98114553305।
5: एपी स्टोर दुलेगौडा सिर्जना चोक बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
6: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
5: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
6: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
5: फोन नम्बर 0564143121,
6: मोबाइल 98065878634 र 97081107090।
7: ए तिमी कहाँ जान लागे कि?
8: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
7: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
8: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामान सित्तैमा।
7: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्क त।
8: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
9: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म। समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
10: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा, सम्पर्क
3: 97090334335।
11: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
12: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
13: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
12: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्छ।
11: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 98678168।
3: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
14: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल,
0: स्टल सुट पैंट लेडीज आइटम साड़ी कुर्ता सुरुवाल होलसेल मूल्य में बिक्री गरिन्छ।
14: संपर्क प्रिंस फैंसी हाउस मोबाइल 9896681115।
2: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: बुढा केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
14: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 9811756606।
15: X103.8 अन्तर्मनको आवाज।
16: हजुर, केही छिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म, कार्यक्रम प्रस्तुता सृष्टि खत्री, र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौं हप्ताको सातै दिन वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ शुक्रबारको श्रृंखलामा रहेर चाहिँ एसएमएस दोहोरीमा रमाउनेछौं। हामीले हाम्रो फेसबुक पेजमा स्टाटस छाडिसकेका छौं, त्यहाँ चाहिँ हामीले छोटो अनि मिठो चाहिँ टुक्का छाडेका छौं, हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ लेखेर पठाउँदै गर्नुहोला आफन्तले। अहिलेको लागि भने हामीलाई चाहिँ एकजना साथीले कमेन्ट गर्नुभएको छ, खड्का राजुजीले, उहाँले चाहिँ नमस्कार शुभ बिहानी भन्नुभएको छ। नमस्कार शुभ बिहानी राजुजी, धन्यवाद कमेन्टको लागि, सधैँसरी नै माया गरेर कमेन्ट गर्दै गर्नुहोला। अन्य साथीहरूले पनि कमेन्ट गरेर साथ दिन सक्नुहुनेछ, प्रतिजवाफ पठाउन सक्नुहुनेछ, आफैले सृजना गरेर पनि प्रतिजवाफ चाहिँ पठाउँदै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। डुम्रे बजार बोलको लोकदोहोरी भाका जसमा रहेको छ, जसमा आवाज रहेको छ राजु गुरूङ अनि निरु श्रेष्ठको, अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, डुम्रे बजार बोलको निकै नै रमाइलो लोकदोहोरी भागा रहेको थियो, जसमा आवाज रहेको थियो राजु गुरुङ अनि निरुश्री स्मगरको। निकै नै रमाइलो भाकालाई चाहिँ कार्यक्रम स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु। फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु। देउरालीलाई फुलपाती धजा छ बोलको फाका, र यो फाका सँगसँगै चाहिँ हामी फेरि पनि दोस्रो व्यापारिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुने नै छौ। तपाईँहरू भने रेडियो ढोरबाराही 103.5 MHz अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: 103.8 अन्तर्मनको आवाज।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क
1: पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबै

0: अन्ठानब्बे चार पैसठी दस नौ सय पचास।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् अन्ठानब्बे चार एकसठी छयानब्बे सात सय उनासत्तरी र अन्ठानब्बे चार एकसठी पन्ध्र छ सय चौवालिस।
2: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
5: उपचार हुने रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
6: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी चार, दुलेगौडा, सम्पर्क 0564142333
4: र 9876187।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852640093 र 9852680073।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
2: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
3: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 9852601

0: 33053।
1: एक सय तीन थुप्लो आठ अन्तर्मन को आवाज।
2: हजुर, केही छिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तोता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbaraahi.com.in लगइन गरेर पनि हामीलाई विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा। भने आज चाहिँ हामी शुक्रबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हामी चाहिँ एसएमएस दोहोरीमा रमाइरहेका छौं। अब भने हामी अन्तिम अन्तिममा छौं, अलिको लागि भने ढिला नगरिकन फेरि पनि अर्को भागलाई कार्यक्रम स्थान दिँदैछु। देउरा लीला दमौलीमा छरहेका अंशुलको भाका छ जसमा आवाज रहेको छ मौसम गुरुङ अनि सुनिता बुढा छेत्रीको। अलिको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर दौलीमा झरहेकान छुबुलको भाका सँगसँगै चाहिँ हामी कार्यक्रम गन्तीमा आइसकेका छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने र कमेन्ट गरेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ मायाले मलाई हेरेको हेरे बुलको भाकालाई कार्यक्रम स्थान दिँदैछु, जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि कल्पना देवकोटाको। यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20 445।
5: एक सय 3.8 अन्तर्मनको आवाज।
6: स्टुडियो अहिले बिहानको 9 बज्यो।
7: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।

0: नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
0: बाजुरामा पहिरोले घर पुरिदा एकजना बेपत्ता, दुईजना घाइते। रोल्पाको सुनछहरीमा पहिरोले एकजनाको मृत्यु, तीनजना बेपत्ता।
1: कंग्रेस इतर पक्षको राष्ट्रिय भेला आज शुरू हुँदै सुकेधारा स्थित एक पार्टी प्यालेसमा हुने भेलाको पूर्व सभापति देउवाले उद्घाटन गर्ने।
0: सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै एमालेको समर्थनमा नेकपा संसदीय दलका नेता भट्ट मुख्यमन्त्री बन्दै।
1: अमेरिका र इरान कडानले होर्मुज जलमार्गको तनाव थप चर्कियो। जापानमा मुसलधारे वर्षापछिको बाढ़ीमा परि चारजनाको मृत्यु।
0: र बार्सिलोनाका फरवार्ड फेरान टोरेस 50 मिलियन यूरोमा पीएसजी जाँदै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थार संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। बाजुरामा पहिरोले घर पुरिँदा एकजना बेपत्ता भएका छन्, दुईजना घाइते भएका छन्। अविरल वर्षापछि आएको पहिरोले गैराती बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा स्थानीय 39 वर्षीय धर्म थापा र 43 वर्षीय कर्णबहादुर थापाको घर पुरिएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेश बहादुर साईका अनुसार पहिरोले घर पुरिँदा एकजना बेपत्ता भएका छन्, दुईजना घाइते भएका छन्। त्रिवेणी नगरपालिका 9 का वडाध्यक्ष नन्द थापाका अनुसार लगातारको वर्षाका कारण घाइतेको उद्धार गर्न तथा बेपत्ता भएका व्यक्तिको खोजी गर्न कठिनाई भइरहेको बताउनु। घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी न्याय उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा 17 जनाको टोली आवश्यक उद्धार सामग्री सहित घटनास्थलतर्फ गएको छ।
0: यसैबीच अविरल वर्षापछि आएको बाढ़ीले कास्की र पर्वत जोड्ने दुईवटा मोटर पुल बगाएको छ। अन्नपूर्ण गाउँपालिका स्थित अन्नपूर्ण माता मन्दिरमा 3 जना फँसेका छन्। सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार आज राति करिब 2:15 बजे अन्नपूर्ण गाउँपालिका 5 र 6 को सीमामा पर्ने नयाँ पुल बेरे ठाँटी सड़क खण्ड नजिकै मोदी खोलामा आएको बाढ़ीले मन्दिरसम्म आवत जावत गर्न प्रयोग हुने कास्की र पर्वततर्फका दुईवटा मोटर पुल पनि बगाएको छ। बाढ़ीले मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरको आधा भाग समेत बगाएको सशस्त्र प्रहरीले बताएको छ। बाढ़ीका कारण मन्दिरमा 1 जना सन्त पुजारी र 2 जना भक्तजन गरी 3 जना फँसेको खबर प्राप्त भएपछि उनीहरूको उद्धारका लागि सुरक्षा टोली परिचालन गरिएको छ।
1: रोल्पाको सुनछहारी गाउँपालिकाको 2 ठाउँमा पहिरोले बगाउँदा 1 महिलाको मृत्यु भएको छ, 3 जना बेपत्ता भएका छन्। गाउँपालिका वडा नम्बर 2 फलबाङमा 1 महिलाको मृत्यु भएको र सोही वडाको हारबाङमा पहिरोले 3 जना पुरिएर बेपत्ता भएको खबर आएको गाउँपालिकाकी उपाध्यक्ष नयनकला घरतीले थाहा सुनचार नेटवर्कलाई जानकारी दिनुभयो। पहिरोले सड़क अवरूद्ध भएकाले घटना भएको स्थलमा जान कठिनाई भएको उहाँको भनाइ छ। प्रहरी पनि घटनास्थलतर्फ जाँदै गरेको उहाँले बताउनुभयो। फोन सम्पर्कमा पनि कठिनाई भएकाले विस्तृत विवरण संकलन हुन सकेको छैन। रोल्पाकै थवाङमा हिजो पहिरोले पुरिएर 10 जनाको मृत्यु भएको थियो, 2 जना घाइते भएका छन् भने अझै 3 जना बेपत्ता छन्।
0: बाढ़ी तथा पहिरोका कारण बागलुङका 2 राष्ट्रिय राजमार्ग आज बिहानैदेखि अवरूद्ध भएका छन्। कालीगण्डकी करिडोर बागलुङ खण्ड र मध्यपाड़ी लोकमार्गको बागलुङ खण्ड अवरूद्ध भएका हुन्। गैरातीदेखिको अविरल वर्षाका कारण बागलुङ नगरपालिका 3 स्थित काला खोला बगरमा पहिरो खस्ता बिहानैदेखि सड़क अवरूद्ध छ। यस्तै मध्यपाड़ी लोकमार्ग अन्तर्गत बागलुङको बुर्तीबाङ निसी खोला खण्डको निसी खोला गाउँपालिका 4 काना बजार नजिक ठाड़ा खोलामा बाढ़ी आउँदा मध्यपाड़ी लोकमार्ग अवरूद्ध बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो। दुवै राजमार्ग खुलाउन सड़क डिभिजन कार्यालय, मध्यपाड़ी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको छ। सड़क अवरूद्ध भएपछि यात्रु बाटोमै अलपत्र परेका छन्। यसैबीच पहिरोका कारण अवरूद्ध काठमाडौँ मुगुलिन सड़क खण्ड दुईतर्फी संचालनमा आएको छ। धादिङको थाक्रे गाउँपालिका 6 स्थित 8 किलोमा पहिरो खस्दा राति सभा 2 बजेदेखि दुईतर्फी अवरूद्ध भएको सड़क आज बिहान 8 बजेदेखि संचालनमा आएको हो। 4 वटा उपकरण प्रयोग गरी पहिरो पन्छाइएको धादिङ प्रहरीले जनाएको छ।
1: रोल्पामा चट्याङ लागेर 1 जनाको मृत्यु भएको छ। चट्याङ लागेर लुङ्ग्री गाउँपालिका 1 खदरका 59 वर्षीय बीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनुभयो। प्रहरी निरीक्षक श्रेष्ठका अनुसार गैराती खत्री आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर घाइते हुनुभएको थियो। उहाँको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको हो।
0: नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट शुरू हुँदैछ। भेला काठमाडौँको सुकेधारा स्थित मिराकल पार्टी प्यालेसमा हुनेछ। भेलाको उद्घाटन दिउँसो 1 बजे नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले गर्ने प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो। विश्वकर्माका अनुसार भेलाको उद्घाटन सत्रपछि आगामी 2 दिनसम्म बन्द सत्र सञ्चालन हुनेछ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा हुन लागेको राष्ट्रिय भेलामा देशभरबाट करिब 5,000 को संख्यामा नेता तथा कार्यकर्ताको सहभागिता रहने आयोजक पक्षले बताएको छ। हालै सर्वोच्च अदालतले नेपाली कांग्रेसको नेतृत्व र आधिकारिकता विवाद सम्बन्धी मुद्दामा पुनरावलोकन गर्ने अनुमति दिएपछि उत्साहित बनेको यो समूह भेला मार्फत पार्टीको आन्तरिक अवस्था, समसामयिक राजनैतिक परिस्थिति र आगामी रणनीतिबारे विस्तृत समीक्षा एवं महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ। जेएनजी आन्दोलनमा आक्रमणमा परि घाइते भएका देउबा भेलाको समय पारेर हिजो मात्र स्वदेश फर्कनु भएको छ। जेएनजी आन्दोलनपछि भएको विशेष महाधिवेशनबाट कंग्रेसको नेतृत्वमा गगन थापा पुग्नु भएको छ। संस्थापन पक्षको केन्द्रीय समिति बैठक केही दिनदेखि जारी छ। हिजो पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्किए लगत्तै बैठकले स्वागत गरेको छ। बैठक आज पनि जारी रहनेछ। बिहान 11:30 बजे बस्ने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने पार्टी प्रवक्ता देवराज चालिसेले बताउनु भएको छ। आजको बैठकमा पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्किएको र चुनदेवीमा सभापति पद सिर्जना गरिएको परिस्थितिमा उपसभापति विश्वप्रकाश शर्माले बैठकको शुरूमै विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन गर्छ।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ। हिजो मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिएसँगै प्रदेश प्रमुख नजीर मियाले आज बिहान 11 बजेसम्म दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको छ। केन्द्रमा नेकपा र एमाले बीच भएको सहमति अनुसार नेकपाले मुख्यमन्त्री पाउने सहमति भएको छ। त्यस अनुसार संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्रीमा दावी पेश गर्नुहुनेछ। 11 बजे दावी पेश गर्ने गरी तयारी भइरहेको भट्टले बताउनुभयो। उहाँले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गरी आफैसँग केही मन्त्रीको शपथ गराउने तयारी गर्नुभएको छ। अहिले सहयात्री एमालेसँग मन्त्रालयको भागभण्डाबारे छलफल चलिरहेको छ। नेताहरूका अनुसार नेकपाले मुख्यमन्त्री सहित 4 र एमाले 3 मन्त्रालय पाउने सहमति बनेको छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो 3 बजे शपथ कार्यक्रम गर्ने गरी व्यवस्थापन भइरहेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानका आफ्नै अडानले हुर्मुज जलमार्गको तनाव थप चर्किएको छ। अमेरिकाले इरानमाथि लगाइएको नौसेना नाकाबन्दीलाई अनिश्चितकालसम्मका लागि जारी राख्ने संकेत गरेसँगै विश्वको ऊर्जा र व्यापारिक मार्ग मानिने हुर्मुज जलमार्गमा तनाव झन बढ़ेको हो। बीबीसी र अल्जजीरा सहितका अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार अमेरिकी प्रशासनले क्षेत्रमा आफ्नो नौसैनिक उपस्थिति र दबावलाई थप कड़ा पार्ने रणनीति अगाडि बढ़ाएको छ। अमेरिकी पक्षले हुर्मुज क्षेत्रमा आफ्नो कड़ा नियन्त्रण रहेको दावी गरेको छ भने अर्कोतर्फ इरानले आफ्ना प्रमुख मागहरू जस्तै प्रतिबन्ध फुकुवा र क्षेत्रीय युद्ध विराम पूरा नभएसम्म जलमार्ग खुल्ला नहुने अडान दोहोर्याएको छ। यस नाकाबन्दीका कारण जलमार्ग भएर हुने तेल र अन्य व्यावसायिक सामग्रीको ढुवानीमा भारी अवरोध पुगेको छ। यसैबीच संयुक्त अरब इमिरेट्स यूएईले आफ्ना 2 जहाजमाथि आक्रमण भएको भन्दै इरानको कड़ा आलोचना गरेको छ।
0: अब खेल समाचार। स्पेनिश फरवर्ड जापानको पूर्वी क्षेत्रमा पर्ने चिबा प्रान्तमा अत्यधिक वर्षा र बाढ़ीका कारण 4 मृत्यु भएको छ। बीबीसीका अनुसार अभूतपूर्व वर्षाले निम्त्याएको यो विपदका कारण यस क्षेत्रको जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ। जापान मौसम विज्ञान एजेन्सीले जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई लक्षित गर्दै सर्वोच्च तहको आपतकालीन चेतावनी जारी गरेको छ। बाढ़ी र डुबानका कारण मुख्य सड़कहरू अवरूद्ध हुनुका साथै हजारौं घर परिवारमा विद्युत आपूर्ति बन्द गरिएको छ। साथै यातायात सेवा ठप्प हुँदा नारिता अन्तर्राष्ट्रिय विमानस्थल लगायतका क्षेत्रमा हजारौं यात्रु अलपत्र परेका छन्। स्थानीय प्रशासन र उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन् भने मौसम विज्ञहरूले थप सतर्कता अपनाउन आग्रह गरेका छनृ।
1: अब खेल समाचार स्पेनिश फरवर्ड फेरान टोरेस करीब 50 मिलियन युरोमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमा जाने लगभग पक्का भएको छ। 24 वर्षीय खेलाड़ीलाई 5 वर्षको सम्झौतामा फ्रान्स पठाउन बार्सिलोना र पीएसजी बीच सैद्धान्तिक सहमति भएको छ। मेडिकल परीक्षण र कागजी प्रक्रिया पूरा भएपछि यो सरुवा औपचारिक हुनेछ। सन् 2021 म्यान्चेस्टर सिटीबाट बार्सिलोना पुगेका टोरेसको क्लबसँग अब एक वर्षको मात्रै सम्झौता बाँकी थियो। गत महिना अर्जेन्टिना विरूद्धको विश्वकप फाइनलमा अतिरिक्त समयमा निर्णायक गोल गरेका टोरेसको बहिर्गमनसँगै बार्सिलोनाको आक्रमक लाइनमा केही दबाव थपिने देखिएको छ।
0: अब मौसम, अहिले बिहान कर्णाली प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँका साथै बागमती र कोशी प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएकाले कर्णाली र सुदूरपश्चिम प्रदेशमा थप पानी पर्ने सम्भावना छ। पछिल्लो 12 घण्टामा गण्डकी प्रदेशका धेरै जसो स्थानमा भारी वर्षा भएको छ। यस्तै बागमती, कोशी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि पछिल्लो 12 घण्टामा भारी वर्षा भएको छ, जसका कारण नारायणी, कर्णाली र राप्ती नदीमा पानीको सतहले खतराको संकेत पार गरेको छ। त्रिशूली नदी, कालीखोला, चितवन जलमापन केन्द्रहरूमा जल सतहले सतर्कता पार गरेको र बढ़दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहेका ठाउँमा बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका थोरै स्थानका साथै बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागको एक दुई स्थानमा पनि धेरै भारी वर्षाको सम्भावना छ। आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुनेछ। त्यसैले बाढ़ी, पहिरो र डुबानको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
1: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: रोल्पाको सुनचरीमा पहिरोले एकजनाको मृत्यु, 3 बेपत्ता। बाजुरामा पहिरोले घर पुरिँदा एकजना बेपत्ता, 2 घाइते।
1: कंग्रेसी तरपक्षको राष्ट्रिय भेला आज सुकेधारा स्थित एक पार्टी प्यालेसमा हुने। भेलाको पूर्व सभापति देउवाले उद्घाटन गर्ने।
0: सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै एमालेको समर्थनमा नेकपा संसदीय दलका नेता भट्ट मुख्यमन्त्री बन्दै।
1: अमेरिका र इरानको अडानले होर्मुज जलमार्गको तनाव थप चर्कियो। जापानमा मुसलधारे वर्षापछिको बाढ़ीमा परि 4 मृत्यु।
0: र बार्सिलोनाका फरवार्ड फोरान टोरोस 50 मिलियन युरोमा पीएसजी जाँदै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
9: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो। फोटो, भिडियो, नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
10: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
9: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि।
12: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
13: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
14: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
15: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
16: छुटका दायराहरू:
14: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
16: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
14: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
16: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9856062065 र 9648064145।
17: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
18: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
17: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900।
19: हेलो बा,
20: कति बन्यो घर? अनि ढलान भयो त?
21: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
20: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
21: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
22: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
19: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
22: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9091950630 र 9746780681।
23: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
24: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
23: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
24: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
18: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
17: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9956083507। कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
25: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
26: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
25: कहाँ बनाए छन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
26: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भयो रे बनाएको पनि।
18: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9011435622।
0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
1: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोपाइटर कृष्णराज पण्डित। फोन 0654140008।
3: यसैलेसको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087169142।
6: सुन न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
27: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
6: कहाँ?
27: गण्डकी मेडिकल हल।
19: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
27: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
19: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
6: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0655903069, मोबाइल 9840826926।
26: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
19: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
26: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
19: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईहरुकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9860-23420, 9801-54674 र 9460-23420।
9: भदौ 1 गते देखि 8 गते सम्म चिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
10: चिवनधाम गौसम रक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: धार्मिक महोत्सवका आकर्षणहरू
10: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
11: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
9: कथा सहितको झाँकी गीति नाटक
10: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
9: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
10: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
9: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
15: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
28: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो तुष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
15: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841-61-62-220।
29: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
29: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
13: मोबाइल 9008-55537 र 9008-65159।
30: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
12: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
30: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली,
2: डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
30: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453005।
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
16: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM
17: इट्स टाइम फॉर कॉलिंग टाइम
16: ओनली ऑन रेडियो ढोर बाराही

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ छायममा जसले तिमीलाई सुन्दै हुनुहुन्छ रेडियो टोर बाराही 103.8 मेगाहर्ज सन्तरमनका आवाज साथ इन्टरनेट अनलाइन मार्फत पनि यहाँले हामीलाई www.radiodorbarahi.com.np लगइन गरेर पनि व्यस्त परेको साथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता अनु मल्ल सदा चाहिँ फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज फ्राइडेको एपिसोडमा हामी म्युजिक ट्र्याक गेमको साथमा चाहिँ जोडिन्छौँ है यहाँले चाहिँ मिठा मिठा गीत सङ्गीतहरू सुनिराख्नु भएको हुन्छ सो यी गीत सङ्गीतको चाहिँ थोरै भाग मात्रै लिएर आएको हुन्छु यहाँले सुनेर चाहिँ कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्नेछ भने अहिलेको लागि भने ढिला नगरी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु अन्जु पन्तको आवाजमा सजिएको हाँस्नलाई ओठ खोले आँखाभरि आँसु बहे सुमधुर गीत सिकार्नुहोला है त

हजुर, यो मायाको संसारमा आज धेरै झाल भयो। यो मार्मिक सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। अन्जु पन्तको आवाजमा सजिएको यो गीत सँगसँगै अब भने पालो तपाईँको हो 65414200 बाटो भएर हामीसँग जोडिन सक्नुहुन्छ। फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज शुक्रबारको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेमको साथमा चाहिँ जोडिन्छौं, जहाँ चाहिँ हाम्रो प्रोग्रामका स्पोन्सर गरिदिएको छ ओमे माबुसुन सुनसादी पसल तुलेगौडाले। प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार। भने सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सारफेर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि सारफेर गरिनुका साथै खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। र त्यस्तै गरी हाम्रो प्रोग्रामको अर्को पनि स्पोन्सर छ, प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ योरसिंह पनि फेन्सी एण्ड ज्वेलरी सपले। प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। श्रोता साथीलाई ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जातजातिका ड्रेसहरू अनि त्यस्तै गरी विभिन्न परम्परागत जातीय गरगनाहरू चाहिएमा पनि गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। कार्यक्रम सम्बन्धी यो जानकारी सँगसँगै अहिलेको लागि भने ढिला नगरी तपाईँमा आज एउटा मिठो गीतलाई कार्यक्रममा स्थान दिँदैछु। अनि आधुनिक गीत संगीतको साथमा अबको 12 बजेको समय अवधि भरि यहाँले चाहिँ रेडियो प्रोग्राम सुन्दै भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ। भन्छन्को ही जिन्दगी, यो जिन्दगीले चाहिँ जिन्दगीलाई चाहिँ अब के भन्दो रहेछ त यो गीतको शब्द संगीतबाट हामी सुनौ। कुन्ती मुक्तानको आवाजमा सोचेको यो सुमधुर गीतमा मदन दिव्यमको चाहिँ लिरिक्स रहेको छ। शिला बहादुर मुक्तानको म्युजिकमा सोचेको यो गीत अहिलेको लागि राख्दैछु, स्वीकार्नु होला है त।

भन्छन् कोही जिन्दगी यो गीतले भने जस्तै नै अब बासुन्जेला गरौं रमाइलो नाच्दै खेल्दै गरौं रमाइलो सुमधुर गीत तपाईँ माझ कार्यक्रममा स्थान दिइसकेको छु. कस्तो लाग्यो त यहाँलाई? पक्कै पनि मन पर्यो होला है. यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ भने मिलेसम्म धेरै भन्दा धेरै गीत संगीत सँगसँगै यहाँले सुनिराख्नु भएको गीत संगीतलाई चाहिँ हामीले ट्र्याकको रूपमा पनि लिएर आएका छौँ. सहभागिता जनाउन सक्नुहुन्छ 0 4 14 2 0 0 0 बाटो भएर. अहिलेको लागि भने माया गर्छु भन्नेलाई पगे भने माया देखाइदेऊ. हेमन्त शर्माको आवाजमा सजिएको यो गीतमा लिरिक्स रहेको छ एक नारायण भण्डारीको र सुरेश अधिकारीको म्युजिकमा सजिएको यो गीत स्वीकार्नु होला है त.

मिठाई देऊ मुलहौ भने बोलको यो सुमधुर गीत अभिमास कार्यक्रम स्थान दिइसकेको छु। हेमन्त शर्माको आवाजमा सजेको यो गीत पछि पनि यहाँलाई चाहिँ मन पर्यो होला। यस्तै मिठा मिठा गीत संगीतको साथमा तपाईँ पास रहिरहँदा अहिलेको लागि भने धनले चल्ने संसार मनको कुरा गर्दै नगर सुमधुर गीत रहेको छ प्रशान्त पौडेलको लिरिक्स म्युजिक अनि आवाजमा सजेको यो गीत सँगसँगै हामी भने कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ अनि 11 बजेको टाइम चेक लगतै हामी पुनः उपस्थित हुन्छौ नै। हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है।

0: भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
2: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
4: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
5: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
2: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
6: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
7: टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
8: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
7: हो र कहाँ छ र त्यस्तो
8: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
1: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
9: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
9: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9560-62028 र 9901-79716
1: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
10: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
10: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धित समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
10: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएसको सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
10: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
10: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
10: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
1: हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
0: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
11: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98532375 र 98011324375।
14: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
15: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
14: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
16: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
17: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661136 र 98151663136।
19: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
20: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
0: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560202779। स्टुडियो
21: अहिले बिहानको 10 बज्यो। टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
22: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: ढोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461349304।
23: No.
3: नमस्कार। बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट शुरू हुँदैछ। भेला काठमाडौँको सुकेधारा स्थित मिराकल पार्टी प्यालेसमा हुनेछ। बिहान 11:30 बजे भेलाको उद्घाटन नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले गर्ने, प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले बताउनु भएको छ। भेला साउन 31 गतेसम्म चल्नेछ। भेलाको संयोजक पूर्व महामन्त्री डाक्टर शशांक कोइराला रहनुहुनेछ। अदालतले हालै मात्र कांग्रेसको नेतृत्व र आधिकारिकता विवादमा पुनर्अवलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बनेको छ। सरकार र आन्दोलनरत लघुवित्त पीड़ितबीच 7 बुधे सहमति भएको छ। अर्थ मन्त्रालयमा हिजो भएको निर्णायक वार्ता सफल भएसँगै लघुवित्त पीड़ितहरूले लामो समयदेखि गर्दै आएको काठमाडौँ केन्द्रित आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गरेका छन्। सरकार र लघुवित्त पीड़ितबीच भएको सहमति अनुसार लघुवित्तका समस्त समाधानका लागि उच्च स्तरीय समिति गठन गर्ने, समस्यामा परेका ऋणीको पुनर्स्थापनाका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन तथा कर्जा मिनाहा सहितका उपाय अध्ययन गर्ने, आर्थिक रूपमा असक्षम ऋणीको कर्जा निष्पक्ष र कर्जा सुरक्षण कोष वा जीवन बीमा मार्फत सुरक्षित गर्ने व्यवस्था मिलाउने, लघुवित्त सम्बन्धी गुनासोका लागि प्रभावकारी हेल्पलाइन तथा उजुरी व्यवस्थापन गर्ने, लघुवित्त संस्थालाई नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सञ्चालन गराउने र कड़ाईका साथ अनुगमन गर्ने, ऋण असुलीका नाममा घरबाट सामान पठाउने वा जबरजस्ती पक्राउ गर्ने जस्ता कार्य रोक्दै कानून बमोजिम कार्यवाही गर्ने तथा राजधानी केन्द्रित लघुवित्त पीड़ित आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको छ। सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य सहित 7 र आन्दोलन पक्षबाट रमेश सेन्चुरी सहित 7 जनाले हस्ताक्षर गर्नुभएको छ। नेपाल आयल निगमले होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यक भन्दा बढ़ी खाना पकाउने एलपी ग्यास सिलिण्डर मौजदात नराख्न आग्रह गरेको छ। बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढ़ेपछि निगमले यस्तो आग्रह गरेको हो। निगमका अनुसार असार 31 गतेदेखि बजारमा 14.2 किलोग्राम क्षमताका भरिएको एलपी ग्यास सिलिण्डर नियमित रूपमा बिक्री वितरण भइरहेको छ। साबिकको तुलनामा अहिले झण्डै 20% बढ़ी ग्यास तथा बिक्री वितरण भइरहेको निगमले दावी गरेको छ। तर आपूर्ति बढ़े पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै उपभोक्ताबाट गुनासो प्राप्त भएपछि निगमले बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ। रोल्पाको थबङ गाउँपालिका 5 कोटलवारा गाउँमा पहिरोमा परेर बेपत्ता भएका थप 5 जनाको शव छिमेकी जिल्ला प्युठानमा भेटिएको छ। यो सँगै उक्त पहिरोमा परेर 10 जनाको ज्यान गएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थबङ गाउँपालिका 5 कोटलवारा गाउँमा बुधबार राति पहिरोमा परेर 5 जना बेपत्ता भएका थिए। उनीहरूको शव आज छिमेकी जिल्ला प्युठानमा नदी किनारको विभिन्न क्षेत्रमा भेटिएको हो। सबको पहिचान भइसकेको छ। प्रहरी निरीक्षक श्रेष्ठका अनुसार पहिरोमा परेर बेपत्ता रोल्पाको थवाङ गाउँपालिका 5 का 38 वर्षीय जुनकुमारी पुन मगर, 5 वर्षीय अशोक पुन मगर, 80 वर्षीय बलबहादुर पुन मगर, 66 वर्षीय मणि पुन मगर र 34 वर्षीय महेन्द्र घरतीको शव भेटिएको हो। पहिरोमा परेर 3 जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गर्दै उहाँलाई बिना आधार र कारण पक्राउ गरिएकाले तत्काल थुनामुक्त गर्न माग गर्नुभएको थियो। वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँले 3 दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले जनआस्था.com प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर श्रेष्ठलाई अस्ति ललितपुरमा रहेको उहाँकै निवासबाट पक्राउ गरेको थियो। अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गरी परीक्षणपछि निजी क्षेत्रलाई जिम्मा दिने नीति सरकारले लिएको बताउनु भएको छ। जिल्ला समन्वय समिति तनहुले दमौलीमा आयोजना गरेको आर्थिक वर्ष 2082-83 को जिल्ला स्तरीय दुई दिने वार्षिक समीक्षा कार्यक्रमको बिहिबार हिजो उद्घाटन गर्दै उहाँले बन्द उद्योग सञ्चालन मार्फत रोजगारी वृद्धि उत्पादन विस्तार र आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य रहेको बताउनु भएको हो। सरकारी स्वामित्वका बन्द उद्योग शुरूमा सरकारले नै परीक्षणका रूपमा सञ्चालन गर्ने र परीक्षण सफल भएपछि दीर्घकालीन व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने नीति लिएको उहाँले स्पष्ट पार्नुभएको छ। विगतमा सरकारले आफै उद्योग सञ्चालन गर्दा घाटा बेहोरेर बन्द गर्नु परेको अनुभवबाट सिकेर नयाँ ढंगले उद्योग सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ। उद्योग सञ्चालनबाट रोजगारी वृद्धि र आत्मनिर्भरता प्रवर्धन गरिने तथा दीर्घकालीन र दिगो व्यवस्थापनका लागि नाफामुखी बनाएर निजी क्षेत्रलाई जिम्मा दिने उहाँले बताउनु भएको छ। स्वदेशी उत्पादन बढ़ाई आयातमा निर्भरता घटाउनु सरकारको उद्देश्य रहेको पनि उहाँले उल्लेख गर्नु भएको छ। अर्थमन्त्री वाग्लेले बजेट निर्माणमा अर्थ मन्त्रालय मात्र नभई सरकारका अन्य नेतृत्व तहको समेत सहभागिता रहेको बताउनु भएको छ। सामूहिक छलफल र साझा दृष्टिकोणका आधारमा बजेट तयार गरिएको उहाँको भनाइ छ। पुतली बजार नगरपालिका एक स्थित अरौधी खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन्। अविरल वर्षासँगै बढ़ेको खोलाले स्याङ्जाको पुतली बजार नगरपालिका तीन बाढ़खोला निवासी 21 वर्षीय सलिम मगरलाई बेपत्ता बनाएको हो। शुक्रबार आज बिहान G11P8183 नम्बरको मोटरसाइकलमा पुतली खेतबाट स्याङ्जा बजारतर्फ आउने क्रममा अरौधी खोलाको कजवे तर्ने प्रयास गर्दा मगरलाई खोलाले बगाएको प्रहरीले जनाएको छ। खोलाले बगाएर मगर बेपत्ता भएको तर मोटरसाइकल घटनास्थलमै फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। उहाँका अनुसार बेपत्ता मगरको खोजी कार्य जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ। गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी जोन्सुम कोरोला सड़क खण्डमा यात्रा गर्दा पूर्व सूचना लिएर सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङले अनुरोध गरेको छ। लगातार भइरहेको भारी वर्षाका कारण पहिरो तथा कालीगण्डकी नदीको कटानले सड़क क्षतिग्रस्त बनेपछि विभिन्न स्थानमा सवारी साधन रोकिँदा यात्रुले शास्ति हेप्नु परेको छ। त्यसैले मौसम तथा सड़कको अवस्थाबारे पूर्व सूचना लिएर मात्र यात्रा गर्न प्रमुख जिल्ला अधिकारी अजिता शर्माले अनुरोध गर्नुभएको छ। गैरातीको बाढ़ी पहिरोका कारण छिमेकी जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिकाको बैसरी तथा अन्नपूर्ण गाउँपालिकाको सुकेबगर र महभीर लगायत स्थानमा सड़क अवरूद्ध भएको छ। त्यस्तै मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा बादरजुङ भीर आसपासका क्षेत्रमा समेत सड़कमाथिबाट ढुंगा खस्ने क्रम जारी रहेको छ। तनहु जलविद्युत आयोजनाको सहयोगमा तनहुको विमान नगरपालिका 5 रिसिङपाटन स्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ। आयोजनाको सामाजिक उत्तरदायित्व विकास कार्यक्रम मार्फत विद्यालयको सुविधा सम्पन्न भवन निर्माण गरिएको हो। उक्त भवनको 2080 साल असोज 9 गते शिलान्यास गरिएको थियो। सरकारको विद्यालय भवन सम्बन्धी प्रचलित मापदण्ड नमूना डिजाइन तथा प्राविधिक विशिष्टता अनुसार निर्माण गरिएको भवनले विद्यार्थीका लागि सुरक्षित विपद प्रतिरोधी तथा गुणस्तरीय सिकाई वातावरण सुनिश्चित गर्न सहयोग पुर्याउने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार रू 94,57,000 को लागतमा भवन निर्माण गरिएको हो। विद्यालय भवन निर्माणको ठेक्का स्याङ्जा स्थित निवास इन्जिनियरिङ कन्सल्टेन्सीले प्राप्त गरेको छ। नयाँ भवनले आयोजना प्रभावित समुदायका विद्यार्थीका लागि थप व्यवस्थित र गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध गराउँदै अनुकूल सिकाई वातावरण सृजना गर्ने भण्डारीले बताउनु भएको छ। यस्तै सामाजिक पूर्वाधारको विकास तथा आसपासका समुदायको दीर्घकालीन शैक्षिक र सामाजिक आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको उहाँको भनाइ छ। कास्कीमा बाढ़ीले दुईवटा पुल बगाएको छ। गैराती 2:15 बाढ़ीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको हो। मन्दिरमा तीनजना फँसेका छन्। उनीहरूको उद्धार प्रयास जारी छ। अन्नपूर्ण गाउँपालिका 5 र 6 को सिमाना नयाँ पुल बीरेठाटी सड़क खण्डको छेउमा मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा रहेको दुईवटा मेटलको पुल बाढ़ीले बगाएको प्रहरीले जनाएको छ। मन्दिरको आधा भाग बाढ़ीले बगाएको छ। मन्दिरमा रहेका एक पुजारी र दुई भक्तजन मन्दिरमा फँसेका छन्। सशस्त्र प्रहरीले उनीहरूको सरकारको प्रयास गरिरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 कालिकागढ कास्कीबाट चारजना रोप रेस्क्यू र तीनजना गोताखोर सहितको उद्धार टोली घटनास्थल पुगेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिका 9 नम्बर वडा कार्यालयले बसपार्क क्षेत्रका 116 अवस्थित बसोबासीको विवरण सार्वजनिक गर्दै 7 दिनभित्र दावी विरोध गर्न आह्वान गरेको छ। भूमि समस्या समाधान आयोगको कार्यविधि अनुसार वडाले साउन 28 गते सूचना जारी गरी ती व्यक्तिहरूको नामावली बाहिर ल्याएको हो। बसपार्कको सार्वजनिक जग्गामा कम्तीमा 10 वर्षदेखि बसोबास गरिरहेका र सरकारी आवास सुविधा नपाएका व्यक्तिहरूले जग्गा प्राप्तिका लागि निवेदन दिएका थिए। सार्वजनिक गरिएको विवरणमा कुनै त्रुटि भएमा वा दावी विरोध गर्नुपर्ने भएमा भदौ 3 गतेसम्म ओडा कार्यालयमा प्रमाण सहित निवेदन दिन सूचित गरिएको छ। महानगरले यसअघि साउन 2 गते 574 परिवार समेटिएको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। कोलम्बियामा शक्तिशाली भूकम्पपछि उद्धारको समय बित्दै जाँदा जीवित व्यक्तिको खोजीमा आशा कमजोर बन्दै गएको छ। उद्धार टोलीले भग्नावशेषमा खोजी कार्यलाई तीव्र बनाइरहे पनि कतिपय ठाउँमा खोजी तथा उद्धारको सट्टा भग्नावशेष घटाउने काम शुरू भएको रोयटर्सले जनाएको छ। गएको सोमबार बिहान स्थानीय समयअनुसार 7:30 बजे गएको 7.4 म्याग्निच्युडको भूकम्पका कारण पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा भवन, घर, विद्यालय र अस्पतालमा क्षति पुगेको थियो। सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कम्तीमा 273 जनाको ज्यान गएको छ भने 3,800 भन्दा बढ़ी घाइते भएका छन्। अझै 377 जना बेपत्ता रहेको खबरमा उल्लेख छ। राजधानीपछिको ठूलो शहर मानिने कालीमा उद्धार टोलीले अधिकांश ठाउँमा भग्नावशेष हटाउने काम थालेका छन्। यद्यपि 9 ठाउँमा खोज तथा उद्धार अभियान अझै सक्रिय रहेको नगर प्रमुख अलेजान्द्रो एडरले बताउनु भएको छ। अन्तिममा खेल समाचार। एभरेस्ट महिला भलिबल लीग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपिएको छ। यो सँगै लीगमा टोलीको संख्या 7 पुगेको छ। पहिलो संस्करणमा चितवन, गण्डकी, कर्णाली, काठमाडौँ, ललितपुर र मध्य सहभागी रहेका थिए। फाइनलमा ललितपुरलाई 3-2 सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको थियो। दोस्रो संस्करणमा भने चितवन र गण्डकी बाहिरिएका थिए। दोस्रो संस्करणमा नयाँ टोलीका रूपमा लुम्बिनी, लाभास र पोखरा निन्जास थपिएका थिए। यो संस्करणको फाइनलमा पनि कर्णालीले ललितपुरलाई 3-2 सेटमा हराएको थियो। प्रतियोगिता आउँदो असोजमा आयोजना हुनेछ। हवस् सैनिक खबरहरूसँगै बिहान 10 बजेको ढोरबराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेटुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
4: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
1: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
5: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
6: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
6: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
5: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062625 र 9848064145।

0: शिल्पाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैलाई कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
5: गण्डकी मेडिकल कलेज जीएमसी मा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
4: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल। वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
5: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
10: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855324020, 9901454674 र 9864023420।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
5: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
12: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868383522।
14: अफिसबाट अमित सरको फोन।
15: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
16: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
17: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
18: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
19: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
10: म्याडम, धुम्रपान भनेको के हो?
19: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
19: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
19: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
20: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
21: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
20: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 9560231128, 9462614726।
21: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
0: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
22: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज,
23: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM।
24: इट्स टाइम फॉर कॉलिंग टाइम
23: ओनली ऑन रेडियो ढोलबाराही

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोरबारा ही 103.8 मेगाहर्ज सन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodorbarahi.com.np लगइन गरेर विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम लिएर सदाजी आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल, भगे पनि सम्पूर्ण श्रोता साथीहरू सन्चै आरामै हुनुहुन्छ होला अनि साथमा रेडियो ट्युनन गरेर हामीलाई साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा त छँदैछ। जहाँ चाहिँ आज हामी फरक बार फरक श्रृंखलाको साथमा जोडिए सँगसँगै फ्राइडेको एपिसोडमा रहेर चाहिँ यहाँहरूमा म्युजिक ट्र्याक गेम चाहिँ लिएर आउँछौं र त्यसमा पनि आज चाहिँ यहाँले सुनिराख्नु भएको अब पुराना चलचित्रको गीतहरूको ट्र्याक चाहिँ लिएर आएको छु अनि चलचित्रहरू चाहिँ यहाँलाई कतिको मनपर्छ है, सो आजको एपिसोडमा रहेर चाहिँ यहाँले चिन्नु पर्ने हुन्छ चलचित्रको ट्र्याक। सो रेडी भएर चाहिँ बस्नुहोला अहिलेको लागि भने ढिला नगरिकन एउटा गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। पिरतीको मिठो तिर्सना, तारा प्रकाश लिम्बू अनि मेलिना राईको आवाजमा सजिएको यो गीतबाट कार्यक्रमको शुरूआत गर्दैछु। स्वीकार्नु होला है त।

0: पिरतीको मिठो तीर्थ सुन्ना यो सुमधुर गीत विमास कार्यक्रममा स्थान दिइसकेको छु। कस्तो लाग्यो त है? यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ। अनि प्रोग्राम कलिङ टाइमको भन्ने प्रोग्राम स्पोन्सर रहेको छ उमे माभूषण सुनसादी पसल तेलेगौडा। प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुनार भने निरन्तर रूपमा सेवा दिँदै आइरहेको पसल अहिले यहाँहरूले चाहिँ भीमसेन मन्दिर दिलेगौडाको भित्री बल्लीमा गएर चाहिँ सेवा सुविधा लिन सक्नुहुन्छ। अर्डर अनुसारको विभिन्न डिजाइन का गरगना खरिद बिक्री तथा साटफेर गरिनका साथै पुराना गरगनाहरू पनि साटफेर मर्मत अनि खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा लिन चाहिँ पके पनि नभुल्नु होला। साथमा चाहिँ प्रोग्रामको अर्को पनि स्पोन्सर छ। प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर एफएनसी एन्जल रिसर्भले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। र सम्पूर्ण साथीहरू सुन्दै हुनुहुन्छ भने अन्तिम समयसम्म सुनेर साथ दिनुहोला। अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा? हेलो, नमस्ते हजुर। हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है। आज चाहिँ हाम्रो दिजुले चाहिँ ट्याक्कै यो कुन चाहिँ गीत हो भनेर चिन्नु पर्छ है। किन होला अलिअलि मात्रै सुन्नु भएको? अहिले चाहिँ कस्तो सुन्नु भएको छ? अहिले चाहिँ बल्ल सुन्नु भयो। आज चाहिँ तपाईँले गीत सङ्गीत सुनेर कुन चाहिँ गीत हो भनेर ट्याक्कै चिनिदिनु पर्यो कि?
1: ल
0: ल, आज चाहिँ अब चलचित्रको गीतहरू पनि छ, यहाँले सुनेको गीतहरू मात्रै छ कि? यसो रेडी हुनुहुन्छ त? त्यही त, अब दिदीले जान्नु भएन भने म यता बसेर सिकाउँछु कि। चिन्ता नलिनुहोस् न, चिन्ता छैन केही भने कि सुन्नु भएको छैन। त्यस्तै हो कि, चिन्ता छैन केही। अहिलेको लागि भने म ट्र्याक सुनाउँछु है त।
1: ल
0: ल, ध्यान दिएर सुन्नुहोस् है त।

0: धेरै धेरै बधाई छ म त बागलुङे मैया मादीको भनेर यो गीत यहाँले चिनिसक्नु भएको छ आउँदै नग्यारे भनी भनी चिनिदिनु भयो त मैया मादीको भनेर मैया मादीको भनेर चाहिँ अब कतिको मनपर्छ भनेर सुनाउँदै थिएँ होइन मैया मादीको यो सुमधुर गीत हामी अहिलेको लागि भने यहाँलाई चाहिँ सुनाऊ कि जस्तो पनि लागिरहेको छ है मैया मादीको भन्दा यो गीत चाहिँ रैया चाँदीको क्या होइन रैया चाँदीको यस्तै यहाँले सुनिराख्नु भएको गीत सङ्गीतहरूलाई चाहिँ लिएर आएको छु अनि यहाँहरू पनि सहभागिता जनाउन सक्नुहुन्छ 0965 4000 बाटो भएर टेलिफोन लाइन खुल्ला रहेको छ यो आवाज भन्ने रहेको छ आशिष अविरल अनि मेलिना राईको राख्दैछु स्वीकार्नु होला है त
1: शर्त राखेकी थिए
2: मन्जुर छ मन्जुर छ
1: पहिला शर्त त सुन
3: सुनिम न त सुनिम
1: यदि बाटुले हारे पुर्नेको स्वास्नी बन्न तयार थिए तर पुर्ने हार्यो भने
3: हार्यो भने
1: यदि पुर्ने हार्यो भने बाटुलीको घरमा हली बस्नुपर्छ
4: कस्तो लाओ सर त
5: रसिलो
4: ल सुरु गरौँ
3: ल अलिक खिपेर दे त
4: ल रन्का दिउँ

तिन नाको सिन्दुर पोते दुईको धागो चुराओ, तिन नाको सिन्दुर पोते दुईको धागो चुराओ, स्वयंवर गर्ने औठीले छु।

0: मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसिता भइन् रानी।
1: के भयो के भयो गाउँ के
2: सर्त अनुसार अब भोग्नु पर्यो हामीले होइन।

0: हजुर रैया चाँदीको बोलको यो सुमधुर गीत तपाईँमा आज कार्यक्रम स्थान दिइसकेको छु। आज चाहिँ अलिक मजाले पनि सुन्यौँ है, यस्तो गीतहरू चाहिँ अब धेरै साथीहरूलाई मनपर्छ होला है। पछिल्लो समय अब नेपाली चलचित्र क्षेत्रमा चाहिँ अब लोक अलिकति पप सङ्गीत मिसाएर चाहिँ अब यो खालको ट्रेन्डहरू पनि छ, अनि यो मिठा मिठा रमाइलो गीत सँगसँगै आज हामी फ्राइडेको एपिसोडमा रहेर म्युजिक ट्र्याक गेम चाहिँ खेलिरहेका छौँ र सँगसँगै यहाँको लागि चाहिँ यस्तै ट्र्याकहरू पनि लिएर आएको छु। अहिले हाम्रो दिजुले चाहिँ ट्याक्कै चिनेर पनि गइसक्नु भएको छ, अब पालो तपाईँको हो। अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा? हेलो नमस्ते हजुर। दर्शन नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो एकराजीलाई।
1: धन्यवाद।
0: अनि एकराजी के छ तपाईँको नयाँ नौला हालखबर, स्वास्थ्य अवस्था कस्तो छ?
1: अहिले राम्रै छ।
0: राम्रै छ है। अनि खाना खानु भयो त?
1: आज खाना
0: किन होला, समय त भइसक्यो त। अब एकछिनपछि चाहिँ खानुहुन्छ है ल, मिठो गरेर खाना खानु होला, आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। अनि आज हामी म्युजिक ट्र्याक गेम खेलिरहेका छौँ, अनि म्युजिक ट्र्याकको समयमा चाहिँ हामीले चलचित्रको गीतहरू लिएर आएका छौँ कि, रेडी हुनुहुन्छ? ल अब तपाईँको लागि चाहिँ म राख्छु, ध्यान दिएर सुन्नु होला है त।
1: हजुर
0: ल।

0: सम्झेर भेट्न बोलाए तिमीलाई भन्दा यो कुन चाहिँ गीत होला त नि? यो चलचित्रकै गीत हो है? हजुर, अगाडिको बोल भनिदिनु पर्यो कि, थोरै अन्तरा भाग चाहिँ सुनाए मैले। ल, कुन चाहिँ गीत होला? पास गरिदिनु भयो, किन होला त? गाह्रो लाग्यो र? ल, ठिकै छ, अनि प्रयास पनि नगर्ने। पुरानो नै हो यो गीत चाहिँ, एकदमै सदाबहार गीत हो है। म तपाईँ माझ कार्यक्रम स्थान दिइरहेको हुन्छु, तपाईँ हामी सुनिरहेका हुन्छौँ, गुनगुनाइरहेको हुन्छौँ कि। ल, एकचोटि सुनाम कि, अब यो कुन चाहिँ गीत हो भनेर चिनाइदिने होला। ल, अब म तपाईँको लागि चिनाउँदैछु, सुन्नु भयो भने चाहिँ ए भन्नुहुन्छ है। ल, हजुर, पुरानो नै हो, म राखिहाल्छु, म सुनाइहाल्छु है, त कुन चाहिँ गीत रहेछ त। नबिर्से तिमीलाई, नपाए तिमीलाई, यो गीत सुन्नु भएको थियो कि थिएन? हजुर, यो पनि चलचित्रको गीत नै हो, अनि यो मिठो गीत हामी केही दिनमा राख्दैछौँ। कसलाई सुनाउन चाहनुहुन्छ?
1: अब सर्वप्रथम त तपाईँलाई भइहाल्यो,
0: थ्याङ्क यू सो मच।
1: अनि दलमाया दिदी, अनि कविमाया दिदी, अनि रोसिता बहिनीको लागि, अनि बागमा रहने जति मिठो दिदीको लागि, अनि मखानी दिदीको लागि, अनि त्यसरी उमर भाइ, नरन भाइ र म त एकराज भनेर तिमी नाच्ने सम्पूर्णको लागि भनेर छुटिन्छु। शुभ दिन, बाई बाई।
0: शुभ दिन, बाई बाई। छुटिन्छौँ। उहाँ हुनुहुन्थ्यो एकराज रामजाली मगरजी, हामीलाई उपल्लो पुरी टाढादेखि सम्झाउनु भएको थियो। अहिलेको लागि अञ्जु पन्तको आवाजमा सजिएको सुमधुर गीतसँगै हामी जान्छौँ कार्यक्रमको पहिलो व्यावसायिक विश्राममा। हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम। हाई त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253 9922 98058 र 98460 69246।
2: ए तिमी कहाँ जान लागे कि?
3: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्या।
2: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
3: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामान सित्तैमा।
2: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्का। त
3: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
4: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
5: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा, सम्पर्क
6: 97090 34335।
7: तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगोडा बजारको हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
11: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑप सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
13: ए सबिना यस्तो हतारमा कता हो?
14: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
13: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
15: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9908216142।
16: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
17: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
16: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि, हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
17: ए ल ल तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
16: प्रोपाइटर ठान प्रकाश नेउपाने 9556033878 प्रशान्त नेउपाने 9846026925।
0: This is Radio Dhorbarahi 103.8 MHz.
18: Station 1.
19: Studio Talchit.
20: Aile, piano ko 11 bajyo.
21: टाइम चेक को साथ में बनकेवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ, अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
22: हजुर कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ चायम र सहभागिता जनाउन सक्नुहुन्छ र माइला मिठा कुराकानी सँगसँगै आजको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेमको साथमा चाहिँ जोडिरहेका छौँ। 0965414200 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ र प्रोग्रामका स्पोन्सर गरिदिएको छ अमे महावचन सुनचाँदी पसल दुलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्दै अहिलेको भने ढिला नगरी तपाईँमा चाहिँ एउटा गीत सुनाइहाल्छु अनि गीत सँगसँगै हामी साथीहरू सँगसँगै कुराकानीको साथमा जोडिन्छौँ। आज फ्राइडेको एपिसोडमा म्युजिक ट्र्याकको गेमको साथमा चाहिँ हामी नेपाली चलचित्रको ट्र्याकहरूको साथमा जोडिँदैछौँ भने त्यस्तै मिठा मिठा गीत सङ्गीतहरूलाई पनि कार्यक्रममा स्थान दिइरहेको छु। ए तुलसी आँगनमा रोपौँला अहिलेको लागि हामी यो गीत सुन्दैछौँ, बाबु बोगटीको आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है तपाईँ

हजुर, तुलसी आँगनमा रोपौंला यो सुमधुर गीत अभिमास कार्यक्रममा स्थान दिइसकेको छु र आज हामी फ्राइडेको एपिसोडमा रहेर चाहिँ यस्तै नै यहाँले सुनिराख्नु भएको नेपाली मुभीको चाहिँ ट्र्याकहरू लिएर आएको छु अनि यहाँले चाहिँ चिन्नुपर्ने हुन्छ र साथमा हामी आधुनिक गीत संगीतको साथमा पनि यहाँहरूमा जोडिरहेका छौँ भने 0965142000 बाटो भएर पनि आउन सक्नुहुन्छ र अहिलेको लागि भने तपाईँ माझ राख्दैछु प्रमोद खरेलको आवाजमा सजिएको लै लै लै टाइटलमा रहेको यो गीतमा कृष्ण केसीको चाहिँ लिरिक्स रहेको छ भने यो गीत सँगसँगै हामी पुनः उपस्थित हुन्छौँ नै हामी सँगै रहनुहोला अनि सुन्दै गर्नुहोला प्रोग्राम कलिङ चाहिँ हाई त

हजुर लाई लाई लाई मनमुटु छोडेर आफैसँग लाई होइन यो मिठा गीत रहेको थियो तपाईँ आज कार्यक्रममा स्थान दिइसकेको छु र यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा रहिरहँदा अब भने विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ सो टाढा भए पनि माया चाहिँ गाडा छ नि है यो गीत सँगसँगै अब हामी एकछिनको लागि स्टुडियो पनि माया छँदैछ यहाँहरू पनि आफ्नो मायाको साथमा हामीसँग जोडिँदै गर्नु होला अस्मिता अधिकारी अनि उर्गेन्दोङका आवाजमा सजिएको यो गीत स्वीकार्नु होला

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9701107090।
3: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
6: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172।
7: मम्मी भोक लाग्यो, खाजा खाम न।
8: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
7: हस् मम्मी।
9: मैले सुने छोरी, ल जाम हिँड।
8: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
10: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
8: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
10: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
12: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
11: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
12: त्यसो भए कहाँ जाने त कान्छा?
11: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
12: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
13: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौडा, आफ्नै निवासमा।
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445। कहाँ जाने?
14: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बिचमा नझर्ने।
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
15: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि।
17: हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
18: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
18: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
18: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
18: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
15: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
19: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
20: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
15: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
18: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9856057731, 9806057731।
21: सधैँ छै यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा,
22: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
23: उपचार हुने रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0654142333
2: र 9868168787।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, र आज प्रोग्राम कलिङ टाइममा चाहिँ हामी रहेका छौं अनि रेडियो प्रोग्राममा रहेर आज फ्राइडेको एपिसोडमा म्युजिक ट्रेक गेमको साथमा पनि जोडिरहेका छौं। सुन्दै हुनुहुन्छ भने सहभागित जनाउन सक्नुहुन्छ 65414200 बाटो भएर। टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ अनि टेलिफोन लाइन सँगसँगै मिठा मिठा रमाइलो कुराकानीको साथमा पनि जोडिन सक्नुहुन्छ। साथमा हामी मिठा मिठा गीत संगीतहरूलाई पनि कार्यक्रममा स्थान दिँदै गर्दा अहिलेको लागि भने ढिला नगरी एउटा गीत सुनिहालौ अनि साथीहरू आउनु भएसम्म हामी साथीहरूलाई पनि सहभागी गराउँदै गर्छौ। रिमै बोलको सुमधुर गीत रहेको छ, तपाईँमा आज राख्दैछु अहिलेको लागि भन्ने रिता केसी अनि अंशु लामाको आवाजमा सोधेको सुमधुर गीत स्वीकार्नुहोला है त।

0: हजुर राधा नगई उज्यालो आउँदैन मनको माया धन्नाले पाउँदैन है मिठो शब्द संगीतले भरिएको यो गीत रहेको थियो तपाईँ आज कार्यक्रममा स्थान दिइसकेको छु भने साथमा 0965 4420 0020 बाटो भएर नै आउन सक्नुहुन्छ है टेलिफोन लाइन चाहिँ खुल्ला छ र साथमा यस्तै मिठा मिठा गीत सँगै सँगसँगै हामी जोडिरहेका छौँ अनि अबको 12 बजेको समयसम्म चाहिँ हामी तपाईँको साथमा रहन्छौँ सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउन सक्नुहुन्छ भन्दै थिएँ तर यतातिर चाहिँ साथी पनि हुनुहुन्छ लाइनमा सो ढिला नगरी स्वागत गरिहालौँ हेलो नमस्ते हजुर दर्शन दर्शन नमस्ते नमस्कार एकदमै सन्चै आरामै छौ भन्दै कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रुसिकाजीलाई
1: एकदमै धन्यवाद छ है त मेरो तर्फबाट
0: अनि खाना खानु भयो त मेरो पनि भइसक्यो है अनि के छ त भीमातिरको नयाँ वाला हाल खबर
1: भीमातिरको त समाज जस्तै भन्नुपर्छ नयाँ केही छैन है समाज जस्तै नै भन्नुपर्छ अनि हाम्रो चाहिँ भीमातिरको के छ कतिको शिशु छ गर्मी कस्तो अनि विशेष हजुरको खबर के छ
0: मेरो विशेष अन्तिमबाट सुरु गरौँ विशेष मेरो हाल खबर पनि एकदमै ठिकठाक छ होइन अब धुलेगौडाको सुनाउनु पर्दा चाहिँ पानी परेको समयमा चिसो छ घाम लागेको समयमा एकदमै गर्मी पनि छ
1: भन्नै
0: पर्दैन कति हो कति त शीतल पनि धेरै हुन्छ के कार्तिक मङ्सिरमा त ठिक अहिलेबाट ठिक शीतल हुनुपर्ने अब स्टेप वाइज हुन्छ होइन अब गाह्रो छ गर्मी हुँदा चाहिँ गाह्रो नै छ अरू बेला पानी पर्दा चाहिँ शीतलो छ रमाइलो छ घमाइलो छ भनेर चित्त बुझाउँछौँ कि हामीले त्यही त अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन सुन्नु भएको त हो नि त ल विचार गरौँ अब त्यही पनि होइन अब चलचित्रहरू चाहिँ कतिले हेर्ने गर्नुहुन्छ
1: आफ्नो स्वास्थ्यको पनि एकदम बेसरी ख्याल गर्नु होला एकदम स्वास्थ्य लामको पनि कामना भन्नु गर्न चाहन्छु होइन
0: हजुर हजुर
1: अब यात्रा गर्दाखेरि पनि एकदम राम्रोसँग यात्रा गर्नु होला भन्न चाहन्छु है यत्रो दिन कता हराउनु भयो भन्ने लाग्थ्यो बिचरा त्यस्तो भएर छ है थाहा थिएन बल्ल हिजो थाहा भयो एकदम ख्याल राख्नु होला आफ्नो स्वास्थ्यको पनि आफ्नो स्वास्थ्य भयो भने त्यो सबै कुरा छ आफ्नो स्वास्थ्य छैन भने केही पनि छैन एकदम ख्याल राख्नु होला भन्न चाहन्छु है तपाईँलाई
0: हजुर यही बाटो हामी एकराजीलाई पुनः सम्झाउँदै अहिले भन्ने एउटा ट्र्याक राखिहाल्छु अनि यहाँले चाहिँ सुन्दै गर्नु होला है त

0: ल्या सुन्नु भयो त
1: मैले त यो गीत सुन तर होला पक्कै मलाई त आएन है हजुरले भनिदिनु भयो है
0: ल मैले भनिदिनु पर्ने ल म चाहिँ सुनाउँछु यो गीत चाहिँ सुन्नु भएको थियो कि थिएन यहाँले भन्नु है त यहाँले सुनेको गीत रहेछ कि रहेनछ म बजाएर सुनाउँछु है त ओके हाम्रो तर्फबाट पनि यहाँहरू यहाँ छुटिसक्नु भए तापनि यहीबाट रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने यहाँको लागि पनि मोटोभरिको माया अनि सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै माया सम्झना सँगसँगै अहिलेको लागि सोही गीत जाउँ हिँड पोखरा भरपर्दो कोसा र भै भरपर्दो मै छुनी भन्छ है गीतबाट चाहिँ सो अहिलेको लागि चाहिँ हामी सुन्दैछौँ उदित नारायण झा सञ्जीवनीको आवाजमा सजिएको गीत सँगसँगै जान्छौँ विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ हामी सँगै रहनु होला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफूखुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063 13 195 र 98467 15 368।
3: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
4: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661636 र 98151661636।
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा
7: यही साउन 30 गते शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ,
7: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
8: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
6: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर शासन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
9: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0654143177, मोबाइल 98560443043।
10: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्याङ।

0: समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
1: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
0: सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625142733, मोबाइल 98678161887।
3: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।

हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, अनि साथीहरूसँगको कुराकानी सँगसँगै आज म्युजिक ट्र्याक गेमको साथमा हामी जोडिँदैछौ है। अब समय चाहिँ हामीसँग ठिकठाकै रहेको छ, सो ढिला नगरी साथी आउनु भयो भने चाहिँ हामी साथीलाई सहभागी गराउँछौ, नभए मिठा मिठा गीत संगीतहरू चाहिँ साथीहरूलाई सुनाउँछौ। अनि बिहानको समय धेरै साथीहरू आफ्नो काम कार्यमा नै व्यस्त व्यस्त चाहिँ हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा सधैँ छ। अहिलेको लागि भने राधा पियारी मनमै छौ आधा पियारी, यो गीत कृष्ण विकको आवाज लिरिक्स अनि कम्पोजमा रहेको यो गीतमा फिमेल आवाज भन्ने यसमा आवाज रहेको छ शान्ति श्री परियारको। यो गीत सुनौ अनि त्यसपछि हामी पुनः उपस्थित हुन्छौ नै, हामी सँगै रहनुहोला है त।

हजुर, आज भोलिको मलाई उखुमै मन पर्छ, राधा पियारी। यो सुमधुर गीत तपाईँमा कार्यक्रममा स्थान दिइसकेको छु। शान्ति स्टुडियो परिवार सँगसँगै कृष्ण विकको आवाजमा सजिएको यो गीतबाट अब भने हामी कार्यक्रमको अन्ततर्फ पनि आइसकेका छौँ अनि छुटेर जानुपर्ने बेला पनि भइसकेको छ भने आजको एपिसोडमा रहेर चाहिँ हामीले श्रोता साथीसँग म्युजिक ट्र्याक गेम चाहिँ खेल्यौं, जहाँ चाहिँ सहभागिता जनाउनु भएको थियो दलमाय थापाजी जो हुनुहुन्थ्यो पुलचोकदेखि, त्यस्तै हामीलाई पुरिटारदेखि सम्झनु भएको थियो एकरास रामजली मगरजीले, अनि त्यसै गरी भीमादेखि हुनुहुन्थ्यो रोसिका लम्सालजी भने, आजको विजयी साथी भने दलमाया थापा दिजु चाहिँ हुनुहुन्छ पुलचोकदेखि। उहाँले चाहिँ ट्याक्कै म्युजिक ट्र्याक चिन्न चाहिँ सफल हुनुभएको थियो। यसरी नै तिनजनासम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै जाँदा जाँदै जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म, है अब सक्ने कुरा गर्छु तिमीले लागि मर्छु सुमधुर गीत रहेको छ। दीपक लिम्बुको आवाजमा सजिएको यो गीत सँगसँगै म कार्यक्रम प्रस्तुत अनुमाला पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त. तीजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ. कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो.
2: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न. टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको. त्यसै माथि तीजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ.
3: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ.
1: हाक्कैमा दिमागलाई भारी गराएछु. पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि. खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो. पालो पाएन भने बर्बाद.
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्. साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ.
5: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत. मोबाइल 9825527763 र 9860715
3: र रामचन्द्र महत 9841168778.
6: हेर्दा हिजै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ. अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो.
7: ठिक भन्नुभयो भाउजू. अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि.
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ.
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्. सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्री. फोन 0665930369.
8: भदौ 1 गतेदेखि 8 गतेसम्म चियोन धाम जाउँ. सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ.
9: चियोन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ.
8: धार्मिक महोत्सवका आकर्षणहरू:
9: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन.
10: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ. हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ. माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो.
8: कथा सहितको झाँकी, गीती नाटक,
9: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
8: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
9: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू.
8: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चियोन धाम, शुक्ला गण्डकी 2 गाछे पानी, तनहुँ.
11: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि. राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, गराएर मात्रै भयो.
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो.
13: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्य.
3: मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
0: This is Radio Dhorbarahi 103.8 MHz.
14: Station 1. Studio Site.
15: अहिले मध्याह्नको 12 बज्यो।
3: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
16: तीनजनाको खोजी जारी।
17: अमेरिका र इरानको अडानले हर्मुज जलमार्गको तनाव थप चर्कियो। जापानमा मुसलधारे वर्षापछिको बाढ़ीमा परि 4 जनाको मृत्यु।
16: र बार्सिलोनाका फरवार्ड फेरान टेरेस 50 मिलियन युरोमा पीएससी जाँदै।
18: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
19: नमस्कार।
18: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
19: यो त साइड जब दाई, यो चाहिँ मेन।
18: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
19: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
18: थाहा छ, त्यसैले त यही लिन आएको।
19: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
18: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
19: मार्बल। अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
18: सुरक्षा घरको
19: साथ जीवन भर।
14: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
17: समाचार अब विस्तारमा। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजीर मियाले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। कमल बहादुर शाहले मुख्यमन्त्रीबाट हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख मियाले आज बिहान 11 बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको थियो। नेकपा संसदीय दलका नेता भट्टले आज बिहान नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। प्रदेश प्रमुख कार्यालयका अनुसार आज दिउँसो 3 बजे उहाँको शपथको तयारी भइरहेको छ। मुख्यमन्त्री भट्टले आज सानो आकारको मन्त्रीमण्डल समेत गठन गर्ने तयारी गर्नुभएको छ। नेकपा र एमाले बीच सुदूरपश्चिममा यसअघि नै मन्त्रालयगत भागवण्डा भइसकेको छ। नेकपाले मुख्यमन्त्री सहित 4 र एमाले 3 मन्त्रालय पाउनेछ। सुदूरपश्चिम प्रदेश अहिले बजेट शून्यताको अवस्थामा छ। मुख्यमन्त्री भट्टलाई पहिलो चुनौती नै बजेट ल्याउनु हो। एमाले बजेटमा असन्तुष्टि जनाउँदै कंग्रेससँगको गठबन्धन तोडेको थियो। नेताहरूका अनुसार अहिले बनेको सरकारमा आर्थिक मामिला मन्त्रालयको नेतृत्व एमाले गर्ने गरी सहमति भएको छ। यो 4 वर्षको अवधिमा सुदूरपश्चिमले 5 मुख्यमन्त्री पाएको हो।
16: नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट शुरू हुँदैछ। भेला काठमाडौँको सुकेधारा स्थित मिराकल पार्टी प्यालेसमा शुरू हुन लागेको हो। भेलाको उद्घाटन दिउँसो 1 बजे नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले गर्ने। प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो। उहाँका अनुसार भेलाको उद्घाटन सत्रपछि आगामी 2 दिनसम्म बन्द सत्र सञ्चालन हुनेछ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा हुन लागेको राष्ट्रिय भेलामा देशभरबाट करिब 5,000 संख्यामा नेता कार्यकर्ता सहभागी हुनेछन्। हालै सर्वोच्च अदालतले नेपाली कांग्रेसको नेतृत्व र आधिकारिकता विवाद सम्बन्धी मुद्दामा पुनरावलोकन गर्ने अनुमति दिएपछि उत्साहित बनेको यो समूहले भेला मार्फत पार्टीको आन्तरिक अवस्था, समसामयिक राजनैतिक परिस्थिति र आगामी रणनीतिबारे विस्तृत समीक्षा एवं महत्वपूर्ण निर्णयहरू लिने तयारी गरेको छ। जेएनजी आन्दोलनका क्रममा परिघाइते भएका देउबा भेलाको समय पारेर हिजो मात्रै स्वदेश फर्कनु भएको छ।
17: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। बैठक अहिले केही बेरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरू हुनेछ। बैठकको शुरूआतमै उपसभापति विश्वप्रकाश शर्माले जरूरी सम्बोधन गर्ने कार्यक्रम छ। पूर्व सभापति शेरबहादुर देउबा स्वदेश फर्किएको र चुनदेवीमा सभापति पद सृजना गरिएको पछिको परिस्थितिमा हुने सम्बोधनलाई महत्वका साथ हेरिएको छ। कंग्रेसको बैठक साउन 24 गतेदेखि जारी छ। हिजोको बैठकमा सभापति गगन थापाले सम्बोधन गर्दै देउबा स्वदेश फर्किएकामा स्वागत सहित स्वास्थ्य लाभको कामना गर्नुभएको थियो। हिजोको बैठकमा 18 जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए।
16: बाजुराको त्रिवेणी नगरपालिका नौ तामसुमा पहिरोमा परि बेपत्ता भएकी महिलाको शव भेटिएको छ। गैराती अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता भएकी त्रिवेणी नगरपालिका नौकी 20 वर्षीय प्रतीक्षा थापाको शव घरमै पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर शाहीले जानकारी दिनुभयो। पहिरोमा परेर स्थानीय धर्म थापा र धौली देवी रावल घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शाहीका अनुसार थापाको बायाँ खुट्टा र शरीरमा तथा रावलको टाउको खुट्टा र शरीरमा चोट लागेको छ। घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा क्षति भएको छ। अन्य केही घर पनि जोखिममा परेका छन्।
17: रोल्पाको सुनसरी गाउँपालिका दुई स्थित फलवाङ गाउँमा राति पहिरोले घर पुरिँदा 3 जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण राति रोल्पाको सुनसरी गाउँपालिका दुई स्थित फलवाङ गाउँमा पहिरोले घर पुरिँदा घरधनी बीरबहादुर घर्तीमगर, उहाँकी श्रीमती सनी घर्तीमगर र उक्त घरमा बास बस्न आएकी छिमेकी लली घर्तीमगर समेत पुरिएका छन्। प्रहरीले स्थानीयको सहयोगमा पहिरो हटाउने तथा खोजी कार्य जारी गरेको छ। त्यसै गरी सुनछहरी गाउँपालिका दुई गिट्ठे गाउँमा समेत लादे बुढा मगरको घर समेत पहिरोले पुरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो। अहिले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ।
16: विस्थापित सुकुम्बासी हिरालाल हजारा दुसादको मृत्युको घटनाप्रति परिवार तथा आधिकारिक कर्मीहरूले गम्भीर आपत्ति जनाउँदै सरकार समक्ष 12 बजे माग राखेका छन्। राष्ट्रिय मानवाधिकार आयोग तथा सम्बन्धित सरकारी निकायलाई सम्बोधन गर्दै बुझाइएको मागपत्रमा सरकारले वैकल्पिक व्यवस्था नगरी घर टहरा भत्काउँदा प्रभावित परिवारहरू लामो समयदेखि मानसिक दबाव र अनिश्चितताको अवस्थामा बाँच्न बाध्य भएको उल्लेख गरिएको छ। मागपत्रमा 57 वर्षीय हिरालाल हजारा दुसादले आत्महत्या गर्नुपर्ने अवस्था कसरी सृजना भयो भन्नेबारे निष्पक्ष छानबिन गर्न माग गरिएको छ। उनी केही वर्षदेखि बसोबास गर्दै आएको घर टहरा भत्काइएपछि वैकल्पिक व्यवस्था बिना विस्थापित भएको र कहिले किर्तिपुर त कहिले भक्तपुरको बोडे क्षेत्रमा रहेको होल्डिङ सेन्टरमा बस्नु परेको उल्लेख गरिएको छ। मागपत्रमा हिरालालको मृत्यु सामान्य घटना नभई राज्यको विस्थापन नीति, प्रशासनिक व्यवहार, मानवाधिकारको अवस्था तथा भूमिहीन र अव्यवस्थित बसोबासीप्रतिको राज्यको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाउने घटना भएको दावी गरिएको छ। मागपत्रमा मृतकको पार्थिव शरीरलाई धार्मिक, सांस्कृतिक तथा पारिवारिक परम्परा अनुसार सम्मानपूर्वक अन्त्येष्टिको लागि राज्यले खर्च बिहोर्नु पर्ने माग गरिएको छ। साथै हिरालाललाई भूमि तथा आवास सम्बन्धी नागरिक आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका रूपमा घोषणा गरी सम्मान दिनुपर्ने माग समेत गरिएको छ। हिजो बोडी स्थित होल्डिङ सेन्टरमा आत्महत्या गरेका हिरालालको शव अहिले टिचिङ अस्पताल महाराजगंजमा राखिएको छ।
17: संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
14: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
17: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
16: अब बाँकी समाचार। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले जनआस्था पत्रिकाको कार्यालयबाट जफत गरिएका सामानसहित आगामी भदौ 1 गते उपस्थित गराउन आदेश दिएको हो। आदेशमा जनआस्था कार्यालय र श्रेष्ठको घरबाट प्रहरीले जफत गरेको ल्यापटप, कम्प्यूटर र मोबाइल सहित श्रेष्ठलाई उपस्थित गराउन भनेको छ। श्रेष्ठलाई वैदिक गोपनीयता हनन सम्बन्धी कसुरमा प्रहरीले बुधबार राति ललितपुर स्थित उनकै निवासबाट पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरी परिसरमा राखिएका उनलाई महाराजगंज प्रहरी वृत्तमा सारिएको छ।
17: अब अन्तर्राष्ट्रिय समाचार. अमेरिका र इरानका आफ्नै अडानले हर्मुज जलमार्गको तनाव थप सर्किएको छ. अमेरिकाले इरानमाथि लगाएको नौसेना नाकाबन्दीलाई अनिश्चितकालसम्म जारी राख्ने संकेत गरेसँगै विश्वको ऊर्जा र व्यापारिक मार्ग मानिने हर्मुज जलमार्गमा तनाव अझ बढ़ेको हो. बीबीसी र अल्जजीरा सहितका अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार अमेरिकी प्रशासनले त्यस क्षेत्रमा आफ्नो नौसैनिक उपस्थिति र दबावलाई थप कड़ा पार्ने रणनीति अगाडि बढ़ाएको छ. अमेरिकी पक्षले हर्मुज क्षेत्रमा आफ्नो कड़ा नियन्त्रणमा रहेको दावी गरेको छ भने अर्कोतर्फ इरानले आफ्ना प्रमुख मागहरू जस्तै प्रतिबन्ध फुकुवा र क्षेत्रीय युद्ध विराम पूरा नभएसम्म जलमार्ग खुल्ला नहुने अडान दोहोर्याएको छ. यस नाकाबन्दीका कारण जलमार्ग बाहिर हुने तेल र अन्य व्यावसायिक सामग्रीको ढुवानीमा समेत अवरोध पुगेको छ. यसैबीच युएईले आफ्ना दुईवटा जहाजमाथि आक्रमण भएको भन्दै इरानको कड़ा आलोचना गरेको छ.
16: जापानको पूर्वी क्षेत्रमा पर्ने चिबा प्रान्तमा अत्याधिक वर्षा र बाढ़ीका कारण चारजनाको मृत्यु भएको छ. बीबीसीका अनुसार अभूतपूर्व वर्षाले निम्त्याएको यो विपदका कारण यस क्षेत्रको जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ. जापान मौसम विज्ञान एजेन्सीले जोखिमपूर्ण क्षेत्रका बासिन्दाहरूलाई लक्षित गर्दै सर्वोच्च तहको आपतकालीन चेतावनी जारी गरेको थियो. बाढ़ी र डुबानका कारण मुख्य सड़कहरू अवरूद्ध हुनका साथै हजारौं घर परिवारमा विद्युत आपूर्ति बन्द भएको छ. साथै यातायात सेवा ठप्प हुँदा नारिता अन्तर्राष्ट्रिय विमानस्थल लगायतका क्षेत्रमा हजारौं यात्रुहरू अल्पत्र परेका छन्. स्थानीय प्रशासन र उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन् भने मौसम विज्ञहरूले थप सतर्कता अपनाउन आग्रह गरेका छन्.
17: अब खेल समाचार. स्पेनिस फरवर्ड फेरान टोरेस करिब 50 मिलियन युरोमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएससीमा जाने लगभग पक्का भएको छ. 26 वर्षीय खेलाड़ीलाई 5 वर्षको सम्झौतामा फ्रान्स पठाउन बार्सिलोना र पीएससीबी सैद्धान्तिक सहमति भएको हो. मेडिकल परीक्षण र कागजी प्रक्रिया पूरा गरेपछि यो सरूवा औपचारिक हुनेछ. सन् 2021 म्यान्चेस्टर सिटीबाट बार्सिलोना आएका टोरेसको क्लबसँग अब एक वर्षको मात्र सम्झौता बाँकी थियो. गत महिना अर्जेन्टिना विरूद्धको विश्वकप फाइनलमा अतिरिक्त समयमा निर्णायक गोल गरेका टोरेसको बहिर्गमनसँगै बार्सिलोनाको आक्रमण लाइनमा केही दबाव थपिने देखियो. दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
16: सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त. आजै मन्त्री सहित शपथको तयारी आर्थिक मामिला मन्त्री एमाले पाउँदै.
17: कंग्रेस इतरपक्षको राष्ट्रिय भेला आज शुरू हुँदै. सानेपामा केन्द्रीय कार्यसमिति बैठक जारी रहने.
16: बाजुरामा पहिरोले घर पुरिँदा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला. रोल्पाको सुनछारीमा बेपत्ता भएका तीनजनाको खोजी जारी.
17: अमेरिका र इरानको अडानले हर्मुज जलमार्गको तनाव थप चर्कियो. जापानमा मुसलधारे वर्षापछिको बाढ़ीमा परि चारजनाको मृत्यु.
16: र बार्सिलोनाका फरवार्ड फेरान टोरेस 50 मिलियन युरोमा पीएसजी जाँदै.
17: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो. सन्चु र धर्मराज बिदा हुन्छौ. नमस्कार.
14: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar.
20: नेपाल्स लार्जेस्ट अटो एक्सपो 2026 नाइमा नेपाल मोबिलिटी.
21: 40 भन्दा धेरै प्रकारका न्यू मोडलका सवारी
22: सुन्दै हुनुहुन्छ. रेडियो ढोरबाराही 103.8 MHz.
23: तिमी कहाँ जान लागे कि?
24: ल थाहा छैन. हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर. कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो.
23: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
24: विशेष मात्र होइन, धमाकेदार अफर छ. त्यहाँ जे सेवा लिँदा पनि 50% छुट. अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामा सित्तैमा.
23: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्क त.
24: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है.
23: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म. समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म. आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे. प्रोपाइटर निशा लामा. सम्पर्क 97090-34335.
25: यस्तो
1: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087169142।
5: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
6: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
6: छुटका दायराहरू,
5: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
6: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
5: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
6: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848064145।
25: हेलो बा,
26: कति बन्यो घर? अनि ढलान भयो त?
27: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
25: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
27: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
28: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
28: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891150630 र 9746680681।
29: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
30: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
29: हो र, कहाँ छ र त्यस्तो?
30: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
31: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
31: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062628 र 9941479716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
32: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
33: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 मा सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
31: धार्मिक महोत्सवका आकर्षणहरू
33: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
0: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
31: कथा सहितको झाँकी गीति नाटक
33: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
31: सन्ध्याकालीन श्रृंगारिक महाआरती
33: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
31: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
3: प्रणाम अभी अपने सुनतनी रेडियो ढोर बुराई 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: आमा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
10: मोबाइल 98058 35537 र 98066 15 809।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्, मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98 171 56 606।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ।
13: उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
14: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98560 78302 र 98460 78302।
15: फुकै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
16: यो हो बोनस चाउचाउ।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: दुलेगौडा सिर्जना त बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9701107090।
1: भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 का लागि मानविकी शिक्षा गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9907।

0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240
2: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
3: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
2: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
3: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
2: हजुर विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
1: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98 5 60 23 420 98 0 41 54 674 र 98 4 60 23 420
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
4: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
4: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
5: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
4: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
6: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
7: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
6: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौं अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोप्राइटर कीर्तिमान थापा मगर
0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी 13 दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श

0: बाट मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक पुतला गण्डकी 4 दुलेगौडा, फोन 06-62-14-233, मोबाइल 98-678-1887।
2: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
4: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा
5: यही साउन 30 गते शनिवार
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
5: पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
4: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
6: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
4: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
7: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 06-62-14-377, मोबाइल 98-560-44-343।
8: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज।

0: करीबलाई नेल र धनीलाई तेल दिएको छु भने थोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आमने सामने भएर वार गर, अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्नु कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो दर्शक नमस्ते नमस्कार स्वागत छ प्रोग्राम फिल्मी संसारमा यहाँहरु सम्पूर्ण श्रोता साथीलाई भने म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको छु र तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com.in लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि यहाँले हामीलाई विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ र श्रोता साथी हामी गर्दछौ हप्ताको छ दिन फरक श्रृंखलाको साथमा यहाँहरुमा हरेक दिन उपस्थित हुने गर्दछौ भने आजको एपिसोडमा रहेर फ्राइडेको दिनमा रहेर हामीहरू फिल्मी क्वेशन्स अनि फिल्मी सम्बन्धी केही इन्फर्मेसनहरू चाहिँ मुभी सम्बन्धी केही दिनेछौ र त्यसै गरी श्रोता साथी कार्यक्रमको ओपनिङ स्वरूप यहाँको लागि अझ निकै नै सुमधु सङ्ग्रह राख्नतर्फतिर लागिरहेको छु र माइलो सङ पनि रहेको छ र गीतको टाइटल रहेको छ लाउरे दाइले खुकुरी स्वीकार्नुहोला यो निकै नै सुमधु सङलाई है त

पदुषोत्तर साथी लाउरे ताइले खुकुरी टाइटलमा सजिएको यो मिठो सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने यहाँको लागि कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर सङ्गलाई राखिरहेको छु। त्यसै गरी मुगलान मूलबाट रहेको सङ्ग रहेको छ पात बजाउँदै टाइटलमा सजिएको छ भने स्वीकार्नुहोला है त।

हजुरसुदु साथी पात बजाउँदै टाइटल मा सजिएको यो मिठो सङलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीले स्वीकार्नु भयो होला र अहिलेको लागि भने गोर्खा पल्टर मुभीबाट रहेको जाउला रेलेमा सङ राखिरहेको छु स्वीकार्नु होला।

हजुर श्वेत साथी, जाउला रेलैमा सरर टाइटलमा सजिएको मिठो गीतलाई पनि कार्यक्रम स्थान सकेको सु गोर्खा पर्टर मुभीबाट रहेको सङ रहेको थियो भने यहाँहरू पक्कै पनि सम्पूर्ण श्वेत साथीले स्वीकार्नु भयो होला। र श्वेत साथी, अहिलेको लागि भने चाहिँ विश्रामतर्फ जानुपर्ने बेला हाम्रो भइसकेको छ। कार्यक्रमको पहिलो विश्रामतर्फ जानु अघि चाहिँ कार्यक्रममा फूल होइन टाइटलमा सजिएको सङलाई राख्दैछु। यो मिठो सङलाई राख्दै जाँदैछु विश्रामतर्फ। हामीलाई सुन्दै गर्नुहोला। हाई

0: This is Radio Dhor Barahi, 102.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
2: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
3: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9560131053
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पुन
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
6: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 0165901625963
9: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी दुई, काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
10: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9846683522।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, ल डन।
15: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285043 र 9417000787।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

हजुर श्रोता साथी केहीको विश्राम लगतै फेरि पनि प्रोग्राम फिल्मी संसारमा यहाँहरू सम्पूर्ण श्रोता साथीलाई पुनः स्वागत गर्दछु भने म कार्यक्रम प्रस्तुता त रहेको नै छु र अब यहाँहरूसँग ठिक 2 बजेको टाइम चेकसम्म साथमा रहनेछु भने श्रोता साथी आजको एपिसोडमा रहेर हामीहरूलाई चाहिँ यहाँले कल गर्न सक्नुहुनेछ फिल्मी क्वेसन्सहरू हामीलाई गर्न सक्नुहुनेछ भने त्यसै गरी श्रोता साथी तपाईँले हामीलाई रेडियो ठोर बाराही 103.8 मेगाहर्ज मनको आवाज साथै www.radiothorbarahi.com .in लगइन गरेर विश्वभरकै साथ हामीलाई सुन्न सक्नुहुनेछ र त्यसै गरी कार्यक्रममा अहिलेको लागि भने ढिला नगरिकन एउटा अर्को मिठो सङ्ग्रह राख्नतर्फतिर लागिरहेको छु निकै नै सुमधुर सङ्ग चाहिँ रहेको छ र गीतको टाइटल रहेको छ सारे सारे जुन चाहिँ वीर विक्रम मुभीबाट रहेको सङ्ग रहेको छ स्वीकार्नुहोला है त

हजुर श्रोता साथी, साढे साढे टाइटलमा सजिएको मिठो सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। र त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने चाहिँ निकै नै ट्रेनिङ सङ पनि रहेको छ, जुन चाहिँ नयाँ मुभीबाट पनि रिलिज हुन लागिरहेको सङ चाहिँ मुभी चाहिँ रहेको छ भने श्रोता साथी, गीतको टाइटल रहेको छ दिलमा ठाउँ छ, बेहुली मुभीबाट रहेको सङ रहेको छ, स्वीकार्नुहोला है।

हजुर श्रोता साथी, दिलमा ठाउँ छ टाइटलमा सजिएको सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। र श्रोता साथी, अहिलेको लागि भने चाहिँ कार्यक्रमको फेरि पनि एउटा अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ। र त्यसै गरी विश्राम अघि जानु पूर्व चाहिँ कार्यक्रममा यो मौसम यही भन्छ टाइटलमा सजिएको सङ्ग राखिरहेको छु, स्वीकार्नुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: लर्नो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
3: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
5: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
6: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
4: र 9867

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tule Gowda Wat in Department Bhavan Sangai Mobile 98-562-493 ra 98-562-3073
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: आइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको

0: स्पर्श जानकारी गराइन्छ।
1: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
2: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
3: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
1: ठ्याक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
5: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
3: र रामचन्द्र महत 9461168778।
6: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
7: हजुर श्रोता साथी, केही चिन्त छ मिठो बिन्दै विश्राम पश्चिमहरूसँग मेरो श्रोता साथीलाई पुनः स्वागत गर्दछु प्रोग्राम फिल्मी संसारमा। भने अहिलेको लागि भने फुटिने पनि बेला पनि हाम्रो भइसकेको छ र जाँदा जाँदै प्रोग्राममा म्याग्दी रुमाले टाइटलमा सजिएको सङ राखिरहेको छु र यो मिठो सङलाई राख्दै आजको एपिसोडबाट म श्रेया गुरुङ यहाँ माझबाट विदा हुने आज्ञा चाहन्छु। भोलि फेरि पनि यहाँहरूसँग अर्को रमाइलो इन्ट्रेस्टिङ एपिसोडसँग हाम्रो भेट हुनेछ भने नमस्ते, नमस्कार, हेभ अ गुड डे।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
2: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
1: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
2: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
3: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465010950
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
5: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
2: ए त्यसो भए त म गइहाले
5: चिया त पिएर जाऊ
2: अहिले हतार छ पछि आउँदै गरौला है
6: दीर्घायु फर्निचर सोरुम
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9460-61268 र 9560-62268
8: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
11: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
8: ए हो र हस् दाई म आजै जान्छु
3: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
7: हाइजेनिक राज प्रणाली शुक्लागण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9560-62891
12: 103.8 अन्तर्मनको आवाज
13: स्टुडियो टाइम अहिले दिउँसोको 2 बज्यो
14: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
0: धोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9461493404

0: नमस्कार, रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ध्वरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। ध्वरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपाल आयल निगमले होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस र अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकता भन्दा बढ़ी खाना पकाउने एलपी ग्यास सिलिण्डर मौजदात नराख्न आग्रह गरेको छ। बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढ़ेपछि निगमले यस्तो आग्रह गरेको हो। निगमका अनुसार असारको 31 गतेदेखि बजारमा 14.2 किलोग्राम क्षमताका भरिएका एलपी ग्यास सिलिण्डर नियमित रूपमा बिक्री वितरण भइरहेको छ। साविकको तुलनामा अहिले झण्डै 20% बढ़ी ग्यास आयो तथा बिक्री वितरण भइरहेको निगमले दावी गरेको छ। तर आपूर्ति बढ़े पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै उपभोक्ताबाट गुनासो प्राप्त भएपछि निगमले बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ। निगमले द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा केही होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानले आफ्नो आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर भण्डारण गरेर राखेको पाइएको निगमले जनाएको छ। व्यावसायिक प्रयोजनका लागि आवश्यकता भन्दा बढ़ी सिलिण्डर थुपारेर राख्दा बजारमा सर्वसाधारण उपभोक्ताका लागि ग्यासको उपलब्धता प्रभावित हुन सक्ने निगमको भनाइ छ। त्यसैले व्यवसाय सञ्चालनका लागि आवश्यक मात्रामा मात्रै ग्यास सिलिण्डर मौजदात राख्न निगमले सम्बन्धित सबैलाई आग्रह गरेको छ। यस अगाडि नै आवश्यकता भन्दा बढ़ी सिलिण्डर मौजदात राखिएको भए तत्काल सम्बन्धित डिपो मार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न निगमले अनुरोध गरेको छ। नेपाली कंग्रेसको संस्थापन इतर समूहले आज काठमाण्डुमा राष्ट्रिय भेलाको आयोजना गरेको छ। पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको आगामी राजनीतिक दिशाबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको भेलालाई पूर्व सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सुकी धाराको मिराकल पार्टी प्यालेसमा केही बेर अगाडि शुरू भएको भेलामा देउवा प्रमुख अतिथिको रूपमा सहभागी हुने बताइएको छ। यो भेला कांग्रेसभित्र पछिल्लो समय देखिएको विभाजन, असहमति र नेतृत्वको बीचको दूरीको बीच आयोजना हुन लागेको राजनीतिक रूपमा निकै चासोको साथमा हेरिएको छ। विशेष गरेर संस्थापन इतर समूहले पूर्व सभापति देउवालाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गर्नुले कांग्रेसभित्र संवाद, सहमति र पुनः एकताको सम्भावना बारे पनि विभिन्न कोणबाट चर्चा शुरू भएको छ। देउवा लामो समयको स्वास्थ्य उपचार पछाडि हिजो मात्रै स्वदेश फिर्ता हुनुभएको हो। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचन्दले सर्पदंश र रेबिज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंश विरूद्धको 8200 भाइल र रेबिज विरूद्धको 17600 भाइल खोप काठमाडौँको टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरेर 7 प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। केही दिन अगाडिदेखि विशेष गरी रेबिज विरूद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो रहेको थियो। गर्मी थप बढ़न थालेपछि मध्य प्रदेश लगायतका विभिन्न ठाउँमा सर्पदंशको घटना बढ़न थालेका छन्। अत्याधिक गर्मीका कारणले रौतहट, बारा र पर्सा लगायतका जिल्लामा सर्पदंशको घटना बढ़ेको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10-15 जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केही दिन अगाडिसम्म एन्टी स्नेक भेनमको अभाव देखिए पनि अहिले अस्पतालमा 100 भाइल औषधि मौजदात रहेको अस्पतालले जनाएको छ। वैशाख यता विपदका घटनामा परेर 215 जनाले ज्यान गुमाएका छन्। वैशाख 1 गतेदेखि हिजो 28 गतेसम्मको तथ्याङ्क अनुसार यो अवधिमा 4608 घटना घटेका छन्, जसमा 215 जनाको मृत्यु भएको छ भने 15 जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार घटनामा 1422 जना बेपत्ता भएका छन् भने 5638 परिवार प्रभावित भएका छन्। यो अवधिमा सबैभन्दा धेरै घटना आगो लागेका छन्। 1090 घटना आगो लागेका घटना हुँदा 20 जनाको मृत्यु भएको छ भने 146 जना घाइते भएका छन्। सर्पध्वंसका 892 घटनामा 63 जनाको मृत्यु हुनुका साथै 837 जना घाइते भएका छन्। यस्तै 862 पहिरो गएका छन्, जसमा 24 जनाको मृत्यु भएको छ भने 11 जना बेपत्ता र 35 जना घाइते भएका हुन्। यो अवधिमा 237 बाढ़ी सम्बन्धी घटना हुँदा 18 जनाको मृत्यु भएको छ भने 4 जना बेपत्ता र 13 जना घाइते भएका छन्। भारी वर्षाका कारणले पनि 4 जनाको मृत्यु भएको तथ्याङ्क छ। हावाहुरीका 480 घटनामा 3 जनाको मृत्यु भएको छ भने 68 जना घाइते भएका छन्। चट्याङ सम्बन्धी 236 घटना हुँदा 25 जनाको मृत्यु भएको छ भने 132 जना घाइते भएका छन्। जनावरको आक्रमणको घटना 257 भएका छन्। 18 जनाको मृत्यु भएको छ, उक्त घटनामा पनि 136 जना घाइते भएका छन्। सभामुख डोलप्रसाद आर्यले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छिट्टै पूर्ण रूपमा संचालनमा आउने बताउनु भएको छ। यसका लागि सरकारले घनीभूत छलफल गरिरहेको पनि उहाँले बताउनुभयो। नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्सी नाटाको 59 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्यालले ती विमानस्थलबाट हवाई सेवाले छिट्टै निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो। सभामुख अर्यालले भन्नुभयो, भैरहवा र पोखरा विमानस्थलका विषयमा घनीभूत छलफल भएको छ। मलाई विश्वास छ छिट्टै नै विमानस्थलले निरन्तरता पाउनेछन् र त्यहाँबाट हवाई सेवा सुचारू रूपमा सञ्चालन हुनेछ। अर्यालले निजगढ र विमानस्थल निर्माणको विषयमा समेत सरकार गम्भीर रहेको र यसबारेमा आवश्यक बहस अगाडि बढ़िरहेको जानकारी दिनुभयो। उहाँले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको उच्चतम सदुपयोग गर्नुपर्ने र नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न विशेष पहल आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। अविरल वर्षा पछाडि कास्कीको मोदी खोलामा आएको बाढ़ीले कास्की र पर्वत जोड्ने दुईवटा पुल बगाएपछि मन्दिर परिसरमा फँसेका 3 जनाको सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार कास्कीको पोखरा महानगरपालिका 18 सारङकोटका 28 वर्षका प्रदीप ढकाल, सरलाही घर भएर कास्कीको अन्नपूर्ण गाउँपालिका 8 रहेको वीर्य ठाँटी माध्यमिक विद्यालयका शिक्षक 30 वर्षका रविन्द्र प्रसाद सिंह र मन्दिरका पुजारी 52 वर्षका कान निर्माण गिरीलाई सकुशल उद्धार गरिएको हो। शुक्रबार बिहान 2:15 आगो बाढ़ीले कास्की र पर्वत जोड्ने दुईवटा मोटरेबल पुल बगाएपछि उनीहरू मन्दिरमा फँसेका थिए। उनीहरूलाई शुक्रबार बिहान 8:15 सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 कालिका गण कास्कीबाट गएको रोप रेस्क्यू र गोटाखोर सहितको संयुक्त टोलीले सकुशल उद्धार गरेको थापाले बताउनुभयो। पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाई गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको 2 ल्यापटप र जनास्थ साप्ताहिकको कार्यालयबाट लगिएका 6 सीपीयू पनि अदालतमा ल्याउन अदालतले आदेश दिएको छ। श्रेष्ठलाई गैर कानूनी थुनामा राखिएको भन्दै उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। रिटमाथिको प्रारम्भिक सुनाईपछि अदालतमा उपस्थित गराउन आदेश गराइएको हो। हिजो जिल्ला अदालत काठमाडौँले श्रेष्ठमाथि अनुसन्धान गर्न 3 दिन हिरासतमा राख्न पनि म्याद दिइसकेको छ। वैयक्तिक गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा जाहेरी परेपछि प्रहरीले अस्ति बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको हो। यस्तै प्रहरीले पत्रकार श्रेष्ठको घर र जनास्थ साप्ताहिकको कार्यालयमा खानतलासी समेत गरेको थियो। गण्डकी प्रदेशमा सवारी दुर्घटना र त्यस क्रममा हुने मृत्युदर बढ़न थालेको छ। ट्राफिक प्रहरी कार्यालय गण्डकीका अनुसार आर्थिक वर्ष 2081-82 तुलनामा 82-83 झण्डै 14% दरले दुर्घटना र करिब 7% मृत्युदरमा वृद्धि भएको हो। आर्थिक वर्ष 2082-83 435 दुर्घटनामा 252 जनाको मृत्यु भएको छ। यस्तै 347 जना गम्भीर घाइते भएका छन् भने 179 जना सामान्य घाइते रहेका छन्। आर्थिक वर्ष 2081-82 382 दुर्घटनामा 237 जनाको मृत्यु भएको थियो। यो वर्ष 308 जना गम्भीर घाइते र 223 जना सामान्य घाइते भएका थिए। यस्तै आर्थिक वर्ष 2080-81 मा 395 वटा दुर्घटना हुँदा 177 जनाले ज्यान गुमाएका थिए भने 312 जना गम्भीर घाइते र 252 जना सामान्य घाइते भएका थिए। जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी कास्की र नवलपुरमा दुर्घटना भएको छ। आर्थिक वर्ष 2082-83 नवलपुरमा 118 र कास्कीमा 115 वटा दुर्घटनाको रेकर्ड भएका छन्। तनहुँमा 78, गोर्खामा 25 र पर्वतमा 20 वटा दुर्घटना भएका छन्। सो वर्ष सबैभन्दा कम मनाङमा 2 र मुस्ताङमा 6 वटा मात्रै दुर्घटना भएका थिए। तनहुको प्रसिद्ध ढोरबाराही मन्दिरमा नियमित रूपमा पूजा शुरू गरिएको छ। साउन महिनाभरि बलिदिन बन्द गरिएकोमा बिहिबारदेखि बहाली पूजा शुरू गरिएको हो। शुक्ला गण्डकी नगरपालिका 9 बाजस्थलमा रहेको ढोरबाराही मन्दिरलाई भगवान विष्णुको तेस्रो अवतारको रूपमा लिने गरिन्छ। मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्याधि निको हुने जनविश्वास रहेको छ। सो मन्दिर दुलेगौंडाबाट करिब 5 किलोमिटर टाढा रहेको छ। मन्दिरमा तनहुका साथै कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोर्खा, चितवन, नवलपुरासी गातका जिल्लाबाट भक्तजन आउने गरेका छन्। प्रत्येक आधा घण्टामा रहस्यमय ढंगले भूमिगत रूपमा चल्ने पानीको लहरीले ढोर बाराही मन्दिर क्षेत्रको महिमा र महत्व उच्च रहेको स्थानीयले बताउने गरेका छन्। प्राकृतिक रूपमा पानी आउन बन्द हुने र फेरि पानीको थुल लहरी छुट्ने कारणले यस क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वलाई बढ़ाएको छ। भदौको पहिलो साता पोखराबाट खैरनी टार हुँदै ढोरबाराही मन्दिरसम्म वृहत साइकल यात्रा हुने भएको छ। साइकल सिटी पोखरा र शुक्ला गण्डकी साइकल सिटीको आयोजनामा भदौको 6 गते शनिबार सो यात्रा हुन लागेको हो। पोखराबाट आउने सहभागीलाई कोत्रेमा स्वागत गर्ने तयारी रहेको छ भने शुक्ला गण्डकीको साइकल यात्रीहरू कोत्रेमा जम्मा भएर दुलेगौंडा खैरनी टार हुँदै ढोरबाराही मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि वडा नम्बर 2 गासेपानी स्थित मुक्तिनाथ शुक्लागण्डकी चियोवन धाम परिसरमा पुगेर समापन गरिने त्रिलोचन अनुसारले जानकारी दिनुभयो। यात्रामा सहभागी हुन हेलमेट अनिवार्य र 15 वर्ष उमेर पुगेको हुनुपर्ने आयोजकले जनाएको छ। स्याङ्जाको पुतली बजार नगरपालिका 1 स्थित अराउँदी खोलाले बगाउँदा एकजना युवक बेपत्ता भएका छन्। अविरल वर्षापछि बढ़ेको खोलाले पुतली बजार नगरपालिका 3 बाढ़ खोलाका 21 वर्षका सलिम मगरलाई बगाएको हो। गैराती मोटरसाइकलमा पुतली खेतबाट स्याङ्जा बजारतर्फ जाँदै गर्नुभएका मगर अराउँदी खोलाको कजवै पार गर्ने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीका अनुसार मगर G11P8183 नम्बरको मोटरसाइकलमा सवार रहनु भएको थियो। कजबै तर्ने क्रममा खोलाले बगाएर बेपत्ता बनाए पनि मोटरसाइकल भने घटनास्थलमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीद्वारा बेपत्ता मगरको खोजी भइरहेको जनाएको छ। हप्ताको अन्तिम कारोबार दिन आज सुन र चाँदीको भाउ धेरैले घटेको छ। सुनको भाउ 4,600 र चाँदीको भाउ 90 रूपियाँले ओह्रालो लागेको छ। सुनको भाउ आज 3,01,600 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन 3,06,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि 90 रूपियाँले घटेको छ। चाँदी 4,660 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,750 रूपियाँ रहेको थियो। अवस्थ नै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट आजका लागि सकिएको छ। 5 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही@gmail.com इमेल गर्नुहोस्।
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
5: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461599 छ।
6: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ।
6: अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
10: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
3: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846061220।
12: मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
13: अनि बिचमा नझर्ने।
12: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
13: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9846161678 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
10: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खोइदिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
10: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
15: द एप्पल शॉप नोकिया सर्विस सेंटर दुलेगौड़ा बस्ती सौनी को ठीक पारिपट्टी
16: सबै ब्रांड का मोबाइल बिक्री साटफेट र एसेसरीज सामानहरू उपलब्ध छन्
17: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
16: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62029
18: 103.8 अन्तर्मनको आवाज

0: शैलेश को बुवा यसपालि अलिअलि गरगहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
1: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचादी पसल खोजौला नि
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807172
4: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
5: म्याडम धुम्रपान भनेको के हो
4: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
5: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
4: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
7: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
8: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
8: छुटका दायराहरू
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
8: थप जानकारीका लागि सम्पर्क 0635714479 मोबाइल 9856062265 र 9848064145
9: ए सबिना यस्तो हतारमा कता हो
10: ए प्रदीप हेर न बेगो दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
9: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
12: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
12: ए हो र, ल त ल,
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9855621692।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
14: उपचार सेवाहरू,
15: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
14: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
15: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
14: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
15: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
14: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
15: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
16: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
17: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
18: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
17: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
16: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0564142733, मोबाइल 9868861887।
19: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
20: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
19: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
20: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
21: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
1: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
21: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
1: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
21: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि फोन 0665939369
22: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
23: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
22: हो र कहाँ छ र त्यस्तो
23: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
21: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
22: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
21: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
22: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
21: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है

0: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856057731 9806657731
3: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
4: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
4: त्यसो भए कहाँ जाने त कान्छा
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
4: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
3: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
4: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्र्याक्टर र सामान

0: काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
3: हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
5: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
4: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
5: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
6: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
6: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9191950630 र 9746680681।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
7: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
7: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी 17 कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
8: मम्मी, भोक लाग्यो, खाजा खाम न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
1: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
1: बीजी मोमो हाउस, दुलीगौंडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
12: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
11: हजुर, दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र सारफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान।

0: ती होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क डुलेगौड़ा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0564141042, 98563128, 98462014726।
1: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 र 98460769246।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635900065, मोबाइल 98166343372।
5: क्यों तो को थे दी मु रेडियो ढोर बारह 103.8 MHz।

0: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
1: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
0: टिम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
1: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
0: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
1: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
0: पार्वती रिमाल दुलेगौडा रु 10,100,
1: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
0: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
1: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
0: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120,
1: खिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005,
0: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000,
1: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111,
0: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155,
2: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
3: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: धार्मिक महोत्सवका आकर्षणहरू,
3: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
4: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
2: कथा सहितको झाँकी गीति नाटक,
3: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
2: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
3: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
2: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
0: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध, शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी रु 22-23, डीएपी रु 49-50 र पोटास रु 38-39। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके, ल डन।
6: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856-28543 र 9847-00787।
7: स्टुडियो साइड चेक, अहिले दिउँसोको 3 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9861695301
8: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
9: रोल्पाको सुन सहरी पहिरोमा बेपत्ता तीनैजनाको शव फेला, एकजना अझै बेपत्ता, खोजी कार्य जारी।
8: कंग्रेस इतर समूहको राष्ट्रिय भेला जारी, जलवायु सम्बन्धी युवा सम्मेलन काठमाडौँमा शुरू।
9: मुगलिन मलेखु सड़क सम्झौताको तीन वर्षमा आधा भन्दा थोरै काम, मध्य पहाड़ी राजमार्गमा राति सवारी आवागमनमा रोक।
8: वेस्ट बैंक का प्यालेस्टिनीहरूलाई घर छाड्न इजरायलको आदेश, अन्तर्राष्ट्रिय कानूनको पालना गर्न बेलायतको आह्वान।
9: र एसीसी प्रिमियर कप खेल्न मलेसिया जाने नेपाली टोलीको विदाई।
10: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
8: समाचार अब विस्तारमा। रोल्पाको सुन छहारी पहिरोमा बेपत्ता तीनैजनाको शव फेला परेको छ। अविरल वर्षापछि आज बिहान घरमाथिबाट झरेको पहिरोमा परि बेपत्ता सुन छहारी गाउँपालिका दुई फलवाङका 77 वर्षीय वीरबहादुर घरती मगर र उनकी 68 वर्षीय श्रीमती सनी घरती मगर र राति सोही घरमा सुत्न आएकी छिमेकी 70 वर्षीय लली घरती मगरको शव फेला परेको हो। आज बिहान स्थानीय बीरू घरती मगरको घर पहिरोले पुरिदा उनीहरू बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा तीनैजनाको शव फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै सुनछहरी दुईकै गेट्टेमा अन्दाजी 60 वर्षीय लादे घरतीमा गरको घर पहिरोले पुरिएको छ। पहिरोले घर पुरिदा उनी बेपत्ता भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
9: सरकारले गत वर्ष भदौ 23 र 24 भएको जिन्जी आन्दोलनका क्रममा भएका घाइते तथा शहीद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। आज काठमाडौँमा आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालले उक्त जानकारी दिनुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिवको संयोजकत्वमा गठित जेएनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समितिले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौताको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने जनाइएको छ। सरकार र जेएनजी प्रतिनिधिहरूबीच 2082 मंगिर 24 गते भएको सम्झौता र मन्त्री परिषदको 2083 असार 18 गतेको बैठकबाट स्वीकृत भएको एकीकृत प्याकेजको कार्यान्वयनको प्रगति समीक्षा गर्ने मुख्य जिम्मेवारी यस समितिलाई तोकिएको छ।
8: नेपाली कंग्रेस इतर समूहको राष्ट्रिय भेला अहिले चलिरहेको छ। काठमाडौँको सुकेधारा स्थित मेरागल पार्टी प्यालेसमा जारी भेलामा अहिले नेताहरूले सम्बोधन गर्ने क्रम चलिरहेको छ। पार्टीका पूर्व सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको भेलाको शुरूमा भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले सम्बोधन गर्नुभएको थियो। सो सम्बोधनका क्रममा उहाँले आफू पार्टी एकताका लागि भूमिका खेलिरहेको बताउनुभयो।
11: किनभने नेपाली कंग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो। नेपाली कंग्रेस एकजुट भएको खण्डमा नेपाली कंग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन, त्यसैले यसको मुख्य उद्देश्य यही हो।
8: प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन सत्रपछि आगामी दुई दिनसम्म बन्द सत्र सञ्चालन हुनेछ। उता सानेपामा भने संस्थापन पक्षको केन्द्रीय समितिको बैठक जारी छ।
9: जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित तीन दिने युवा सम्मेलन आजदेखि काठमाडौँमा शुरू भएको छ। जलवायु परिवर्तन सम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढ़ाउने उद्देश्यले आयोजित लोकल कन्फरेन्स अफ यूथ नेपाल 2026 सातवटै प्रदेशका 180 भन्दा बढ़ी युवाको सहभागिता रहेको छ। नेपाली युवा फर क्लाइमेट एक्शन र युथ एक्शन फर सस्टेनेबल एण्ड इको नेपालको आयोजनामा भएको सम्मेलन संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि यूएनएफसीसीसीको आधिकारिक बालबालिका तथा युवा समूहको समर्थनमा भएको हो। जलवायु युवा अभियन्ता दीक्षा सुवेदीले युवाले जलवायु परिवर्तनका क्षेत्रमा क्षमता अभिवृद्धि नीतिगत सुझाव निर्माण र स्थानीय जलवायु कार्यालय राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने विषयमा केन्द्रित रही छलफल हुने जानकारी दिनुभयो।
8: नेकपा एमाले र नेकपा बीच केन्द्रीय सहमति अनुसार मधेस प्रदेश बाहेकमा सरकार पुनर्गठनको प्रक्रिया चलिरहेको छ। कतिपय प्रदेशमा नेपाली कंग्रेस बाहिरीसँगै यथावत रहने मुख्यमन्त्रीहरूले विश्वासको मत लिने र कति प्रदेशमा नयाँ सरकार गठनको क्रम चलिरहेको छ। कंग्रेसको नेतृत्वमा रहेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भदौ 3 गते विश्वासको मत लिनुहुने भएको छ। एमाले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाले अहिले अल्पमतको सरकार चलाइरहनु भएको छ। अहिलेको समीकरण अनुसार मुख्यमन्त्री बानियाले विश्वासको मत पाउने सम्भावना कम छ। प्रदेशसभामा कंग्रेसका 36 सीट सहित ठूलो दलको रूपमा उपस्थित छ, त्यसैले विपक्षमा रहेका एमाले 25 र नेकपा 26 मिलेर नयाँ समीकरण बनाउने प्रयास छन्। यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते विश्वासको मत लिने तयारी छ। नेपाली कंग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै नेकपासँगको सहमति अनुसार सरकार विस्तार गर्ने मनसाय बनाउनु भएको छ।
9: केही समयदेखि अभाव रहेको एन्टी स्नेक भेनम तथा रेबिज विरूद्धको खोप एन्टी रेबिज भ्याक्सिन आइपुगेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले केही समयदेखि अभाव देखिएको सर्पदंशको उपचारमा प्रयोग हुने खोप एन्टी स्नेक भेनम तथा रेबिज विरूद्धको खोप एन्टी रेबिज भ्याक्सिन आइपुगेको बताएको हो। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने 8,200 भाइल एन्टी स्नेक भेनम भ्याक्सिन र रेबिज विरूद्ध प्रयोग हुने 17,600 भाइल रेबिज इम्युनोग्लोबुलिन ईआरआईजी आइपुगेको हो। हिजो मात्रै काठमाडौँ आइपुगेको उक्त खोपहरू हाल टेकु स्थित केन्द्रीय भण्डार केन्द्रमा राखिएको छ। अब आवश्यकता र मागको आधारमा यी खोपहरू प्रदेश तथा स्थानीय तहमा पठाइनेछ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टसनले खोप आइपुगेको बताउँदै आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिनहरू सातवटै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गर्ने बताउनुभयो।
8: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
12: गुणस्तरीय प्लम्बिङको
13: मार्बलका सिपिडिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन घरको।
10: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
8: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
9: अब बाँकी समाचार। पृथ्वी राजमार्गको नाटढुङ्गा मुगलिन सड़क खण्डको तेस्रो प्याकेज मुगलिन मलेखु सड़क सम्झौताको 3 वर्ष 6 महिनाको अवधिमा जम्मा 46% मात्र प्रगति भएको छ। करिब 95 किलोमिटर दूरी रहेको तेस राजमार्गलाई पहिलो प्याकेजमा नाटढुङ्गा 900, दोस्रोमा 900 मलेखु र तेस्रोमा मलेखु मुगलिन गरी खण्डमा छुट्याई र स्तरोन्नतिको काम अघि बढ़ाइएको थियो। विक्रम सोदेश नरानसी पौष 15 गते 3 वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएका तेस्रो प्याकेज अन्तर्गतको नागढुङ्गा मुगलिन सड़क 38.5 8-6 किलोमिटर लामो छ। आयोजनाको तेस्रो प्याकेजका सूचना अधिकारी सत्येन्द्र मिश्रका अनुसार हालसम्म 18 किलोमिटर कालोपत्र सहित 46% प्रगति भएको छ। हाल वर्खाको समय भएकाले अबको केही दिनपछि मात्रै काम अघि बढ़ने उहाँले बताउनुभयो। सो खण्डमा रहेका 6 वटा पुल मध्ये 4 वटाको काम अन्तिम चरणमा पुगेको छ। 2 वटा पुलको स्ट्रक्चरको काम भइरहेको छ।
8: भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल मध्य पहाड़ी राजमार्गका विभिन्न स्थानमा सड़क अवरूद्ध भएपछि रूकुम पूर्वमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वका अनुसार हिजो दिउँसोदेखि परेको भारी वर्षाका कारण जिल्ला अन्तर्गत मध्य पहाड़ी लोकमार्गको काँडा बगर धौला पहिरा लगायत स्थानमा पहिरो खसेर सड़क अवरूद्ध भएको हो। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सड़कको अवस्था जोखिमपूर्ण रहेकाले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सवारी आवागमनमा रोक लगाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमद्वारा जारी सूचना अनुसार आज बेलुकी 7 बजेदेखि भोलि बिहान 7 बजेसम्म मध्य पहाड़ी राजमार्ग भएर सञ्चालन हुने सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लगाइएको छ।
9: इजरायली सेनाले कब्जा गरिएको वेस्ट बैंकको कुशरामा रहेका प्यालेस्टिनी परिवारलाई घर खाली गर्न आदेश दिएको छ। सेनाले ती घरभित्र आफ्नो सैन्य अड्डा बनाएको स्थानीय बासिन्दाले बताएका छन्। स्थानीय बासिन्दाका अनुसार केही दिनदेखि जारी इजरायली बसोबासीहरूको आक्रमणपछि सेनाले घेराबन्दीमा परेका घरसम्म पुग्ने बाटोमा थप प्रतिबन्ध लगाएको छ। मध्यपूर्व उत्तर अफ्रिका अफगानिस्तान र पाकिस्तान हेर्ने बेलायती राज्यमन्त्री स्टीफन डौचीले वेस्ट बैंकको कुशरामा प्यालेस्टिनीमाथि इजरायली बसोबासीहरूले गरेको हिंसाका रिपोर्टप्रति तीव्र आक्रोश व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समा उहाँले सर्वसाधारणको सुरक्षा गरिनुपर्ने र दोषीलाई जवाफदेही बनाउनुपर्ने बताउनु भएको हो। उहाँले अन्तर्राष्ट्रिय कानूनको पालना गर्न आह्वान गर्दै इजरायली बस्तीहरू अन्तर्राष्ट्रिय कानून अनुसार अवैध रहेको र तिनले दुई राज्य समाधानको सम्भावनालाई कमजोर बनाइरहेको बताउनुभयो। नाबलसको दक्षिणमा रहेको कब्जा गरिएको वेस्ट बैंकको पुष्ट्रा गाउँमा इजरायली बसोबासीहरूले 3 वटा प्यालेस्टिनी घरलाई केही दिनदेखि घेराबन्दीमा राखेका थिए। त्यसक्रममा पानी र बिजुलीको आपूर्ति काटिनुका साथै पहुँच मार्ग बन्द गरिएको र अत्यावश्यक सामग्रीको आपूर्तिमा समेत रोक लगाइएको थियो।
8: अब खेल समाचार। एसीसी पुरूष प्रिमियर कप खेल्न मलेसिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमका बीच आज टोलीको विदाई गरेको हो। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली आज भारत प्रस्थान गर्नेछ। नेपालले प्रतियोगिताको तयारीका लागि भारतमा 10 दिन अभ्यास गर्नेछ। त्यसपछि नेपाली टोली भारतबाटै मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ। एसीसी पुरूष प्रिमियर कपमा लामिछानेले पुनः नेपाली एकदिवसीय टोलीको कप्तानी सम्हाल्दैछन्। उनलाई रोहित पौडेलको स्थानमा कप्तान नियुक्त गरिएको हो। प्रतियोगितामा नेपाल समूह एमा रहेको छ। नेपालले समूह चरणकामा हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबियासँग खेल्नेछ। नेपालले पहिलो खेल भदौ 15 गते बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
9: डोल्पाको सुन छहरी पहिरोमा बेपत्ता 3 जनाको शव फेला, 1 जना अझै बेपत्ता, खोजी कार्य जारी।
8: कंग्रेसितर समूहको राष्ट्रिय भेला जारी। जलवायु सम्बन्धी युवा सम्मेलन काठमाडौँमा शुरू।
9: मुगलिन मलेखु सड़क सम्झौताको 3 वर्षमा आधा भन्दा थोरै काम। मध्य पहाड़ी राजमार्गमा राति सवारी आवागमनमा रोक।
8: वेस्ट बैंकका प्यालेस्टिनीहरूलाई घर छाड्न इजरायलको आदेश। अन्तर्राष्ट्रिय कानूनको पालना गर्न बेलायतको आह्वान।
9: र एसीसी प्रिमियर कप खेल्न मलेसिया जाने नेपाली टोलीको विदाई।
8: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो।
14: थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
15: X103.8 अन्तर्मनको आवाज। तिमी कहाँ जान लागे कि
16: ल थाहा छैन हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रेमा भव्य शुभारम्भ हुँदैछ त्यही जान लाग्यो
15: ओहो त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि
16: विशेष मात्र होइन धमाकेदार अफर छ त्यहाँ जे सेवा लिँदा पनि 50% छुट अझ एउटा रमाइलो कुरा कुनै दुई सेवा लिनु भयो भने एउटा सामान सित्तैमा
15: आहा अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने म पनि जान्छु पक त
16: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है
2: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म
17: आफूलाई अझ सुन्दर अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे प्रोपाइटर निशा लामा सम्पर्क
2: 97090 34335
18: साइली आमा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
19: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
18: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
19: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
17: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
20: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
21: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
20: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर
22: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
23: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
20: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
22: खाक्कैमा दिमागलाई भारी गराएछ पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
0: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
20: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 98235 52763 र 98660 80715 र रामचन्द्र महत 98461 16878 तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
24: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
20: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
2: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 गाछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 98560 32475 र 98011 32475
1: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
3: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
1: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
4: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
1: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़े में शाखा पसल दुलेगौड़ा भित्री बजार सांगीला विकास बैंक को पछाड़ी यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
4: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
5: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
0: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
5: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौड़ा भित्री बजार
6: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
4: मोबाइल 9800585537 र 9800615899
25: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
5: तपाईँको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
6: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसण आभूषण सुनचाँदी पसल दुलेगौड़ा 4 भित्री बजार मोबाइल 9800585537
5: आकर्षक सुनचाँदीको गहना नारीको चाहना

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम पूर्ण अवसर लोकसिलीको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरू माझ म कार्यक्रम प्रसदास प्रिया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्त मनका आवाज साथै www.radiodhorbarahi.com.nyanpi लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम पूर्ण अवसर सुनसादी पसलले। यदि सुनसादी सम्बन्धित सेवाहरू चाहिएमा त्यसपछि बाटो पनि खरिद बिक्री गर्न सक्नुहुनेछ। र श्रोता साथी आजको श्रृङ्खलामा रहेर फेसबुक म्यासेजलाई कार्यक्रममा स्थान दिनेछौँ। सम्झना स्वरूप कसैलाई केही मेसेज पठाउन छ भने, केही सूचना सन्देश दिन छ भने, साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रुचाइको लोकदोहोरी भाकाहरू सुन्न छ भने हाम्रो पेजमा गई कमेन्ट गर्न सक्नुहुनेछ। जहाँ चाहिँ हामीले साथै सघिनि राखिसकेका छौँ भने कार्यक्रमको दैदौ गर्दै यहाँको लागि पहिलो साङ्गीतिक कोसेली स्वरूप लग्दैछ निकै नै सुमधुर भाकालाई। र त्यसै गरी श्रोता साथी गीतको बोल रहेको छ मेरी हजुर, निकै नै मिठो भाका रहेको छ। कार्यक्रममा ढिला नगरिकन राख्नतर्फतिर लागिरहेको छ। स्वीकार्नुहोला है त।

हजुर त्यो साथी मेरी हजुर अघिको बोलमा सजिएको यो मिठो भाकाका पनि कार्यक्रम स्थान दिइसकेको छु। यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले भएकै पनि स्वीकार्नु भयो होला र अहिलेको लागि भने कार्यक्रममा न्याउलीको घर भयो नि बनाइमा गीतको बोल राखिरहेको छु, स्वीकार्नु होला है त।

हजुर श्रोता साथी न्याउलीको घर भैली बनाईमा गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा यहाँको लागि एउटा अर्को सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ हियारे मिठो भाका रहेको छ स्वीकार होला है त

0: हजुर श्रोताहरू, यहाँले गीतको बोल्दा पनि कार्यक्रममा स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्णले पनि कार्यक्रममा सुन्नुभयो होला र अहिलेको लागि भने कार्यक्रममा लेखाली माइको चिन्ह निर्वाचित होला है त
1: भुइँतल भन्ज्याङमा बोलाएको थियो जाने होला नि।

हजुर श्रोता साथी लेखाली मायाको चिनो गीतको बोला पनि कार्यक्रम स्थान दिइसकेको छु र पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नुभयो होला र अहिलेको लागि भने कार्यक्रमको हामी अन्त्यतर्फ आइसकेका छौँ। कार्यक्रमको निश्चित समय सकिसकेको छ भने जाँदा जाँदै कार्यक्रममा गोर्खा मेलामा गीतको बोला राखिरहेको छु। यो मिठो भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैता।

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
7: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ
6: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0625414233 मोबाइल 9968761887
8: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
9: यही साउन 30 गते शनिबार
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
9: पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ
10: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
8: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
11: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
8: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
12: तनहु सेवा हस्पिटल दुलेगौडा फोन 0625414377 मोबाइल 9856044343
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz
14: स्टुडियो अहिले दिउँसोको 7 बज्यो
15: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साटफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
16: झुर्ले जेडौ सेमिङे पाओ नाको जम्मै जम्मै रेडियो सेमु मुच श्रोता लाफाको के घामा सेवाराक सविता सिन्जली झेडी मगरौ नाको के चिन्यु मिनम सिरिङखलाङ ढलिङ ढलिङ मनिटा जातले आशाले नाको पट्टको न झेरमुन आउला गेपमुना आउला कानको पनि नाकु ढलिङ रोह दिनमु झेरमुनले गेपमुनले यसै मासबार मातृभाषा आवाजको आवश्यकता आजको डेचमूल नारा लानाखिङ नेपाल आदिवासी जनजाति समन्वय परिषद शुक्ला गण्डकी डुस्मो पर्सरन छान्च आदिवासी संसार अन्तर्गत मगरडुटो मासबाराले नाकै कानके रेडियो ढोरबारही काठभोङ सोम 0.2 MHz हजाङ हरेक बिहिबार गोराकुङ कु बज्यौ सेटमिन ढुनिङ हटिङ शुक्रबार निनाविलाक बाङ्गा बज्यौ सेटमिन ढुनिङ हाम्रो पात्र मोबाइल एप कठ कठ फेसबुक पेजिङ र भिन्डाभरि काठ साट्न सेकिहेकले कानुङ मासबारके दुलेगौडा बजारङले च पीआर कल्चर एण्ड फेसन हाउस ए प्रयोजन जाटमुने नाको इसे मास बारांग मगर ढुटो सिसे चलिङको मगर ढुट रोस रेस सम्बन्धी सामग्रीको मगर मिगुर हटिङ स्रष्टा सर्जकुङ बारेङ र सेकिहोकले ढ्याङ सिसेन समय सान्दर्भिक कुराकानीको र सेकिहोकले इसे मासबार सम्बन्धी टुञ्ज जानकारी नुनिङ मासबाराङ मणिटालिङ स्वरूप काट सेहे त कौरालिङ आरमाटके ठकन खासमुनले लिङ बोलले हिछान्चाले नानी नाको छ इसे लिङ काचिन सेनाखिङ रमाइलो जाटिङ है त श्रोता लाफाको

0: तेतामा सेना रमाइलो लिङ हुनिङ नाकोके मासबारङ फेरि पनि मनिटा जातले कानकोई नुच निस्चु बुली गते सोमचु निसौ भिन्टा आदिवासी दिवस निस्वाङ केचु सोम मण्डिया प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता इस्पाल्यु भिन्टा आदिवासी दिवस हो नारा लिया नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी नगरपालिका तनहुँ जिल्लै सप्ताहव्यापी मासबार इटजाटमु मन्दिया निस्वाङ केचु साउन चु गतेनी शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 2 खरिन टारङले छ कुमार समाज इमाङ कानुम नगर भरिले छ पत्रकारको के यतमु पत्रकार सम्मेलन जातमु इसै मासबारो बारेङ महासंघ अध्यक्ष कुल कुमार कुमाले समिति भर्मीकोइ सल्लाहकारकोइ र नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश सचिव लगायतै मासबार सम्बन्धी प्रश्न पार्य र पत्रकारकै गिन्च गिनमौ जवाफ समेत स्पष्ट खाता यहाँ
1: जम्मै एक निन महासंघ सचिव बिर्सना श्रेष्ठ मासबार केटा देहाङ महासंघ अध्यक्ष कुल कुमार कुमालो अध्यक्षताङ सम्पन्न छाना
0: होटा जातमुन चुकु गटेनी नेपाल मगर गुरूङ एकता समाज खाराङच बुद्ध प्रतिमा निर्माण जातमुनले छ ठकन शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर के बुद्ध पार्क एकले डाँडाङ घुसी ओडो अध्यक्ष नारायण सिंह थापा मगर नेपाल गुरूङ मगर एकता समाज अध्यक्ष मनराज गुरूङ नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष कुल कुमार कुमाल लगायत घुसी ठकनौ स्थानीय बासिन्दाको पत्रकारको नुहुमु सरसफाई जातमु बुटा रोप डिमु मासपार्के पूर्ण जाता देहाङ घुसी अवसराङ महासंघ सचिव बिर्सन श्रेष्ठ बुद्ध पार्के डस्टबिन र बडिनिस उपहार वितरण र जाटा होटा जातमुन निश्चु गते शुक्ला गण्डकी नगरपालिका बुलियाङ लेच मगर समाज भवन दुलेगौडाङ आदिवासी जनजातिको भाषा कला साहित्यको महत्व डेच शीर्षकाङ विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता छाना होसी वक्तित्व कलाङ चुकु सिपलुङ सिपिया नानी बाबुकै भागला देहाङ श्री हंस वाहिनी माबियो सिपिया स्मृति थारू प्रथम छानके सफल छाना होटा जातमुन निश्चु काट गटेनी महिला तथा युवा छलफल मासबार सिलाङघारी तमु समाज भवन शुक्ला गण्डकी नगरपालिका बाङ्गा बेल्चो तराङ सम्पन्न छाना होटा जातमुन निश्चु निस गटेनी शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 5 चिल्ले चौरौ मकर समाज भवनाङ इसै नगर भरुङ आदिवासी जनजाति जनप्रतिनिधिको झुरुम जाटामु छलफल तथा अन्तर्क्रिया मासबार सम्पन्न जाटा होटा जातमुन निश्चु सोम गटेनी फेरि शुक्ला गण्डकी नगरपालिका 2 खैरिङटार कुमार समाज भवनाङ पूर्ण बैठक सम्पन्न छाना र अन्तिम दिन निस्वाङ केचु सोम साउन निश्चु बुली याक्नी पूर्व लाकिङ गल्सिनाङ पटा पटा आदिवासी जनजातिको झुरुम छान्मु मेलो मेलो जाम बिल्मु मेलो मेलो सांस्कृतिक लिङको स्याकको झाकी कठकठ रेली अगेर बड्डिसा देहाङ पश्चिम लाकिङ काचे पानिङ होटा जातमुन रेली अगाडि बड्डिसा नगरपालिको खुल्ला चौरङ भव्य समारोह छाना सभाङ संस्थापक नगर प्रमुख किसन गुरुङ चाहिँ हालुङ उप प्रमुख खुम्बहादुर बिके राजु लगायत विभिन्न आदिवासी अभियन्ताकै आदिवासी जातिगुङ इतिहास चहिटुङ वर्तमान अवस्था र भविष्य बारे ढलिङ कुराकानीको यहाँका बीचबिचाङ विभिन्न जात जातिगुङ सांस्कृतिक स्याकको र ल्याडेहाङ नेपाल आदिवासी जनजाति नगर समन्वय परिषदले आयोजना जात्छ इसै मासबारङ नेपाल आदिवासी जनजाति नगर समन्वय परिषदै आयोजना जात्छ रेडियो मासबार आदिवासी संसारङ भिन्दै भिन्दै ढुटाङ रेडियो मासबार मार्फत ढुट रोस रेओसाङ योगदान याच डेमु मासबार कोके र रेडियो स्टेशन कोके सम्मान जाटा अनि होस्टिनी होलाङ विभिन्न जात जातिको रैठाने ज्याच कुराको र लोमु ज्याके दिन्छ व्यवस्था सहित सप्ताहव्यापी मासबार सुसम्पन्न छाना डेचै मासबारङ फेरिकाट लिङ आर्माच पालो रहा अब आर्माच लिङ बोलले गौरोह लेस लेसके।

श्रोता लाफाको नाको हिसे बखटाङ सेमुनले रेडियो ढोरबाराही काठभोङ सोम दशमलव के मेगा हर्ज हटिङ कानुङ वेबसाइट www.radiodhorbarahi.com.np लगइन जातमुर लिस्ट पेरिसिङ मगर ढुटो मासबार छिन्यु मासबारङै सोमचुनिस भिन्टा आदिवासी दिवस प्रसङ्ग के प्रस्तुत जात के जुङकुर जाता नाकुङ ठकनाङ इसै दिवस कुटजातमो मन्डियानी कानकै तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका छ इटजातमा मन्डिया है त श्रोता लाफाको नाको कठा मुना किङ ढलिङ कुराकानी जाटासो अझै रमाइलो जातके मन लेनाङ लेनाङ र कानुङ ढुटो मासबारके भाकमुयाच समय अवधि र डुम्के नपा अर्को साता फेरिघाट मिनम श्रृङ्खला लाना किङ अवश्य पनि नाकुङ समस्ते उपस्थित छन् के बाचा सहित मासबार खासके डुस्मुयाच सहकर्मी लाफाके मिगिनिङ हुँदा आभार पटकल जातले नेपाल आदिवासी महासंघ हटिङ कानुङ मासबारो प्रायोजक पीआर कल्चर केर ढलिङ ढलिङ धन्यवाद चाडबाड खेरेप खेरेप राहमुन लेच बखटाङ नाको के चहस हरेक प्रकार बढिनको पीआर कल्चर एन्ड फेसन हाउस नुनाकिङ रोजरीमु लाके ह्युकले है श्रोता लाफाको लेच जानकारी सहित चाहिँ सम्मान मासबार सेमु याच नाको श्रोता लाफाके ढलिङ ढलिङ धन्यवाद याचै मासे बारेक सविता सिजली झेडी मगर मासबार के इलाङ नुमाकले काट सिहे चलिङ मासे बारक सविता सिजली झेडी मगर मासबार के काट सिहे चलिङ डास्तासो इलाङ नुमाकले नाको चाहिनी सेमु नजाटनी रेडियो ढोर बराई काठभोङ सोम दशमलव के मेगा हर्ज अन्तर मनुङ आवाज डिचै जिलो झोरले धन्यवाद।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
5: अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878, र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9825552663।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा, र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल, र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यूरो, फोन 061-590-162-590-163।
11: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 9825-59-122, 9808 र 9460-69-246।
12: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
14: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 065-590-065 मोबाइल 98164-34372
15: जयमा श्री तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040।
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
4: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी।
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 0165524395524945872778।
6: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
8: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 0654142333
7: र 9678168।
9: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
11: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौड़ा बजारको हेल्पो सोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465010950।
13: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित। यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9848064145।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल, शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
3: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
1: हारजोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल।
4: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0625414129 र 9956031053।
6: स्टुडियो
7: अहिले साँझको 5 बज्यो।
8: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
9: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
10: धोरबाराही हाइलाइट्सको साथमा
0: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
10: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
11: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। पोखरा महानगरपालिका 9 को कार्यालयले भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजनिक गरेको छ। कार्यालयले पोखरा बसपा क्षेत्रमा बसोबास गर्ने 116 जनाको नाम सार्वजनिक गर्दै एक हप्ताभित्र दावी विरोध गर्न आह्वान गरेको छ। बसपाको सार्वजनिक जोकामा कम्तीमा 10 वर्षदेखि बसोबास गरिरहेका र सरकारी आवास सुविधा नपाएका व्यक्तिले जग्गा प्राप्तिका लागि निवेदन दिएका थिए। सार्वजनिक गरिएको यो विवरणमा कुनै त्रुटि भएमा वा दावी विरोध गर्नुपर्ने भएमा भदौ 3 गतेसम्म वडा कार्यालयमा प्रमाण सहित निवेदन दिन सूचित गरिएको छ। महानगरले यसअघि साउन 2 गते प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो। उक्त सूचीमा 286 परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी रहेका थिए। 233 परिवारलाई भने अव्यवस्थित बसोबासीका रूपमा वर्गीकरण गरिएको छ। 55 परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको मेयर धनराज आचार्यले बताउनु भएको थियो। पोखरा बसपाक निर्माणको योजना विक्रम सम्म 2032 सालमा शुरू भएको थियो। त्यति बेला आधुनिक बस पार्क बनाउन 196 रोपनी जग्गा अधिग्रहण गरिएको थियो। तनहु जलविद्युत आयोजनाको सहयोगमा तनहुको भीमात नगरपालिका 5 रेसिङ पाटन स्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ। आयोजनाको सामाजिक उत्तरदायित्व विकास कार्यक्रम मार्फत विद्यालयको सुविधा सम्पन्न भवन निर्माण गरिएको हो। उक्त भवनको 2080 साल असोज 9 गते शिलान्यास गरिएको थियो। सरकारको विद्यालय भवन सम्बन्धी प्रचलित मापदण्ड नमूना डिजाइन तथा प्राविधिक विशिष्टताका अनुसार निर्माण गरिएको भवनले विद्यार्थीका लागि सुरक्षित विपद प्रतिरोधी तथा गुणस्तरीय सिकाइ वातावरण सुनिश्चित गर्न सहयोग पुर्याउने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभएको हो। उहाँका अनुसार रु 94,57,000 लागतमा भवन निर्माण गरिएको हो। विद्यालय भवन निर्माणको ठेका स्याङ्जा स्थित निवास इन्जिनियरिङ कन्सल्टेन्सीले प्राप्त गरेको थियो। नयाँ भवनले आयोजना प्रभावित समुदायका विद्यार्थीका लागि थप व्यवस्थित र गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध गराउँदै अनुकूल सिकाइ वातावरण सृजना गर्ने भण्डारीले बताउनु भएको हो। यसले सामाजिक पूर्वाधारको विकास तथा आसपासका समुदायको दीर्घकालीन शैक्षिक र सामाजिक आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको उहाँको भनाइ रहेको छ। विद्यालयका प्रधानाध्यापक उत्तम खनियाले नयाँ भवन निर्माण भएपछि अध्ययनमा सहज हुने बताउनु भएको छ। आयोजनाले प्रभावित क्षेत्रमा सार्वजनिक सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। हालसम्म 98 योजनाहरू सम्पन्न भइसकेको र 6 योजना सञ्चालनमा रहेको भण्डारीले जानकारी दिनुभएको हो। भीमात नगरपालिका 5 स्थित फेरी खोला मोटरेबल पुल निर्माण, रेसिङ गाउँपालिका 7 स्थित डाविटन चुलेसी पहुज मार्ग, भीमात नगरपालिका 5 स्थित वाञ्चन खोलामा पक्की पुल निर्माण, रेसिङ गाउँपालिका 1 स्थित दीपक माध्यमिक विद्यालय भवन निर्माण, भीमात नगरपालिका 5 स्थित ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माणको काम जारी रहेको छ। शुक्रबार खसेको पहिरोले पश्चिम बागलुङको निजी खोला गाउँपालिका वडा नम्बर 2 देवी स्थान धाराचोलका 8 घरमा क्षति पुगेको छ। उपल्लो पेङ्ग्री हाडीचार बासखोला जोड्ने सड़कबाट खसेको पहिरोले धाराचोलका धनबहादुर खत्री, राजन परियार, दीपक परियार, ज्ञानबहादुर परिवार परियार, हरिकला घरती, तारा घरती, देवीराम घरती र टिका घरतीको घर, गोठ र शौचालयमा क्षति पुर्याएको निचिखोला 2 देवी स्थानका वडा अध्यक्ष कुबेर विश्वकर्माले जानकारी दिनुभएको हो। बिहान पहिरो खस्दा मानवीय क्षति भने नभएको वडा अध्यक्ष विश्वकर्माले बताउनु भएको छ। बस्ती माथिबाट पहिरो खस्ने क्रम निरन्तर चलिरहँदा स्थानीयवासी चर्चित बनेका छन्। मोटरबाटोबाट खसेको पहिरोमा ठूला ठूला ढुङ्गाहरू रहेकाले वर्षा हुँदा साथ गाउने बगाउने खतरा रहेको वडाध्यक्ष विकले बताउनु भएको हो। पहिरोले घरहरूमा क्षति पुर्याएपछि प्रहरी चौकी जुजा खोलाको टोली घटनास्थलतर्फ आउँदै गरेको वडा अध्यक्ष विकले बताउनु भएको थियो। पहिरोले पुर्याएको भौतिक क्षतिको यकिन तथ्याङ्क भने प्रहरीले अध्ययनपछि मात्रै खुल्ने विश्वकर्माले बताउनु भएको छ। उक्त पहिरोले थाराचोर स्थित तल्लो क्षेत्रका बस्ती पनि जोखिममा परेको छ। पोखरा महानगरपालिका 9 पृथ्वी चोकमा नवनिर्मित कलेसी घरको औपचारिक रूपमा उद्घाटन गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रबार आयोजित एक समारोहका बीच उक्त कोसेली घरको समुद्घाटन गर्नुभएको हो। महानगरपालिकाको सक्रियतामा निर्माण गरिएको यस कोसेली घरको सञ्चालनले स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले स्थानीय स्तरमा स्तरमा उत्पादित मौलिक सामग्रीहरूको प्रदर्शन तथा बिक्री वितरणका लागि यो एउटा साझा थलो बन्ने बताउनु भएको हो। विशेष गरी पोखरा भ्रमणमा आउने पर्यटकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याएको यस कोषेली घरले स्थानीय हस्तकला र घरेलु उत्पादनलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ। तनहुँको बन्दीपुर गाउँपालिका माथा सञ्चालित बन्दीपुर अस्पतालबाट गत आर्थिक वर्ष 2082-83 करिब 24,000 सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्। शनिबार र सार्वजनिक विदाका दिनमा समेत 365 दिन नै अस्पताल खुला राखेर सेवा प्रवाह गरिएपछि सेवाग्राहीको संख्या बढ़ेको हो। अस्पतालका प्रमुख डाक्टर अनिल गिरीका अनुसार सो अवधिमा कुल 23,980 जनाले सेवा लिएका छन्, जसमध्ये नियमित बहिरंग ओपीडी सेवातर्फ 12,171 र अतिरिक्त ओपीडी सेवातर्फ 11,809 जना रहेका छन्। अस्पतालले बिहान 10 देखि दिउँसो 2 बजेसम्म नियमित र बिहान 7 बजेदेखि 10 तथा दिउँसो 2 बजेदेखि राति 8 बजेसम्म अतिरिक्त सेवा प्रवाह गर्दै आएको छ। सार्वजनिक बिदा र शनिबारका दिन समेत बिहान 7 बजेदेखि राति 8 बजेसम्म अस्पताल खुला रहने गरेको छ। विशेष गरी दैनिक ज्यालादारी मजदूर विद्यार्थी कर्मचारी व्यवसायी तथा गृहिणीहरूलाई लक्षित गरी 3 चरणमा सेवा सञ्चालन गरिएकाले स्थानीयलाई ठूलो सहजता मिलेको डाक्टर गिरीले बताउनु भएको हो। कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित मदी खोलाको बीचमा रोहेको मन्दिरमा बाढ़ीका कारण फँसेका 3 जनालाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। साउन 29 गते बिहान 2 बजेतिर आएको बाढ़ीले माता अन्नपूर्ण मन्दिर जाने दुवैतर्फका 2 वटा फलामे पुल बगाएपछि उनीहरू मन्दिरमै थुनिएका थिए। अन्नपूर्ण गाउँपालिका 5 र 6 को सिमाना नयाँ पुल बिरे छाटी सड़क खण्डमा रहेको उक्त मन्दिरको आधा भाग समेत खोलाले बगाएको छ। मन्दिरमा पुजारी र भक्तजन फँसेको खबर पाए लगतै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको थियो। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गढ कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काको कमाण्डमा 13 जनाको टोली परिचालन भएको थियो। उक्त टोलीमा रोप रेस्क्यू र गीताखोरहरू समेत सामेल रहेका थिए। नेपाल प्रहरीको तर्फबाट वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा 16 जनाको टोली घटनास्थल पुगेको थियो। बिहान 5 बजेतिर 15 मिनटदेखि डोरीको सहायताले उद्धार कार्य शुरू गरिएको थियो। घरपोसोङ गाउँपालिकाको आयोजनामा आगामी भदौ तीस र 31 गते मुस्ताङमा घरपोसोङ जलवायु परिवर्तन सम्मेलन 2083 हुने भएको छ। जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा देखिएका प्रत्यक्ष तथा अप्रत्यक्ष असर जोखिम न्यूनीकरण तथा अनुकूलका उपायबारे छलफल गर्न सम्मेलन आयोजना गर्न लागि गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार सम्मेलनमा नेपालका 753 वटै स्थानीय तहका प्रमुख तथा अध्यक्ष 11 उपमहानगरपालिकाका र महानगरपालिकाका प्रमुख सहित जलवायु क्षेत्रका विज्ञ तथा सरकारवालाको सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलन जमसोम कन्वेन्सन हल खरपोजोङ 4 जमसोममा बिहान 8 बजेदेखि शुरू हुनेछ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिम नदी पग्लिने क्रम बढ्नु, हिमतालको प्राकृतिक सन्तुलन बिग्रनु, हिमपहिरो तथा बाढ़ीको जोखिम बढ़नु, पानीका स्रोतमा अस्थिरता आउनु, कृषि तथा पर्यटन क्षेत्रमा असर पर्नु र जैविक विविधतामा समेत प्रभाव पर्न थालेको गाउँपालिकाले जनाएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका आज कुइने मंगलेमा रोहेको प्रसिद्ध धार्मिक स्थल रिखार क्षेत्र जाने पदमार्ग निर्माण गरिएको छ। पदमार्ग नभएका कारण रिखार क्षेत्रमा आवतजावत गर्न धार्मिक पर्यटकलाई समस्या भएपछि गाउँपालिकाले अप्ठ्यारो स्थानहरूमा पदमार्ग निर्माण गरेको थियो। गाउँपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको 5 लाख रूपियाँबाट उपभोक्ता समिति मार्फत पदमार्ग निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभएको हो। जनै पूर्णिमाका दिन रिखार मन्दिरमा दर्शन र पूजा आजाका लागि जाने भक्तजनलाई आवत जावतमा सहज होस् भनेर पदमार्ग निर्माण गरिएको वहाँले बताउनु भएको छ। बीस वर्षदेखि अस्थायी प्रधानाध्यापकका भरमा चलेका बागलुङ नगरपालिकाका माध्यमिक विद्यालयमा स्थायी प्रधानाध्यापक नियुक्ति गरिने भएको छ। नगरपालिकाले सबै माविमा दरबन्दी मिलान गरी प्र अको तयारी गरेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताउनु भएको हो। यसरी पठाएका शिक्षकलाई निमित्तको जिम्मा दिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक आज 7.37 अंकले घटेर 2643.83 छरेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज विभिन्न कम्पनीका 97,54,403 किता शेयर 4,27,56,00,000 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ। आज 13 उपसमूह मध्ये 4 उपसमूहको शेयर मूल्य बढ्दा 9 उपसमूह घटेका छन्। आज 101 कम्पनीको शेयर बढ्यो भने 164 कम्पनीको मूल्य घट्नुका साथै 12 कम्पनीको मूल्य स्थिर रहेको हो। साझा 5 बजेको ठोलबुढा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
12: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
13: मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
14: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
15: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560202779।
16: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
17: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
18: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
16: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
19: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 98560557731 98067731।
20: हेलो बा,
21: कति बन्यो घर? अनि ढलान भयो त?
22: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
20: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
22: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
23: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
20: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
23: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811506630 र 97476081।
24: ए सबिना, यस्तो हतारमा कता हो?
25: ए प्रदीप,
1: हेर न बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9008816142।
4: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
24: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
24: गण्डकी मेडिकल हल।
25: हो, गण्डकी मेडिकल हल, अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
24: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
25: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिगदेलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903669, मोबाइल 9840826926।
26: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
25: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
26: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
27: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
26: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
27: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
26: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
25: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
28: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9841656999 छ।
29: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
30: जिन्दगीका हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
0: हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने आज हामी तपाईँको माझमा चाहिँ हामी फ्राइडेको एपिसोडमा रहेर यिनी नेपाली अकोस्टिक अनप्लगमा शब्द कभर श्रृङ्खला नै कार्यक्रम सन्धिरहेको छौँ भने हाम्रो श्रोता साथीले चाहिँ हामीलाई हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nb र हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ र यसरी सुनेर हामीलाई भरपूर मनोरञ्जन लिँदै गर्नुहोला भन्दै प्रोग्राम चाहिँ लिएर म छु लक्ष्मी सुन रहन्छु अब केही समयभरको लागि हामीलाई चाहिँ सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दाहरूको लागि चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सँगै सन्देन नै छु भने तपाईँको माझमा चाहिँ अहिले भने छार्दैछु तिमी भने भोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने छु बारा सिङ्गाको स्ट्रिक सिजनबाट रहेको र अहिलेको लागि भने चाहिँ गीत छार्दैछु स्वीकार

भगै सवना छौ तिमी बोलको यो कभर सँग चाहिँ कार्यक्रम स्थान दिँदैछु श्रीकान्त हजुर।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिलको जालेर फिर्ता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
4: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
5: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
4: ठ्याक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
1: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
0: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
6: र रामचन्द्र महत 9461168778।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
4: साँच्ची कि मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोनी लाउने खालको छ।
7: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696770 र 9841615644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
10: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
9: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
11: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
9: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
11: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
9: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क
10: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
12: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
13: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर, केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ दिउँला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाट 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने आफ्नो फ्राइडे गाविसमा रहेर यिनै नेपाली अकौष्टिक अनप्लग म्याचअपका वर्षमा हाम्रो श्रोता साथीले सुनिराख्नु भएको छ र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्घलाई स्थान दिने नै छौँ भन्ने तपाईँहरूको माझमा चाहिँ प्रयास बोलको गीतमा चाहिँ कार्यक्रम स्थान दिने नै छु। अहिलेको लागि भने चाहिँ जुन साई अनब्लकको सिजन 3 रहेको छ र अहिलेको लागि भने चाहिँ गीत सार्दैछु, स्वीकार्नुहोस् है त।

हजुर, यो संग्रहणी कार्यक्रम सकिएको छ भने अहिलेको लागि भने हाम्रो प्रोग्रामको छुट्टी विस्तृत जानकारी पनि तपाईँको माझमा राख्नु छ है। हामी चाहिँ सन्डेका एपिसोडमा रहेर सदाबहारका गीतहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने मन्डेका एपिसोडमा चाहिँ ब्यान्डको सङलाई, त्यस्तै गरी चाहिँ ट्युस्डेका एपिसोडमा लेटेस्ट सङलाई भने वेडनेस्डेका एपिसोडमा चाहिँ रक सङलाई कार्यक्रम स्थान दिने गर्दछौँ र थर्सडेका एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङलाई भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाल एकोस्टिक अनब्लक म्यासअप र कभर सङलाई कार्यक्रम स्थान दिन्छौँ। यसरी हामी हप्ताको छ दिन फरक फरक श्रृङ्खलाको साथमा उपस्थित हुनेछौँ र हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिँदै गर्नुहोला भन्दै अलिक लाग्नु हुन्छ यिनै जानकारी सँगसँगै कार्यक्रममा चाहिँ फेरि पनि सङलाई स्थान दिने नै छौँ भने अहिलेको लागि भने चाहिँ म्यासअप सङलाई कार्यक्रम स्थान दिँदैछु म्यासअप कभर सङलाई र अहिलेको लागि भने चाहिँ गीत छाड्दै हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समय भरको लागि भने चाहिँ हामीसँगै रहनुहोला है त।

0: एपी स्टोर दुलेगौडा सिर्जना चौक बन्केवा चौकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
1: मोबाइल 9865788634 र 9701108090।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: म्याडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: तिमी कहाँ जान लागे कि?
0: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्या।
4: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
0: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै 2 सेवा लिनु भयो भने एउटा सामान सित्तैमा।
4: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्का।
0: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
5: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
6: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोप्राइटर निशा लामा, सम्पर्क
7: 97090334335।
8: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
8: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9961635507।
11: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
9: लौ, के मन डुलाउनु पर्यो होला?

0: सिधै समीप कटेजमा बुक गर न, काडा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
1: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
2: खाकैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
1: र रामचन्द्र महत 9461168778।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
6: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9446078302।
8: This is Radio Dhorbarahi, 103.8 MHz.

हजुर, केही क्षणको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यो सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज शान्त मनका आवाज। आज हामी तपाईँको माझमा चाहिँ यिनै नेपाली अकर्षिक अनप्लगमा सबै कभर संघलाइन कार्यक्रम सुन्दै भयो भने हामी भोलि चाहिँ तपाईँको हामी चाहिँ अब सन्डेको एपिसोडमा रहेर सदाबहारको गीतलाई लिएर उपस्थित हुने नै छ। हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भने अहिलेको लागि भने चाहिँ हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ। अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ भन्दै जाँदा जाँदै चाहिँ तपाईँहरूको माझमा संघलाई स्थान दिने नै छु भने निरा बोलको गीत चाहिँ कार्यक्रम स्थान दिने नै छु क्रिप अनप्लग सिजन 3 बाट रहेको र अहिलेको लागि भने गीत छाड्दैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनाउँदा हुने आएका छ। हजुर, नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन्चेक अहिले साँझको 6 बज्यो साइन्चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301
2: सरकारलाई गरेका सिफारिशको कार्यान्वयन नभएको मानवाधिकार आयोगको गुनासो।
3: सुदूरपश्चिम प्रदेशमा राज्य मन्त्री सहित एमालेका 4 जना मन्त्रीको शपथ। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर बराल नियुक्त।
2: संवैधानिक इजलास गठन प्रक्रिया प्रति बार अध्यक्ष मिश्रको आपत्ति। एकै परिवारका 3 जनालाई पूर्वपक्षका लागि कारागार पठाउन धनुषा अदालतको आदेश।
3: भन्सार छल्न चीनलाई 40 भन्दा बढी देशले सघाएको अमेरिकाको आरोप। सामान तेस्रो मुलुक लगेर भन्सार छलिएको दावी।
2: र निलम्बनका बावजुद नेपालले फिफाको प्रतियोगिता खेल्ने।
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
3: समाचार अब विस्तारमा। संसदीय समितिले कारागार व्यवस्थापन मानवाधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आजको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो। समिति सभापति समीक्षा बास्कोटाले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083 परिमार्जन सहित अन्तिम रूप दिने निर्णय गरेको सुनाउनुभयो। उक्त प्रतिवेदनमा गृह मन्त्रालय कानून मन्त्रालय नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त सुझावहरू समावेश गरी थप व्यावहारिक र कार्यान्वयन योग्य बनाइने समितिले जनाएको छ। त्यसै गरी बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानवाधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनलाई परिमार्जन सहित पारित गरिएको छ। समितिले अपराध अनुसन्धान र अभियोजन कार्यलाई वैज्ञानिक प्रमाणमा आधारित बनाउन गृह मन्त्रालयलाई सुझाव समेत दिएको छ।
2: राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले आयोगले सरकारलाई गरेका सिफारिशहरूको कार्यान्वयनको अवस्था अत्यन्त न्यून रहेको बताउनु भएको छ। संघीय संसदको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा अध्यक्ष मगरले आयोगको स्थापना कालदेखि हालसम्म गरिएका सिफारिश मध्ये 52.60% कार्यान्वयन नभएको जानकारी दिनुभएको हो। मानवाधिकारको वर्तमान अवस्था र आयोगका प्रतिवेदनहरूको कार्यान्वयन सम्बन्धमा भएका छलफलमा उहाँले कुल सिफारिश मध्ये हालसम्म 13.9% मात्र पूर्ण रूपमा कार्यान्वयन भएको र 34.12% आंशिक रूपमा कार्यान्वयन भएको बताउनुभयो। आयोगमा हालसम्म प्राप्त करिब 14,000 उजुरी मध्ये 80% द्वन्द्वकालीन मुद्दाहरू रहेका छन्।
3: सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्री सहित एमालेका 4 जना मन्त्रीले पनि शपथ लिएका छन्। आज दिउँसो प्रदेश प्रमुख नजीर मिया समक्ष उनीहरूले शपथ लिएका हुन्। त्यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिनुभएको थियो। सन्तोष शर्मा थापा सामाजिक विकास मन्त्री, चक्रबहादुर मल्ल आर्थिक मामिला मन्त्री, दमन मण्डारी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी आयर बमले आर्थिक मामिला राज्य मन्त्रीको शपथ लिनुभएको हो। मुख्यमन्त्री नियुक्त हुनुभएका भट्ट नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेशसभा संसदीय दलका नेता हुनुहुन्छ। उहाँ नेकपा एमाले र नेकपा बीच भएको 3 बुँदे सहमति अनुसार 2 दलको गठबन्धनमा मुख्यमन्त्री बन्नुभएको हो। यसअघि हिजो कंग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि प्रदेश प्रमुख मियाले आज भट्टलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।
2: काठमाडौँ विश्वविद्यालय केयूको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिश समितिको सिफारिशका आधारमा बराललाई नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गर्नुभएको छ। शिक्षा मन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट तथा सिफारिश समितिले बरालसहित तीनजनाको नाम प्रधानमन्त्री समक्ष सिफारिश गरेको थियो। सोही सिफारिशका आधारमा प्रधानमन्त्री शाहले बराललाई उपकुलपति नियुक्त गर्नुभएको हो।
3: नेपाल बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन प्रक्रियाप्रति आपत्ति जनाउनु भएको छ। आज बारमा आयोजित एक कार्यक्रममा उहाँले संवैधानिक इजलास वरिष्ठताका आधारमा वा गोला प्रथाबाट गठन हुनुपर्नेमा प्रधान न्यायाधीश डाक्टर शर्माले आफू खुशी संवैधानिक प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले आफू खुशी संवैधानिक इजलास गठन गर्ने गरेको आरोप लगाउनुभयो। उहाँले वरिष्ठता मिचेर प्रधान न्यायाधीश नियुक्ति गर्ने र प्रधान न्यायाधीशले आफू खुशी संवैधानिक इजलास गठन गरी निश्चित मुद्दा उक्त इजलासमा पठाउने कुरामा बार चुप लागेर नबस्ने चेतावनी दिनुभयो। उहाँले यस विषयमा प्रधान न्यायाधीश शर्माको समेत ध्यानाकर्षण गराइसकेको सुनाउनुभयो।
2: दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर 4 करोड़ ठगी गरेको अभियोगमा धनुषा जिल्ला अदालतले एकै परिवारका तीनजनालाई पूर्वपक्षका लागि कारागार पठाउन आदेश दिएको छ। विभिन्न व्यक्तिहरूले दिएको मिटर ब्याज तथा ठगी सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका 16 कपिलेश्वर निवासी 53 वर्षीय गोपाल शाह, उनकी श्रीमती 48 वर्षीय रेखा शाह र छोरा 32 वर्षीय हरेराम शाहलाई यही साउन 1 गते पक्राउ गरिएको थियो। सो मुद्दा सम्बन्धी धनुषा जिल्ला अदालत जनकपुर धाममा भएको थुनछेक बहस पश्चात अदालतका न्यायाधीश हिरामाया अवालको इजलासले तीनैजनालाई पूर्वपक्षमा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी हेमकुमार महतोले जानकारी दिनुभयो।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्वर्ध नाम
7: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भरको।
9: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। नयाँ बानेश्वर स्थित नयाँ संसद भवन परिसरमा एक सांसद एक वृक्षारोपण कार्यक्रम शुरू गरिएको छ। वातावरण संरक्षण र हरियाली प्रवर्धन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम शुभारम्भ गरिएको हो। वृक्षारोपण कार्यक्रममा सभामुख डोलप्रसाद दरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको उपस्थिति रहेको थियो। सो अवसरमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका तथा राष्ट्रिय सभाका सांसदहरू र संसद सचिवालयका कर्मचारीहरूले सामूहिक रूपमा वृक्षारोपण गरेका थिए। सभामुख अरियालका अनुसार परिसरमा कपूर, लिची, जापानी साकुरा पैयौं, आँप, बुद्धचित्त, एभोकाडो र रुद्राक्ष लगायतका विभिन्न प्रजातिका बोट बिरूवा लगाइएको छ।
3: जिल्ला प्रशासन कार्यालय मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई 2,95,000 रूपियाँ जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, गुणस्तर तथा नापतोल कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका प्रतिनिधिहरू सम्बन्धित संयुक्त बजार अनुगमन टोलीले बुढीगंगा गाउँपालिका वडा नम्बर 5 संचालित रिजालको भान्सा ग्यास उद्योग प्रणालीको अनुगमन गरेको थियो। त्यहाँ 19 सिलिण्डर मध्ये 11 तौल परीक्षण गर्दा एउटा सिलिण्डरमा 240 ग्राम कम तौल भेटिएपछि कार्यवाही गरिएको हो।
2: साताको अन्तिम कारोबार दिन शेयर बजारमा आज नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिन सामान्य अंक बढ़ेको नेप्से आज घटेको हो। नेप्से परिसूचक आज 7.37 अंक घटेर 2643 को बिन्दुमा ओर्लिएको छ। नेप्से घटे पनि आज कारोबार रकम भने बढ़ेको छ। हिजो 3,72,00,000,000 रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 4,27,00,000,000,000 को शेयर कारोबार भएको छ। 13 उपसमूह मध्ये आज 4 उपसमूहको परिसूचक बढ़ेको छ भने 9 उपसमूहको परिसूचक घटेको छ।
3: डोनाल्ड ट्रम्पले लगाएको भन्सार महसूल छल्न चीनलाई 40 भन्दा बढ़ी देशले सघाएको आरोप अमेरिकाले लगाएको छ। कम भन्सार लगाइएका मुलुक हुँदै सामान निकासी गर्न ती मुलुकहरूले सघाएको व्हाइट हाउसको रिपोर्टमा उल्लेख छ। 30-300 अर्ब डलरसम्मको सामान उच्च भन्सार भएका मुलुकबाट कम भन्सार भएका मुलुकमा सारिएको व्हाइट हाउसको भनाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। चीनले तेस्रो मुलुकमा सामान लगाएर त्यसलाई पुनः प्याकेज गरी भन्सार छलेको अमेरिकाको दावी छ। यसरी अमेरिकाले आरोपित गरेका मुलुकहरूमा क्यानाडा, भारत, मेक्सिको, जापान र दक्षिण कोरिया छन्, जसका माध्यमबाट चीनले भन्सार बापत तिर्नुपर्ने 10 अर्ब डलर छलेको अमेरिकाको आरोप छ। व्हाइट हाउसका व्यापार सल्लाहकार पिटर नाबोरोले यसबाट अमेरिकी रोजगारी र अर्बौं आमदानीमा धक्का लागेको बताउनुभयो। यो रिपोर्ट चीनिया राष्ट्रपति शी जिनपिङको अमेरिका भ्रमणभन्दा केही साता अघि आएको। सेप्टेम्बरमा शी र ट्रम्प बीच भेट हुँदैछ। त्यसैले सो भेटमा आफ्नो बार्गेनिङ पावर बढ़ाउने अमेरिकाले यो रिपोर्ट प्रकाशित गरेको हुन सक्ने विश्लेषण भइरहेको छ।
2: अब खेल समाचार। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको निलम्बनमा रहे पनि नेपालले अजरबैजानमा हुने फिफा अण्डर 15 विश्वकप एण्ड फेस्टिभलमा सहभागिता जनाउने भएको छ। निलम्बनका कारण नेपालको सम्पूर्ण अन्तर्राष्ट्रिय फुटबल गतिविधि बन्द रहेको बेला यस प्रतियोगितामा भने फिफाले सहभागिता जनाउन अनुमति दिएको हो। एन्फाका प्रवक्ता सुरेश शाहले नेपालले पहिले नै प्रतियोगितामा नाम दर्ता गराइसकेकाले खेल्न स्वीकृति दिएको बताएका छन्। फिफाको प्रतिबन्धमा रहेको रसियाका खेलाड़ीहरूले पनि यो प्रतियोगितामा खेलिरहेको उनले जानकारी दिएका छन्। सरकारी हस्तक्षेपका कारण देखाउँदै फिफाले असार 11 गते एन्फामाथि निलम्बन गरेको थियो। त्यस यता नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन।
3: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: कारागार व्यवस्थापन र अनुसन्धान प्रक्रिया सुधार्न सरकारलाई संसदीय समितिको निर्देशन। सरकारलाई गरेका सिफारिशको कार्यान्वयन नभएको मानव अधिकार आयोगको गुनासो।
3: सुदूरपश्चिम प्रदेशमा राज्य मन्त्री सहित एमालेका 4 मन्त्री र मुख्यमन्त्रीको शपथ। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर बराल नियुक्त।
2: संवैधानिक इजलास गठन प्रक्रियाप्रति बार अध्यक्ष मिश्रको आपत्ति। एकै परिवारका 3 जनालाई पूर्वपक्षका लागि कारागार पठाउन धनुषा अदालतको आदेश।
3: भन्सार छल्न चीनलाई 40 भन्दा देशले सघाएको अमेरिकाको आरोप। सामान तेस्रो मुलुक हुँदै लगेको दावी।
2: र निलम्बनका बावजुद नेपालले फिफाको प्रतियोगिता खेल्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।
10: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
11: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
11: छुटका दायराहरू:
10: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
10: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
11: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062625 र 9848064145।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852340093 र 9852380073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
9: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
10: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: धार्मिक महोत्सवका आकर्षणहरू
10: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
11: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
9: कथा सहितको झाँकी, गीती नाटक,
10: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
9: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
10: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रतबन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
9: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
12: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। गरिन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा सुक्लागण्डकी नगरपालिका तनहुँ।
13: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

नमस्ते अनि स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाई हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhurbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शुक्रबार बेलुकी 6 बजेको थाहा खबरपछि 7 बजेसम्म सुन्न सक्नुहुन्छ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्छौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता अनु मल्ल रहेको छु। शुक्ला गण्डकी नगरपालिका 6 भुरुङ्गेमा अवस्थित सूर्योदय इंग्लिश बोर्डिङ विद्यालयमा कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीसँगको कुराकानी तर्फ लागौ है त।

0: 9 बी बाट आज मैले रेडियो प्रोग्राममा सहभागिता जनाएको छु र आज म हाम्रो श्रोता साथीहरूलाई हाम्रा राष्ट्रिय विभूतिको बारेमा सुनाउन गइरहेको छु र हाम्रा 18 राष्ट्रिय विभूति छन्। त्यसमध्ये म पृथ्वी नारायण शाहको बारेमा भन्न गइरहेको छु। कृपया ध्यान दिएर सुनिदिनु होला। आधुनिक नेपालको नियमित पृथ्वी नारायण शाहको जन्म विक्रम सम्वत 1779 पुस 27 गते गोर्खामा भएको थियो। यिनी नरभूपाल शाह र कौशल्यवतीका सन्तान थिए। नरभूपाल शाहको देहावसान पछि विक्रम सम्वत 1799 20 वर्षको उमेरमा यिनी गोर्खाका राजा भए। उनले राज्यलाई एउटै विशाल राष्ट्रमा परिवर्तन गरे। नेपालको सिमाना पूर्वमा मेची नदीसम्म विस्तार गरे। यस्ता दूरदर्शी व्यक्तिको देहावसान विक्रम सम्वत 1861 माघ 1 गते देवीघाटमा भयो। धन्यवाद।
1: हजुर, हाम्रा राष्ट्रिय विभूति पृथ्वी नारायण शाहको बारेमा हामीलाई सुनाइसक्नु भएको छ। तपाईँको नाम चाहिँ के रे, फेरि एकचोटि सुनाइदिनु न।
0: मेरो नाम सुषमा गुरुङ हो।
1: सुषमा गुरुङ, तपाईँको घर चाहिँ कहाँ हो?
0: मेरो घर हलेदी।
1: हलेदी, हलेदीदेखि स्कुलसम्म कसरी आउने हुन्छ तपाईँ?
0: बसबाट आउने गर्छु।
1: बसमा आउनुहुन्छ अनि पछिल्लो समय चाहिँ मर्निङ क्लास इभिनिङ क्लास के छ?
0: दुइटै छ, मर्निङ र इभिनिङ।
1: मर्निङ पनि छ, इभिनिङ पनि छ। अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ?
0: मेरो पढाइ राम्रै भइरहेको छ।
1: राम्रो भइरहेको छ। अनि तपाईँले यो भन्दा अगाडि चाहिँ रेडियो प्रोग्राममा सहभागिता जनाउनु भएको छ कि छैन?
0: जनाएको छु।
1: अनि तपाईँको यो चाहिँ सेकेन्ड चोटि हो?
0: हजुर।
1: अनि कस्तो भइरहेको छ सेकेन्ड चोटि आफ्नो ट्यालेन्ट राखिरहँदा?
0: एकदम राम्रै
1: राम्रै भइरहेको छ। अनि अब तपाईँले चाहिँ सेकेन्ड चोटि आफ्नो प्रतिभा राख्छु भनेर थाहा चाहिँ कसरी पाउनुभयो?
0: हाम्रो सर मार्फत
1: टिचरले चाहिँ इन्फर्म गर्नु भएको थियो।
0: हजुर।
1: अनि टिचरले इन्फर्म गर्नु भएको थियो अनि अरू साथीहरूलाई पनि अब रेडियो प्रोग्राममा सहभागिता जनाउनु पर्छ भनेर तपाईँले भन्नुभयो कि भएन?
0: भनेको थिए,
1: भन्नु भएको थियो। अनि यसरी अब आफ्नो ट्यालेन्ट राखिरहँदा, तपाईँको ट्यालेन्ट अब साथीहरूले सुनिरहँदा, जाँदा जाँदै हाम्रो साथीहरूलाई चाहिँ के मेसेज दिन चाहनुहुन्छ?
0: राम्रोसँग पढ्नु होला। अब 9 क्लासको पढाइ अलि गाह्रो लाग्न सक्छ, अलि मेहनत गरेर पढ्नु होला। पानी परिरहेको छाता बोक्न नबिर्सिनु होला। बर्खायामको समय छ, गर्मी पनि उत्तिकै छ, प्रशस्त मात्रामा पानी पिउनु होला, आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला। थ्याङ्क यू।
2: Hello everyone, I am Ayumi Ale. I study in grade 4C. Today I am going to tell you about health. Health is very important for us. The things that we need to keep us healthy are personal hygiene, healthy food, taking care of our body parts, etc. Now I will tell you about them. Personal hygiene includes washing our hands and feet, trimming our nails, brushing our teeth, etc. Let's move to healthy food now. We eat food every day, not to not be hungry. Healthy food gives nutrition to our body. It is useful because it helps our body to give energy. Now let's talk about taking care of our body parts. We take care of our body parts by doing all things we need to do, like cleaning our body parts and taking a rest. Thank you. Radio program ma maile mero talent rakhe hajurhar pani rakhnu hola. Thank you.
3: Hello everyone, my name is Vigna Sai.
4: Hello everyone, my name is Jenisa Tapa.
3: We both
4: are from class 9B. Today we are going to tell a story.
3: The topic of this story is the great difference.
4: We are going to start, please listen carefully.
3: Once upon a time, there lived three friends in a small village. One day, they were traveling through a forest in order to go to a city. They want to loan money. Fortunately, they found a bag of money. They feel very happy. They decided to divide it equal among them. They are very tired and hungry because they were traveling regularly from a long time.
4: They decided to have food. One of them went to the neighboring village to buy food. Others stayed there. He bought some food in the village. In the next village, he thought of killing others. As he was full of temptation, he put some poison into the food. He wanted to take all the money. The other friends voted against him. They decided to kill him and divided the money between two. When he reached his friends with the poison food, they immediately murdered him, ate the food. After a few minutes, they died of poison on the spot. The bag of money was left there unclaimed. Thus, three friends who conspired against and murdered each other because of their greed.
2: Hello everyone, I am Jigyasa. Today I am going to talk about our country Nepal. Our country Nepal is small but beautiful. It lies between two big countries, India and China. It is famous for Mount Everest, the tallest mountain. Kathmandu is its capital city. People in Nepal speak Nepali language. The culture of Nepal is rich and diverse. Hinduism and Buddhism are the main religions. Nepalese people are helpful, honest and hardworking. I hope Nepal will be a developed country in a few years to come. Thank you.
1: हजुर, कुराकानी गर्दै जाँदा मसँग अहिले भने एकजना भाइ हुनुहुन्छ, उहाँसँगको कुराकानी तर्फबाट हामी अगाडि बढ्दैछौँ। नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा।
5: नमस्कार, धन्यवाद।
1: हजुरको शुभ नाम चाहिँ के हो नि?
5: मेरो नाम प्रबल पाठक हो।
1: प्रबलजी, तपाईँको पढाइ कस्तो हुँदैछ? प्रबलजी
5: राम्रो
1: राम्रो। अनि तपाईँको घर चाहिँ कहाँ हो त?
5: खैरेनटार।
1: खैरेनटार, तपाईँ कति कक्षाबाट हुनुहुन्छ?
5: म 9B-बाट हो।
1: अनि आज हामीलाई प्रबलजीले के सुनाउँदै हुनुहुन्छ?
5: ओल्ड म्यान एन्ड हिज सन।
1: ओल्ड म्यान एन्ड हिज सन, एउटा बुढो मान्छे र छोराहरू छ, अनि यो चाहिँ के होला? कथा हो?
5: हजुर।
1: अनि कथा सुनाउन रेडी हुनुहुन्छ?
5: हजुर।
1: ल, सुरु गरिदिनुहोस्।
5: Long ago there was an old man who lived in a village with his family. He had a piece of land where he could grow a lot of grain for his family. The old man was unhappy because his son did not work. The old man advised him not to waste valuable time but they did not follow his advice. They did not work because of their laziness. They did not help their father on farming. He asked his son why they did not take care in farming. He was very sad and angry and said, "You are very foolish." The farmer thought of a plan and wanted his son work hard. He got his wife, called his son and told them to take out the money from his land with his buried. The sons went to the field and started digging the field. There grew a lot of rice. Then they realized that if they hadn't dug the land, they would not have got good rice. They learned that if you want to be happy or hard, everyone will be satisfied with it. मैले सुनाएको कथामा जस्तै हामी चाहिँ अल्छिनु हुँदैन, कुनै कुरामा सफल हुनको लागि मेहनत गर्नुपर्छ, मेहनत गर्नुहोला, अल्छी नगर्नुहोला, समयलाई चाहिँ खेर नपरो, समय चाहिँ एकदमै महत्वपूर्ण हुन्छ। थ्याङ्क यू।
6: नमस्कार श्रोता साथीहरू, मेरो नाम आकाश थापा, म कक्षा 9 पढ्छु। स्वागत छ यहाँहरूलाई आजको रेडियो प्रोग्राममा। आज हामी कुरा गर्दछौ हामीले सबैले रमाइलो मानेर हेर्ने लोकप्रिय खेल ब्याडमिन्टनको बारेमा। के तपाईँलाई थाहा छ यो खेल कसरी सुरु भयो? आउनुहोस् यसैको रोचक इतिहास बारे चर्चा गरौँ। ब्याडमिन्टन आजको स्वरूपमा आउनुभन्दा हजारौं वर्ष पहिले पनि विश्वका विभिन्न देशहरूमा खेलिन्थ्यो। ग्रिस, इजिप्ट र चीनमा मानिसहरू काठको ब्याट र चराको प्वाकबाट बनेको साधन हावामा उडाएर खेल्थे, जसलाई ब्याटल डोर र सटल कक भनिन्थ्यो। 18 शताब्दीमा आधुनिक ब्याडमिन्टनको वास्तविक जन्म भारतको पुणे शहरमा भएको हो। भारतमा बस्ने ब्रिटिस सैन्य अधिकारीहरूले त्यहाँ खेलिने पुना नामक खेल खेले। उनीहरूले यसमा जाली र सटल ककको प्रयोग गरे। सन 1873 ताका ती ब्रिटिस अधिकारीहरूले यो खेल बेलायतको ग्लास्टर सायर स्थित ब्याडमिन्टन हाउसमा पुर्याए। त्यही ठाउँको नामबाट यो खेलको नाम ब्याडमिन्टन रहन गएको हो। पहिलो नियम सन 1893 बेलायतमा पहिलो पटक ब्याडमिन्टन संघ बन्यो र यसका औपचारिक नियमहरू तयार भए। आज यो खेल ओलम्पिक लगायत विश्वभर ठूला ठूला प्रतियोगिताहरूमा खेलाइन्छ। नेपालमा पनि यो खेल टोलदेखि राष्ट्रिय स्तरसम्म अत्यधिक लोकप्रिय बन्दै गएको छ। श्रोता साथीहरू, ब्याडमिन्टन साधारण काठ र प्वाकको खेलबाट आज विश्वको एक तीव्र र मनमोहक खेल बन्न पुगेको छ। आजको कार्यक्रममा ब्याडमिन्टनको इतिहास बारे जानकारी लिनुभयो। अर्को हप्ता अर्को रोचक विषय सहित उपस्थित हुनेछौ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार, थ्याङ्क यू।
7: Hello everyone, my name is Ashim Gurung and I'm reading 9th class. My school name is Sardang Sporting School. Today I'm going to tell mushroom farming in Nepal. The mushrooms can be cultivated in farms as a source of income. The correct method of mushroom farming depends upon the species of mushroom. Some species can be grown in domestic level using simple method, whereas some species need special technology for their proper growth. In our country, mainly two varieties, Konnechao and Goprechao, and are cultivated for commercial purpose. Thank you. यहाँ मैले भर्खरै मेरो ट्यालेन्ट सुनाएँ. हजुरलाई कस्तो लाग्यो? मैले मेरो साथीहरूलाई एउटा मेसेज भन्न चाहन्छु. हामीले गृह कार्य समयमा भ्याएर र समयमै सुत्नुपर्छ र स्कुलमा टिचरले पढाउनु भएको बेलामा ध्यान दिएर पढ्नुपर्छ. हल्ला गर्नु हुँदैन ल, टिचरहरूले भनेको मान्नुपर्छ. थ्याङ्क यू.
1: हजुर, अहिले भने कुराकानीको साथमा मसँग एकजना भाइ हुनुहुन्छ. कुराकानीबाट अगाडि बढौ. नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा.
8: नमस्कार, धन्यवाद.
1: हजुरको शुभ नाम के हो नि?
8: मेरो नाम सञ्जन बस्नेत.
1: सञ्जन बस्नेत,
8: हजुर.
1: अनि तपाईँको घर चाहिँ कहाँ हो?
8: मेरो घर खैरेनीता.
1: खैरेनीता. तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ सञ्जनजी?
8: मेरो पढाइ राम्रै हुँदैछ.
1: राम्रै हुँदैछ. अनि आज रेडियो प्रोग्राममा सहभागिता जनाउँदै गर्दा यहाँलाई चाहिँ कस्तो फिल भइरहेको छ?
8: राम्रो
1: राम्रो फिल भइरहेको छ. अनि आफ्नो ट्यालेन्ट राख्न कतिको एक्साइटेड हुनुहुन्छ?
8: धेरै नै
1: धेरै नै. अनि तपाईँको ट्यालेन्ट सुन्नुभन्दा पहिला चाहिँ सोधिहालौ, तपाईँको ट्यालेन्ट राखिराख्न पाउँदा साथीहरूलाई चाहिँ के भन्नु मन लागेको छ?
8: लागु पदार्थ तथा लागु औषधको सेवन नगरौ, घरमा आमा बुवाले भनेको मानौ. यति नै आज म एउटा फेमस वुमेन साइन्टिस्ट मेरी क्युरीको बारेमा भन्न गइरहेको छु. मेरी क्युरी इज द फेमस साइन्टिस्ट हु डिस्कभर्ड रेडियम एलिमेंट. सी वाज द फर्स्ट साइन्टिस्ट टू रिसिभ नोबेल प्राइज इन बोथ फिजिक्स एन्ड केमिस्ट्री. रेडियम दैट क्युरी डिस्कभर्ड इज अ हार्मफुल एलिमेंट विच प्रोड्यूस इनविजिबल रेडिएशन्स कन्टिन्युअसली. सच एलिमेंट्स विच With the radiation are called radioactive elements. Since the radiation can pass through the human body, they can damage the internal organs and make people seriously sick. Since Marie Curie was exposed to radioactive elements for a long time during her experiments, she was cast by the blood cancer and died of it.
1: हजुर, म्याडम क्युरीको बारेमा सुनाइरहँदा अब साइन्टिस्ट भनेर पनि सुरुवाती गर्नु भएको थियो है. तपाईँलाई सोधिहालो, तपाईँलाई चाहिँ फ्युचरमा के बन्नु मन छ? के छ तपाईँको एम?
8: मेरो
1: लाउरे बन्नु मन छ. तपाईँलाई किन नि अब लाउरे चाहिँ एज अ इन्सपिरेसन रूपमा
8: लिनुभएको? मेरो बाबा नि लाउरे नै हुनुहुन्छ, त्यसैले.
1: बाबा पनि लाउरे नै हुनुहुन्छ, सो तपाईँलाई पनि लाउरे बन्नु मन छ है. त्यो बाहेक अरू तपाईँलाई चाहिँ के के कुरा गर्नु मनपर्छ? के कुरामा इन्ट्रेस्टेड हुनुहुन्छ?
8: मलाई यस्तै गीत गाउन, खेल्न यस्तैमा इन्ट्रेस्ट छ, अनि ड्रइङहरू बनाउन.
1: तपाईँले गीत पनि गाउन आउँछ?
8: हजुर.
1: अहिले थोरै गुनगुनाउनु मिल्छ?
8: म थोरै गुनगुनाउँछ. बुझ्छु तिम्रो कुरा गाह्रो हुन्छ, सबलाई साथ दिन सोध्छु तिम्रो बारेमा. हर्पेर साथ दिन, धोका दिन, भाग्दिन, समाउन चाहदिन. जहिले तिम्रो छेउमा आए कसम खाँदिन, पत्र लेख्न चाहदिन, माया गर्न नि आएन. आई लभ यु बेबी, म यस्तो अवस्थाको चाहिँ धेरै छिन पछि लाग्ने लायकले चाहिँ कसम यस्तै खाँदिन. आफू त कतै जाँदिन, घुमाउनु पनि लाँदिन, फुलको ढुङ्गा किने माया बस्ला बनाउनु मान्दिन. रगतले चिठी लेख्न खोला हात काट्दिन, झुट बोल्ने खाइन छैन साँचो कसम कहिले खाँदिन. थ्याङ्क यू. अहिलेको लागि चाहिँ यति नै गीत आए, अब अर्को पालि झन् धेरै गीत आउँछ.
1: आफ्नो ट्यालेन्ट पनि सुनाइसक्नु भएको छ हामीलाई, मिठो गीत पनि गुनगुनाएर सुनाइदिनु भयो. अनि जाँदा जाँदै हाम्रो साथीहरूलाई चाहिँ के मेसेज दिन चाहनुहुन्छ?
8: स्कुल डेली आउने गर्ने, बेला बेलामा छुट्टी लिएर नबस्ने गरे, राम्रोसँग पढ्ने, किनकि अर्को वर्ष एससी हो, त्यही भएर अहिलेदेखि नै तयारी गर्ने. अल द बेस्ट फर एभ्रीवन. थ्याङ्क यू.
9: Hello everyone, I am Sikri Shesha. Today I am going to tell about barometer. A barometer is an instrument used to measure atmospheric pressure, which is the pressure affected by the air surrounding the earth. It helps us understand changes in weather conditions. There are two main types of barometers, mercury barometer and aneroid barometer. A mercury barometer uses a glass tube filled with mercury, while an aneroid barometer uses a small metal box that changes shape help with pressure. Barometers are important because they help in predicting weather. Rising pressure usually means clear weather, while falling pressure indicates bad or raining weather. अहिले चाहिँ पानी पर्ने समय छ, त्यसैले छाता बोकेर बाहिर हिँड्नु होला। स्कुल आउँदाखेरि झोलामा छाता राखेर आउनु होला। थ्याङ्क यू।

0: रातो चोलो पाखुरी माथि निकै तिम्रो माया कलेजी माथि निकै रातो चोलो पाखुरी माथि निकै तिम्रो माया कलेजी माथि हेलो एभ्रीवन, र आज चाहिँ हामी क्लास नाइनको स्टुडेन्ट यहाँ छौँ। आज चाहिँ हामी एउटा गाउन गइरहेको छौँ, अधुरो प्रेम बाई एक्सिस ब्यान्ड। र मेरो नाम चाहिँ शिरीष गुरुङ।
1: मेरो नाम चाहिँ कल्पित लम्साल।
2: मेरो नाम चाहिँ अङ्कित राणा।
3: इस्मी आकाश थापा।
4: मेरो नाम असीम गुरुङ।
5: मेरो नाम निजवन थापा।
6: मेरो नाम प्रबल।
7: म विपिन छेत्री।
8: मेरो नाम अश्नु श्रेष्ठ।
9: मेरो नाम सुभाष थापा।
10: मेरो नाम सुशील विपिन।
0: अब चाहिँ हामी सुरु गर्न गइरहेको छौँ, एटलिस्ट ध्यान दिएर चाहिँ सुन्नु होला कस्तो लाग्छ, रेटिङ पनि दिनु होला।

0: आजको श्रृंखला तयार गर्नको लागि हामी रहेका थियौं शुक्ला गण्डकी छ भुरुङ्गेमा अवस्थित सूर्यदय इंग्लिश बोर्डिङ स्कूलमा र यस विद्यालयमा अध्ययन गर्ने भाइ बहिनीसँगको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभालाई हामीले कार्यक्रममा स्थान दियौं भने फेरि पनि अर्को हप्ता यसरी नै भाइ बहिनीसँगको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभा लिएर त हाम्रो पुनः भेट हुने नै छ। कार्यक्रम के कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिँदै गर्नुहोला अनि सुन्दै गर्नुहोला प्रोग्राम स्कूल कलेज। नमस्कार।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
2: बीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
1: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712-40।
3: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
3: ए हो र, ल त ल,
5: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564-14-222 र 9856-21692।
6: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल,
7: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने, 98
5: र 98560 21692।
6: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुक्किनु होला नि।
4: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बीपी चोकमै हो।

0: 26925।
1: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
2: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
1: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
1: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
1: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा।
5: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9852359122, 9800528 र 9460769246।
6: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
7: नानी एन्ड बाबु,

0: मम्मी भोक लाग्यो खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बिजी मोमो हाउस दुलेगौंडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
6: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 0564142333। मोबाइल 9868161887।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
10: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
11: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
10: हो र, कहाँ छ र त्यस्तो?
11: दुलेगौंडामा छ, कालिका फेन्सी स्टोर।
6: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
10: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
6: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
4: प्रोप्राइटर नवीन श्रेष्ठ। सम्पर्क 9556062028 र 9901479716।
6: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: होइन हो श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
12: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौंडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
13: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौंडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9261653507।
1: ल
14: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
16: स्टुडियो अहिले साँझको 7 बज्यो।
17: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
18: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
14: धोरबाराही हाइलाइट्सको साथमा
19: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक,
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
20: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको धोरबाराही हाइलाइट्समा सहकर्मी सृष्टि खत्री र म अशोक विश्वकर्माको स्वागत छ। धोरबाराही हाइलाइट्समा सुनौ शुरूमा आजका प्रमुख समाचारहरू।
21: बजारमा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा उपभोक्ताहरू मारमा ग्यास नपाएको भन्दै सरकारलाई गुनासो टिपाउनेको संख्या हजारौं सात हजारले बढी।
20: जेएनजी आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ताको प्रक्रिया गम्भीरतापूर्वक अगाडि बढ़ाउने गृहमन्त्री गुरूङको भनाई। सरकारले नेपाल शिक्षक महासंघको नेतृत्व चयन प्रक्रियामा नै व्यापक फेरबदल गर्ने।
21: कांग्रेसको इतर पक्षीको राष्ट्रिय भेला शुरू, अधिकांश नेताहरूद्वारा सभापति गगन थापाको आलोचना। गगन थापाको नेतृत्वमा कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्ने उपसभापति शर्माको दावी।
20: चंगजाको पुतली बजार नगरपालिका एक अरौदी खोलाले बगाएका युवाको शव फेला। कास्कीको मोदी खोला बीचमा रहेको मन्दिरमा फँसेका 3 जनाको सुरक्षाकर्मीद्वारा सकुशल उद्धार।
21: हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्दै इरानद्वारा जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग।
20: र एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई। सबै खेलाड़ी कोच र क्याम्पसँग समन्वय गरेर टीमलाई अगाडि बढ़ाउने नवनियुक्त कप्तान लामी छानेको प्रतिबद्धता।
21: अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ छानबिन आयोग विरूद्ध परेको मुद्दामा सर्वोच्च अदालतको इजालसको क्षेत्राधिकार हनन गर्ने प्रयत्न भएको छ। सर्वोच्च अदालतले गत असार 26 गते पूर्ण इजालसबाट मुद्दाको टुंगो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न आदेश गरेको थियो। न्यायाधीश द्वय अटेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजालसले नेपालको संविधानको धारा 239 व्यवस्था लागू हुने व्यक्तिहरूका हकमा सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न आदेश गरेको थियो। साथै सो रिटलाई पूर्ण इजालसमा पठाउन आदेश भएको थियो। इजालसले नै पूर्ण इजालसमा पठाउन आदेश भएको मुद्दा संवैधानिक इजालसमा पठाउन सर्वोच्च अदालत प्रशासनले टिप्पणी उठाएको छ। सर्वोच्च प्रशासनले 6 बुद्धि टिप्पणी उठाउँदै पूर्ण इजालसबाट सो मुद्दा संवैधानिक इजालसमा पठाउन सिफारिश गरेपछि न्यायाधीशहरू बीच नै खैलाबैला मचिएको छ।
20: बजारमा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा उपभोक्ताहरू मारमा परेका छन्। ग्यास नपाएर हैरान भएका सर्वसाधारणले सम्बन्धित निकायमा गरेको गुनासोको तथ्याङ्कले भयावह अवस्थालाई दर्शाएको छ। पछिल्लो 9 दिनको अवधिमा क्विक रेस्पोन्स टीममा मात्रै 3,444 जना उपभोक्ताले ग्यास नपाएको भन्दै गुनासो टिपाएका छन्। यसभन्दा बाहिर एलो सरकार र वाणिज्य विभाग तथा जिल्ला प्रशासन कार्यालयमा गरेको गुनासो संख्या पनि उति नै संख्यामा रहेको छ। यो संख्याले आम नागरिकको दैनिक जीवनमा ग्यासको अभावले कतिसम्म समस्या सिर्जना गरिरहेको छ भन्ने स्पष्ट पारेको छ। नेपाल आयल निगमको क्विक रेस्पोन्स टीममा दर्ता भएको गुनासोको विवरण हेर्दा हरेक दिन उपभोक्ताको संख्या बढ्दै गएको देखिएको छ।
21: पछिल्लो समय सांसदहरू बेलगाम बढ़ने क्रम बढ़ेपछि आज संसदीय समितिमा रूलिङ नै गरिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा सभापति समीक्षा वास कोटाले बैठकमा बोल्दै मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिनुभएको हो। समितिमा निम्त्याइएकाहरू विभिन्न निकायका महत्वपूर्ण जिम्मेवारीमा रहेको साथै सांसदहरूले प्रयोग गर्ने शब्द र गर्ने व्यवहारमा आम चासो हुने बासकोटाको भनाई छ। सम्बन्धित विषयमा मात्र बोल्न र बोल्दा भाषाशैलीमा सचेत र संवेदनशील बनिदिन बासकोटाले आग्रह गर्नुभएको हो। संसदीय समितिमा सत्ताधारी सांसदहरू नै प्रश्न सोध्ने क्रममा र आफ्नो भनाई राख्दा अमर्यादित रूपमा प्रस्तुत भइरहँदा नियन्त्रणका लागि सभापतिले मुख नै फोर्नु परेको छ।
20: सरकारले नेपाल शिक्षक महासंघको विधान संशोधन गरेर यसको नेतृत्व चयन प्रक्रियामा नै व्यापक फेरबदल गर्ने भएको छ। शिक्षकसँग सम्बन्धित राजनैतिक ट्रेड युनियनहरू खारेज भएसँगै महासंघ भने शिक्षा ऐनमा नै व्यवस्था रहेकाले यसको नेतृत्व फेर्न सरकार अग्रसर भएको हो। शुक्रबार शिक्षा मन्त्रालयमा सरकारको प्रवक्ताको हिसाबले केही संचार माध्यमका सम्पादक र न्यूज रूमहरूको नेतृत्वकर्तासँग अनौपचारिक छलफलका क्रममा शिक्षा मन्त्री सस्मित पोखरेलले महासंघको विधान संशोधन हुने बताउनुभयो। मन्त्री पोखरेलले अहिलेको व्यवस्था अनुसार शिक्षक महासंघमा आम शिक्षकहरूको सहभागिता नहुने र केही संघ संगठनले अध्यक्ष लगायतको नेतृत्व बाँडफाँड गर्ने गरेकोले यसमा संशोधन गर्न लागेको उहाँले जानकारी दिनुभएको छ।
21: यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन विशेष जोड़ दिएको छ। आज भएको प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायमा परिपत्र गरी अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन गरेको जानकारी दिनुभएको हो। यो व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित पारदर्शी र मितव्ययी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उहाँको भनाइ छ। यसका साथै वैदेशिक भ्रमणबाट प्राप्त सिकाईलाई सरकारी संयन्त्रभित्रै संस्थागत रूपमा सदुपयोग गर्ने अर्को नयाँ कार्यको समेत थालनी गरिएको छ।
20: सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक 20-30 लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभएर 1 करोड़ पर्यटक भित्र्याउने वृहत योजनाका साथमा अगाडि बढ़नुपर्ने बताउनु भएको छ। नेपाल पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्सको 59 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्यालले देशको पर्यटन उद्योगलाई पुनः उत्थान मात्र नभएर तीव्र गतिमा अगाडि बढ़ाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेकोमा जोड़ दिनुभयो। विश्व पर्यटन बजारमा भइरहेको प्रविधिको विकास र बदलिदो चाहना अनुरूप नेपालले आफूलाई पनि दरिलो रूपमा उतार्नुपर्ने चुनौती रहेको उहाँको भनाइ छ। विगतमा भएको कमी कमजोरीका कारण पर्यटकहरू अन्य गन्तव्यतर्फ मोडिएको उल्लेख गर्दै उहाँले पर्यटकको आगमन वृद्धि गर्न ट्राभल एजेन्टको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। सभामुख भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा संचालनमा आउने पनि बताउनु भएको छ। निर्माणाधीन पर्यटन विधेयकको सम्बन्धमा बोल्दै सभामुख अर्यालले आउँदो 50 वर्षको आवश्यकतालाई सम्बोधन गर्ने गरेर भोलि यो कानून निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
21: गृहमन्त्री सुदन गुरूङले जेएनजी आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ताको प्रक्रिया गम्भीरतापूर्वक अघि बढ़ाइने बताउनु भएको छ। उहाँले निर्देशलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा मुद्दामा पार्न नहुने भन्दै जघन्य अपराधका मुद्दामा कसैलाई पनि छुट नहुने स्पष्ट पार्नुभएको हो। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा उहाँले सरकारवादी भई चलाइएका फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिका 2066 को दफा 8 अनुसार मुद्दा फिर्ताबारे अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिनुभएको छ।
20: नेपाली कंग्रेसका नेता डाक्टर शशांक कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनु पर्ने बताउनु भएको छ। यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाइ छ। आजदेखि काठमाडौँमा शुरू भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टी एकीकृत भए कसैले पनि पराजित गर्न नसक्ने दावी गर्नुभयो। सम्बोधनका क्रममा डाक्टर कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवा संघको पुरानो र ऐतिहासिक प्रसंगहरू स्मरण गर्नुभयो। देशैभरिका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभएको छ।
21: यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ़ एकता आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनु भएको हो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढ़ीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा उहाँको जोर छ। शर्माले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढ़ताकै जगमा आउँदा दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गर्नुभएको छ। पार्टीका नेता कार्यकर्तामा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै शर्माले व्यक्ति भन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठामाथि हुने बताउनु भएको छ। गएको वैशाख 4 गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अध्यावधिकलाई सदर गर्दै रिट खारेज गरेपछिको परिस्थितिबारे चर्चा गर्दै शर्माले यसलाई कसैको जित वा हारको रूपमा हेर्न नहुने बताउनु भएको हो। उहाँले अदालतको फैसला आएको 48 घण्टाभित्रै नेतृत्वले संवादको प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभएको छ। उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अर्थात गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ।
20: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजीर मियाले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको 5 मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। भट्टले आज बिहान प्रदेश प्रमुखको कार्यालय धनगढ़ीमा पुगेर मुख्यमन्त्री पदका लागि दावी पेश गर्नुभएको थियो। उहाँले नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले समर्थन गर्नुभएको छ। दावी पेश भएपछि प्रदेश प्रमुख मियाले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गर्नुभएको छ। यसअगाडि हिजो कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो।
21: स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका नियमित महानिर्देशक डाक्टर अनुज भट्टचन्दले सर्पडंश र रेबिज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार सर्पडंश विरूद्धको 8,200 भायल र रेबिज विरूद्धको 17,600 भायल खोप काठमाडौँ टेकुमा रहेको केन्द्रीय खोप भण्डार केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी 7 प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। केही दिन अघिदेखि विशेष गरी रेबिज विरूद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो रहेको थियो। गर्मी थप बढ़न थालेसँगै मध्य प्रदेश लगायतका विभिन्न ठाउँमा सर्पदंशका घटना बढ़न थालेका छन्।
20: पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षकरणको रिटमा सुनवाई गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको 2 ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेको 6 सीपीयू पनि अदालतमा ल्याउन अदालतले आदेश दिएको छ। श्रेष्ठलाई गैर कानूनी रूपमा थुनामा राखेको भन्दै उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षकरणको रिट दायर गर्नुभएको थियो। रिटमाथि प्रारम्भिक सुनवाई पछाडि अदालतमा उपस्थित गराउन आदेश भएको हो। हिजो जिल्ला अदालत काठमाडौँले श्रेष्ठमाथि अनुसन्धान गर्न 3 दिन हिरासतमा राख्न म्याद दिएको थियो।
21: राप्रपाबाट बाहिरिएका नेता डाक्टर धवल शमशेर राणाले नयाँ पार्टी दर्ता गर्नुभएको छ। उहाँको अध्यक्षतामा रहने गरी जय नेपाल पार्टी आज निर्वाचन आयोगमा दर्ता गरिएको हो। यसअघि व्यवसायी दुर्गा प्रसाईसित मिल्ने तयारी रहे तापनि अन्तिम समयमा एकता भाड़िएको थियो। पार्टी दर्तापछि राणाले आजकै दिनबाट संगठन निर्माणका काम प्रारम्भ गर्ने बताउनु भएको छ। केन्द्रीय कार्य समिति प्रदेश जिल्ला र स्थानीय तहका संगठनहरू क्रमिक रूपमा विस्तार गर्ने उहाँको भनाइ छ। राणाले राज संस्था र धर्ममा विश्वास राख्ने प्रदेशको पुनर्संरचना भ्रष्टाचारको न्यूनीकरण र सुशासन चाहने सबै नेपालीलाई एकजुट भएर अघि बढ़न आह्वान गर्नुभएको छ। साथै आगामी स्थानीय निर्वाचनमा उम्मेद्वार बन्न इच्छुक प्रतिभाशाली नागरिकहरूलाई सम्पर्क गर्न उहाँको अपील छ। पार्टीमा आबद्ध भएर तयारी साथ अघि बढ़न उहाँले अनुरोध गर्नुभएको छ।
20: तपाई यति बेला साँझ 7 बजेको ध्वरबाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
0: हेलो बा, कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
0: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
22: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
23: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
22: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811506630 र 9746780681।
24: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ। विदेशबाट भाइ आउँदैछ, भनौला नि एउटा ल्याइदे भनेर।
25: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र।
26: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
23: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्। हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 9556956996 र 9701556996।
27: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
12: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
27: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
13: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261653507।
28: कहाँ जाने?
29: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
28: अनि बिचमा नझर्ने।
29: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
28: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
23: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाप्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526663
1: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
4: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372
20: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा अब बाँकी समाचारहरू वैशाखीका विपदका घटनामा परेर 215 जनाले ज्यान गुमाएका छन् वैशाखको 1 गतेबाट हिजो 28 गतेसम्मको तथ्याङ्क अनुसार यो अवधिमा 4608 घटना भएका छन् जसमा 215 जनाको मृत्यु भएको छ भने 15 जना अझै बेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ प्राधिकरणका अनुसार घटनामा 1422 जना बेपत्ता भएका छन् भने 5638 परिवार प्रभावित भएका छन् यो अवधिमा सबैभन्दा धेरै घटना आगलागीका भएका छन् यस्तै 862 पहिरो गएका छन् जसमा 24 जनाको मृत्यु भएको छ भने 11 जना बेपत्ता र 35 जना घाइते भएका छन् यो अवधिमा 237 बाढ़ी सम्बन्धी घटना हुँदा 18 जनाको मृत्यु भएको छ भने 4 जना अझै बेपत्ता छन् 13 जना घाइते भएका छन् भारी वर्षाका कारणले पनि 4 जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ
5: कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित मोदी खोलाको बीचमा रहेको मन्दिरमा बाढ़ीका कारण फँसेका 3 जनालाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् साउन 29 गते बिहान 2 बजेतिर आएको बाढ़ीले माता अन्नपूर्ण मन्दिर जाने दुवैतर्फका 2 फलामे पुल बगाएपछि उनीहरू मन्दिरमै थुनिएका थिए अन्नपूर्ण गाउँपालिका 5 र 6 सीमाना नयाँ पुल बिरेठाटी सड़क खण्डमा रहेको उक्त मन्दिरको आधा भाग समेत खोलाले बगाएको छ मन्दिरमा पुजारी र भक्तजन फँसेको खबर पाए लगतै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको थियो सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गढ़कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काको कमाण्डमा 13 जनाको टोली परिचालन भएको थियो उक्त टोलीमा रोप रेस्क्यू र गोताखोरहरू समेत सामेल थिए
20: स्याङ्जाको पुतली बजार नगरपालिका 1 अरौदी खोलाले बगाएर 1 जनाको मृत्यु भएको छ खोलाले बगाएर वडा नम्बर 3 बाढ़खोलाका 21 वर्षका सलिम मगरको मृत्यु भएको हो वर्षासँगै बढ़ेको खोलाले बगाएर बेपत्ता मगरको सिंह शार्दुल गुल्म स्याङ्जा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र सप्रबल नेपाल 30 नम्बर गुल्म वालिङबाट खटिएको टोलीले खोजतलाश गर्ने क्रममा वडा नम्बर 13 गैरी जागर आँधी खोलामा मृत अवस्थामा फेला पारेको हो पुतली खेतबाट G11P8183 नम्बरको मोटरसाइकलमा स्याङ्जा बजार जाने क्रममा अरौदी खोलाको कजबेमा खोलाले मगरलाई बगाएको प्रहरी नायब परीक्षक रेशम दत्त अवस्थीले जानकारी दिनुभएको छ उहाँले घटनाको थप अनुसन्धान जारी रहेको पनि बताउनु भएको छ
5: रौतहटको गरूडा नगरपालिका 8 पोठियाहीबाट भारतको झारखण्डमा रहेको बाबा वैद्यनाथ र बासुकीनाथ दर्शन गर्न गएका यात्रु चढ़ेको बस दुर्घटना भएको छ दुर्घटनामा 1 बालक सहित 3 जनाको ज्यान गएको छ 45 जना भन्दा धेरै यात्रु घाइते भएका छन् रौतहट गरूडाका नवल चौधरी र उहाँकी श्रीमती तथा राजेश महतोका 14 वर्षीय छोरा शिवम महतोको ज्यान गएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ना 6 ख 15 54 नम्बरको बस दुर्घटनामा 3 जना नेपाली
21: तीर्थालुको ज्यान गएको भारतीय संचार माध्यमले पनि जनाएको छ।
20: तनहु जिल्ला प्रवेश गर्ने भारतीय सवारी साधनका चालकलाई आज बिहान 6 बजेदेखि अहिले बेलुका 6 बजेसम्म सड़क अवस्था, तीव्र गति नियन्त्रण तथा मौसमको अवस्था लगायतका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय बेल चौताराले 38 जना चालक र इलाका प्रहरी कार्यालय आबु खैरणीले 53 गरी 91 जना चालकलाई सचेतना प्रदान गरेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ।
21: गण्डकी प्रदेशमा सवारी दुर्घटना र त्यस क्रममा हुने मृत्युदर बढ़ेको छ। ट्राफिक प्रहरी कार्यालय गण्डकीका अनुसार आर्थिक वर्ष 2081-82 तुलनामा 82-83 झण्डै 14% दरले दुर्घटना र करिब 7% मृत्युदरमा वृद्धि भएको हो। आर्थिक वर्ष 2082-83 435 दुर्घटना हुँदा 252 जनाको मृत्यु भएको छ। त्यस्तै 347 जना गम्भीर घाइते भएका छन् भने 179 जना सामान्य घाइते भएका छन्। आर्थिक वर्ष 2081-82 382 दुर्घटनामा 237 जनाको मृत्यु भएको थियो। यो वर्ष 308 जना गम्भीर घाइते हुँदा 223 जना सामान्य घाइते भएका छन्। यस्तै आर्थिक वर्ष 2080-81 395 दुर्घटना हुँदा 177 जनाले ज्यान गुमाएका थिए भने 312 जना गम्भीर घाइते र 252 जना सामान्य घाइते भएका थिए। जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढ़ी कास्की र नवलपुरमा दुर्घटना भएका छन्। आर्थिक वर्ष 2082-83 नवलपुरमा 118 र कास्कीमा 115 दुर्घटना रेकर्ड गरिएका छन्। तनहुमा 78, गोर्खामा 25 र पर्वतमा 20 दुर्घटना भएका छन्। सो वर्ष सबैभन्दा कम मनाङमा 2 र मुस्ताङमा 6 मात्र दुर्घटना भएका छन्।
20: अब अन्तर्राष्ट्रिय समाचार। इरानले हर्मुज जलमार्गमा भएको तेल सुहावतका कारणले आफ्नो दक्षिणी क्वेसम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्दै जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल वघाईले तेलको दागले खाड़ी र ओमान सागरको पानी दूषित भएको र प्रारम्भिक प्रमाणले विदेशी ठूलो इन्धन वाहक जहाजबाट चुहावट भएको देखिएको बताउनु भएको छ। अमेरिकाबाट संचालित जहाज निगरानी वेबसाइट ट्याङ्कर ट्र्याकर्सका अनुसार अगस्तको 3 ओमानी समुद्रमा रहेको ठूलो जहाज मिनो अन पायनिरमाथि भएको इरानी आक्रमण पछाडि तेल सुहावट भएको देखिएको छ। त्यस पछाडि तेल हर्मुज जलमार्ग हुँदै इरानतर्फ बगेको बताइएको छ। प्रवक्ता वघाईले हालका दशकमा यस्तो तेल सुहावटले इरानको तटीय क्षेत्रमा ठूलो आर्थिक तथा वातावरणीय क्षति पुर्याएको भन्दै सम्बन्धित पक्षको क्षतिपूर्ति दिनुपर्ने उहाँले बताउनुभयो।
21: अन्तिममा खेल समाचार। मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह एरी, सन्दीप जोरा, बसीर अहमद, इर्शान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंश, करण केसी र हेमन्त धामी रहेका छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगितामा 10 टोली सहभागी हुँदैछन्।
20: यसैबीच नेपाली एक दिवसीय क्रिकेट टीमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले सबै खेलाड़ी, कोच र क्याम्पसँग समन्वय गरेर टीमलाई अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पछिल्लो समय टोलीको प्रदर्शनलाई लिएर भइरहेको आलोचनाहरूको जवाफ मैदानबाटै दिने उहाँले बताउनुभयो। एसीसी प्रिमियर कपका लागि मलेसिया प्रस्थान गर्नु अगाडि नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै कप्तान लामिछानेले यस्तो बताउनु भएको हो। उहाँले विगतको कमी कमजोरीहरूबाट पाठ नयाँ रणनीतिका साथमा अगाडि बढ़न तयार रहेको स्पष्ट पार्नुभयो।
21: यिनै खबरहरूसँगै हामी ढोरबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
20: बजारमा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा उपभोक्ताहरू मारमा, ग्यास नपाएको भन्दै सरकारलाई गुनासो टिपाउनेको संख्या 7,000 बढ़ी।
21: जेएनजी आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ताको प्रक्रिया गम्भीरतापूर्वक अघि बढ़ाउने गृहमन्त्री गुरूङको भनाई। सरकारले नेपाल शिक्षक महासंघको नेतृत्व चयन प्रक्रियामा व्यापक फेरबदल गर्ने।
20: कांग्रेसको उत्तरपक्षको राष्ट्रिय भेला शुरू। अधिकांश नेताहरूद्वारा सभापति गगन थापाको आलोचना। गगन थापाको नेतृत्वमा कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्ने उपसभापति शर्माको दावी।
21: स्याङ्जाको पुतली बजार नगरपालिका एक अरौदी खोलाले बगाएका युवाको सफेला कास्कीको मोदी खोला बीचमा रहेको मन्दिरमा फँसेका तीनजनाको सुरक्षाकर्मीद्वारा सकुशल उद्धार।
20: हर्मुज जलमार्गमा भएको तेल सुहावटका कारण आफ्नो क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्दै इरानद्वारा जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग।
21: र एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई। सबै खेलाड़ी कोच र क्यानसँग समन्वय गरेर टीमलाई अगाडि बढ़ाउने नवनियुक्त कप्तान लामिछानेको प्रतिबद्धता।
20: हवस् त, यिनै विविध खबरहरू सँगसँगै साँझ सात बजेको ध्रुवाराही हाइलाइट्स आजको लागि सकिएको छ। दस बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ध्रुवाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
6: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
7: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141453005।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
11: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या,
0: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
0: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
14: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
15: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
14: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
16: ए, तिमी कहाँ जान लागे कि?
17: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लागे।
16: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
17: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटासँग सित्तैमा।
16: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्क त।
17: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
16: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म। आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोप्राइटर निशा लामा। सम्पर्क
18: 9709034335।
19: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
22: ए, तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
19: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
22: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
19: ए, त्यसो भए त म गइहाले,
22: चिया त पिएर जाऊ।
19: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
22: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
24: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौंडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602068।
11: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
16: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
11: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
16: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल।
30: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
11: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
16: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: यस दुलेगौडा पोलिक्लिनिकमा नाककान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
16: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
31: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक
1: प्रणाली फोन 0654141129 र 9856031053।
3: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
12: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
12: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
3: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
12: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
3: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
12: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
3: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
12: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्ति, फोन 0655930369।
13: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
12: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
13: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
12: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
13: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
12: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856320, 9840154674 र 9860423420।
18: तिमीले देखो कुर्ता सुरुवात चुरा मिलाए,
23: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
25: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
26: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
23: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
25: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9856057731, 9806657731।
27: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
28: चिवनधाम गौतम रक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
27: धार्मिक महोत्सवका आकर्षणहरू,
28: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
29: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ, हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ, माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
27: कथा सहितको झाँकी, गीति नाटक,
28: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
27: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
28: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
27: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
31: एक 103.8 अन्तर्मनको आवाज।

अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढ़ी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रोसाईहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर

0: 40 अनुरोधक कृषि विकास शाखा शुक्लागण्डकी नगरपालिका तनहुँ।
1: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
1: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
2: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385007, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
5: अफिसबाट अमितको फोन।
6: हस्, म पछि कल ब्याक गर्छु।
7: सरी भगवान, आज पनि ढिला भयो।
8: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
9: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845010950।
14: सधैँ चाहिँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
16: उपचार हुने रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठ गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
17: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, सम्पर्क 0564142333
15: र 9687168887।
18: सुन, शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
18: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, पृथ्वी बजार।
19: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार,
13: मोबाइल 9908535537 र 9806615809।
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस, न्युरोथ पोखरामा अब सबै प्रकार

0: रोगको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
0: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98560-11445 र 98560-20445।
8: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
12: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9850-28543 र 9840-00787।
13: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
14: आऊ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
15: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
14: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
13: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
14: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
13: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
14: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
15: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
16: X-ray 3.8 अन्तर्मन को आवाज।
17: सेक्सन 1 स्टुडियो तान्छेन, अहिले रातिको 8 बज्यो।
15: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816953001।

0: भाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
0: एपी स्टोर दुलेगौडा सिर्जना तो बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
5: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
5: प्रोपाइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
0: फोन नम्बर 0564143221
5: मोबाइल 9865678634 र 9701107090
6: भर्ना खुल्यो
7: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
7: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
7: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
6: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
7: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
6: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
7: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
6: र बिहानी 17 कक्षा सञ्चालन हुने
7: जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712440 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
8: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको इस्ट कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
8: छुटका दायराहरू
7: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
8: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
6: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9848064145 निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आइभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
10: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्।
11: आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
12: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142333, मोबाइल 98678187।
14: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
15: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
16: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
17: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
14: ए हो र, हस् दाई म आजै जान्छु।
11: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560062891।
19: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
16: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
19: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
20: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
21: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 98166343372।
22: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
19: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
22: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
19: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
23: ल किन हो आन्टी दिदी त, छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
24: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
23: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
25: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
23: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
11: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ, साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
25: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661636 र 98151666।
17: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
0: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
17: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
0: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
19: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
2: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
3: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
3: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
3: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
4: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
5: म्याडम धुम्रपान भनेको के हो
4: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर म्याडम
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
5: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
4: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
26: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
27: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
26: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
27: सेवा लिने क्रममा चाहिने जानकारी
26: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
27: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
26: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
27: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
6: कहाँ जाने?
7: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
6: मयाम चिसापानी, अनि बिचमा नझर्ने।
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
8: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841-16878 र दुलेगौंडा ढोरफिर्दी छापदी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825-52663।
9: हेलो
10: बा, कति बन्यो घर? अनि ढलान भयो त?
9: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
10: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
12: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
8: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
12: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891-50630 र 97476-80681।
13: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाउँ। सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
15: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
13: धार्मिक महोत्सवका आकर्षणहरू
15: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
28: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
13: कथा सहितको झाँकी, गीती नाटक,
15: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
13: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
15: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
13: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
8: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
5: कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्लागण्डकी नगरपालिका तनहुँ।
19: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
11: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाड जोड्ने तथा नशा रोग विशेषज्ञ, वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
19: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0865403177, मोबाइल 9856443।
14: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि
16: दोस्रो कार्यकालका लागि उम्मेद्वार बनेका छन्। निर्वाचन आयोगले यसअघि मतदान समाप्त भएको 72 घण्टा भित्र राष्ट्रपति निर्वाचनको नतिजा घोषणा गर्ने प्रतिबद्धता जनाएको थियो। जापानको राजधानी टोकियोको पूर्वी क्षेत्रमा परेको कीर्तिमान स्तरको वर्षाका कारण आएको बाढ़ीमा कम्तीमा 8 जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार पछिल्लो मृत्यु हुनेमा डुबेको कारभित्र फँसेकी एक महिला समेत रहेकी छन्। धेरै क्षेत्रहरू जलमग्न भएका छन् र घरहरूमा व्यापक क्षति पुगेको छ। जापानको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल मध्ये एक नारिता विमानस्थलको सेवा प्रभावित हुँदा करिब 7,000 यात्रु अलपत्र परेका छन्। युरोपका विभिन्न देशहरूमा डढेलोको नयाँ लहर फैलिएको छ। क्रोएसियामा लागेको डढेलोका कारण कम्तीमा 10 जना सघन उपचार कक्षमा उपचाररत छन्। अग्नि नियन्त्रकहरूले यसलाई देशको इतिहासकै सबैभन्दा भयानक डढेलो मध्ये एक भएको बताएका छन्। बेल्जियमको सीमाना नजिकै रहेको जर्मनीको एउटा गाउँमा डढेलो फैलिएका कारण करिब 2,000 मानिसलाई गाउँ छोड्न भनिएको छ। युरोपका धेरै क्षेत्रमा रहेको अत्यधिक गर्मी र सुक्खा मौसमले डढेलो फैलिन थप अनुकूल परिस्थिति सिर्जना गरेको छ। चाडका राष्ट्रपति महामत देवीले पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता सुक्से मास्रालाई माफी दिएका छन्। मास्रालाई गत वर्ष 20 वर्षको जेल सजाय सुनाइएको थियो। उनीमाथि प्रतिबन्धित प्रदर्शन आयोजना गरेको लगायतका थुप्रै आरोप लगाइएको थियो। सन् 2024 राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्नुभन्दा 5 महिना अघि मास्रा प्रधानमन्त्री नियुक्त भएका थिए। र इजरायली बसोबास बसाल्न पुगेकाहरूले झण्डै एक सातादेखि घरमै थुनेका प्यालेस्टिनीहरूलाई राहत सामग्री पुर्याउन अभियान कर्मीहरूले प्रयास गरेका छन्। ती अभियान कर्मीहरूले दुई प्यालेस्टिनी परिवार घेराबन्दीमा परेको कुस्त्रा गाउँस्थित एउटा घरको ढोका नजिक पानी र खाजा राखेर आएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। आपसी एकताको खाँचो औल्याउँदै आएका नेपाली काँग्रेसका दुवै पक्षले आज काठमाडौँ उपत्यकामा छुट्टा छुट्टै बैठक गरेका छन्। संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अभिभावकीय भूमिका निर्वाह गर्न पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ भने इतर पक्षले देउवा नै आफूहरूका नेता रहेको बताएका छन्। गत वर्षको जेन्जी आन्दोलन पश्चात हङकङको लामो बसाईपछि स्वदेश फर्केका देउवा पनि संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी भएका छन्। एक रिपोर्ट। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टी एकतामा जोड़ दिए स्वागत छ। आपसी एकताको खाँचो औल्याउँदै आएका नेपाली काँग्रेसका दुवै पक्षले आज काठमाडौँ उपत्यकामा छुट्टा छुट्टै बैठक गरेका छन्। संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अभिभावकीय भूमिका निर्वाह गर्न

0: आर्थिक सामाजिक धार्मिक सामाजिक रूपले कठिन परिस्थितिबाट गुजिरहेको छ। राष्ट्रिय र लोकतान्त्रिक शक्तिको बीच सम्वाद गरी राष्ट्रिय समृद्धिका साथ अघि बढ्नु दर्शकहरू छु। मुलुकको यो विभिन्न परिस्थितिमा राष्ट्रियता लोकतन्त्र जनताको हितका लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु। साझा उद्देश्य र संकल्प भएको सबै राष्ट्रिय राजनीतिक शक्ति र ब्रिटिसँग सहकारी तथा
1: संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने नेताहरूले देउवा नै पार्टीका नेता भएको दावी गरे। राष्ट्रिय भेलामा टाङ्गिएको ब्यानरमा देउवालाई सभापति भनेर लेखिएको थियो। भेलालाई सम्बोधन गर्ने क्रममा भेलाका संयोजक शशाङ्क कुइरालाले देउवाको मुक्त कण्ठले प्रशंसा गरे।
2: उहाँको स्वागतको लागि जुन हिजो जुन उत्साह देखे मलाई त अचम्म लाग्यो। यस्तो मान्छेमा यति धेरै उत्साह र शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो र उहाँको नेतृत्वमा नेपाली कंग्रेस हिँड्छ।
1: अर्कोतर्फ ललितपुरको सनेपा स्थित नेपाली कांग्रेसको मुख्यालयमा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उपसभापति विश्व प्रकाश शर्माले पटक पटक प्रधानमन्त्री बनिसकेका देउवाले राजनीतिबाट अब विश्राम लिनुपर्नेमा जोड़ दिए। देउवा स्वदेश फर्केकामा औपचारिक रूपमै पार्टीले स्वागत गरिसकेको भन्दै शर्माले आफूहरूलाई विरोधीका रूपमा नलिन आग्रह गरे।
3: आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गाली गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्छ। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ उभिएका साथीहरू हुन्। 14 महाधिवेशनमा उहाँलाई सभापति बनाउँदै गर्दाखेरि मत दिन लाइन लागेका साथीहरू भन्ने सूची राखेर उहाँले घोषणा गरेर जानुपर्छ कि सबैलाई समन्वय गरेर मिलाएर लिएर जाने भन्ने कुराको लागि
1: संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले गर्ने निर्णय र आधिकारिकताबारे सर्वोच्च अदालतले दिने अन्तिम निर्णयले कांग्रेसको आगामी बाटो निर्धारण गर्ने ठानिएको छ। अब एकाध विषय संक्षेपमा। खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका सर्वसाधारण उपभोक्तालाई ध्यानमा राखी भोलि शनिबार काठमाडौँ उपत्यकाका विभिन्न 5 स्थानबाट ग्यास उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले ग्यास सिलिण्डर उपलब्ध गराउने भएका हुन्। निगमले अघि साँझ जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिए अनुसार आयल निगमको टेकु परिसर, यातायात कार्यालय परिसर चारहिल, राधास्वामी कीर्तिपुर परिसर, राधास्वामी वसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट खाना पकाउने ग्यास उपलब्ध गराइनेछ। तोकिएका स्थानहरूबाट नेपाल ग्यासदेखि विभिन्न उद्योग ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको छ। उसले अति आवश्यक भएका व्यक्तिहरूले नागरिकता अथवा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ती स्थानबाट ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ। अर्को विषय संक्षेपमा। सरकारले जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित समितिले गत वर्षको भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारका मागहरूलाई सम्बोधन गर्ने गरी समन्वयकारी काम गर्ने अधिकारीहरूले बताएका छन्। समितिले वर्तमान सरकारले अघि सारेको जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गर्ने मुख्य जिम्मेवारी पाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसक्रममा उसले विभिन्न मन्त्रालयहरूबीच आपसी समन्वय कायम गराउने बताइएको छ। सचिवालयका अनुसार समिति आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुका रूपमा रहनेछ। बाल विवाहले निम्त्याएको जटिलता सम्बन्धी एउटा विषय। कर्णालीमा बाल विवाह नरोकिदा कम उमेरका आमाबाट जन्मिने बच्चाहरू जन्मदर्ताबाट वञ्चित भइरहेका छन्। जन्मदर्ता नबन्दा त्यहाँ बाल बालिकाले पाउने पोषण भत्ताबाट समेत उनीहरू वञ्चित भइरहेका अभिभावकहरू बताउँछन्। जुम्लाबाट कृष्णमाया उपाध्यायले पठाएको यो रिपोर्ट सुनौ।
4: जुम्लाको चन्दनाथ नगरपालिका 10 की संगीता नेपालीले उमेर नपुग्दै विवाह गरिन् तर उनबाट जन्मेको छोराको अहिलेसम्म जन्मदर्ता भएको छैन। आमा र बाबाको नागरिकता नबनेका कारण उनको छोराको जन्मदर्ता नभएको हुनाले उनको छोराले सामाजिक सुरक्षा लगायतका राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन परेको छ।
5: जन्मदर्ता वैद्यले डरमा हेरेपछि हुन्न भुन्न हुनुहुन्छ। मेरो बच्चाले सेवा सुविधा पाउनुहुन्छ कि आजकल त पछि जानु परेको छ। बच्चामा त्यो हल्का कमजोर छ। बच्चाको जन्मदर्ता भइदिए बच्चा पैसा पाउनु भन्ने लैरहेछ।
4: गाउँघरमा हुने बाल विवाहलाई रोक्नको लागि बाल क्लब मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि बाल विवाह भइरहेको हुनाले यसलाई अन्त्य गर्न चुनौती झेल्न परेको बताउँछ।

0: जुम्लाको तिला गाउँपालिका स्तरीय बाल सञ्जाल की अध्यक्ष सुषमा हमाल।
1: चुनौती चाहिँ छ, अब व्यक्तिगत गएर भनौँ भने व्यक्तिगत रिसिपी हुन्छ, अब सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्छौ, अब नगर बाल विवाह तिमीहरू भन्छौ, सबैले सचेत गराउँछ, तर गर्दा गर्दै पहिलाको भन्दा चाहिँ अहिले धेरै बाल विवाह घटेको छ, तर चाहिँ हटाउन चाहिँ सकेका छैनौ। जन्म दर्ताहरू पनि नबनाउने, पोषण भत्ताहरू पनि नपाउने, बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो त अब जे भए पनि।
0: बाल विवाहलाई रोक्नको लागि पालिका स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि आमा बाबाले सानै उमेरमा विवाह गरेका कारण त्यसको सजाय बाल बालिकाले भोग्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिकाको महिला तथा बाल बालिका शाखामा कार्यरत महिला विकास अधिकृत गौरी थापा।
2: आमा बाबुको उमेर पुगे हुँदैन, उनीहरूको नागरिकता हुँदैन। कर्णालीकै कुरा गर्दाखेरि कर्णाली प्रदेशले अब बैंक खाता छोरीको सुरक्षा जीवन भरिको भन्ने एउटा कार्यक्रम ल्याएको छ। त्यो कार्यक्रममा आबद्ध हुनलाई के गर्नु पर्छ भने आमा बाबु दुईटैको नागरिकता हुनुपर्छ, त्यसपछि मात्र अब त्यो सुविधा लिन पाइन्छ। आमाको नागरिकता हुँदैन, बाबाको पनि हुँदैन, अब त्यो कसरी त्यो छोरी खातामा आबद्ध कसरी गराउने, त्यस्ता केसहरू पनि एकदमै सेवाबाट वञ्चित भएको अवस्था पनि छ।
0: आमा बुवाले बाल विवाह गरेको भए पनि बच्चाले पाउनुपर्ने जन्मदर्ता उसको नैसर्गिक अधिकार भएको हुनाले बच्चा जन्मेको 35 दिनभित्र अनिवार्य रूपमा घटना दर्ता गर्नुपर्ने बताउँछन् जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई।
3: बुवा आमाको उमेर नपुगेकै कारणले गर्दा घटना दर्ता गरिदिनु हुँदैन भन्ने विषय चाहिँ होइन, अहिले घटना दर्ता गराइदिनुपर्छ। अन्य त्यो दर्ता रजिस्ट्रेशनको आधारले सुविधा पाउने कि नपाउने, कस्तो कन्डिसन भएमा पाउने भन्ने सरकारले निर्णय गरे अनुसार हुन्छ। दर्ता गरी पाउने अधिकार हो, त्यसलाई हनन गर्न मिल्दैन।
0: पढ़ाईमा असफलता, सानै उमेरमा बाबा आमा गुमाएका र अर्काको देखा सिखीमा लागेर बाल बालिकाहरूले प्राय जसो उमेर नपुग्दै विवाह गरेको देखिन्छ। यसलाई कम गर्दै लैजानको लागि स्थानीय सरकारले त्यस्ता बाल बालिकाको पहिचान गरेर सचेतनामूलक कार्यक्रमको साथसाथै उनीहरूको पढ़ाई लेखाईमा समेत सहयोग गर्न आवश्यक रहेको जानकारहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
4: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। कृतिमान स्तरमा परेको वर्षाका कारण जापानको पूर्वी क्षेत्रमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने हजारौं मानिस टोकियोको नारिता विमानस्थलमा अलपत्र परेका छन्। अधिकारीहरूले अभूतपूर्व भनी व्याख्या गरेको वर्षाका कारण चिबा क्षेत्रका 20,000 भन्दा बढ़ी घर परिवारको घरमा विद्युत आपूर्ति अवरूद्ध बनेको छ। स्थानीय अधिकारीहरूले बिहिबार उच्चतम स्तरको आपतकालीन चेतावनी जारी गरेका थिए। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
5: आपतकालीन रूपमा जारी गरिएको चेतावनीको स्तर शुक्रबार बिहान भने अघिल्लो दिनको तुलनामा घटाइएको थियो, तर पहिरो र बाढ़ीको जोखिम सम्बन्धी चेतावनी भने जारी नै छ। यसै साता जापान र छिमेकी देशहरूमा आँधीको श्रृंखला आएको थियो। यही कारण मौसमविदहरूले यो वर्ष मौसम असामान्य रूपमा सक्रिय हुने अनुमान गरेका छन्। जापानको मौसम विज्ञान सम्बन्धी निकायका अनुसार पछिल्लो भारी वर्षा देशको पूर्वी भागतर्फ बगेको तातो हावाका कारण भएको हो। उक्त हावा माथिल्लो वायुमण्डलमा रहेको चिसो हावासँग मिसिएपछि वायुमण्डलीय अवस्था अत्यन्त अस्थिर बनेको थियो। चिवा क्षेत्रका गवर्नर तोशिहितो कुमागाईले शुक्रबार बिहान पत्रकारहरूसँग जापानको विगतको मौसमको मापदण्डबाट हेर्दा पनि यो अत्यन्त असामान्य अवस्था भएको बताएका छन्। टोकियोसँगै जोड़िएको चिवामा बिहिबार दिउँसोदेखि प्रति घण्टा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको अधिकारीहरूले बताएका छन्। गवर्नर कुमागाईले अधिकारीहरूले मानिसहरूको ज्यान बचाउन प्राथमिकता दिने र उद्धार प्रयासलाई निरन्तरता दिने बताए। सार्वजनिक प्रसारक एनएचके क्योदो समाचार एजेन्सीका रिपोर्ट अनुसार कम्तीमा 8 जनाको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म धेरै रेल सेवाहरू बन्द छन् भने केही प्रमुख राजमार्गहरू पनि बन्द गरिएका छन्।
4: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
1: ए तिमी कहाँ जान लाग्यो कि?
4: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
1: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
4: विशेष मात्र होइन, धमाकेदार अफर छ, त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटासँग सित्तैमा।
1: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने, म पनि जान्छु पक्क त।
4: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
1: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
5: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा, सम्पर्क
6: 9709034335।
1: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्तक बैङ्कको ठिक पारिपत्रि, फोन 0665930369।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9846324020। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
7: हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड़ जोड़ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागी पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
2: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू,
3: रामबहादुर परियार, धारी शीतल बस्ती, रु 15,055,
2: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी, रु 10,100,
3: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
2: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
3: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
2: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
3: र समाया गुरुङ दिलेगौडा, रु 55,555,
2: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
3: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
2: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
3: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
2: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
3: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 101,111,
2: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
3: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
2: कृष्ण राज घिमिरे दुलेगौडा, रु 55,555।
13: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए योर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्थी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क योर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403005।
3: ल नौ छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
4: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
3: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
4: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
1: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा, हेल्पपोस्ट चोक,
2: प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
6: शुक्ला, गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
5: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
6: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
5: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
6: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी 17 कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला, गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 0665712440। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
5: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू:
6: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
6: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
7: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9856062265 र 9848614145।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9908161042।
11: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
12: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
11: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
13: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
11: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
13: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
11: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
12: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
14: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
15: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
16: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
15: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
16: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
17: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
18: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
12: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
17: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
12: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
19: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: कार्तिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9821653507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, प्रोपाइटर भूज बहादुर सुनार।
3: मोबाइल 9508535537 र 9806615899।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, लेट्स डन।
11: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
1: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
10: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
13: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसेसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
15: यसैले बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको,
16: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
15: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
17: यहाँ विभिन्न डिजाइन का घर गहना पाइन का साथ ही खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
18: साथमा बिना रसायन का घर गहना तैयार पारिने र यहाँ बाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
17: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087872142।
19: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
20: म्याडम, धूम्रपान भनेको के हो?
19: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
20: अनि धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
19: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
20: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
19: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर

0: युगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0565174479, मोबाइल 9856062265 र 9848064145।
2: ए तिमी कहाँ जान लागे कि?
3: ल थाहा छैन, हाम्रो कोत्रीमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर।

0: विषयमा भव्य शुभारम्भ हुँदैछ त्यही जान लाग्या।
1: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
0: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सँग सित्तैमा।
1: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने, म पनि जान्छु पक्का त।
0: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
2: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
3: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे, प्रोपाइटर निशा लामा। सम्पर्क
2: 97090 34300।

0: तिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
5: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
4: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
5: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोपाइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746786081।
6: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
7: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: धार्मिक महोत्सवका आकर्षणहरू,
7: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
8: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
6: कथा सहितको झाँकी, गीति नाटक,
7: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
6: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
7: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
6: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
9: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
9: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
9: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
9: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
10: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभी सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
10: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक।
11: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
12: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160 95301।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
14: धोरबाराही हाइलाइट्सको साथमा
15: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461493004।
16: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। अर्थमन्त्री डाक्टर शरी मगलीले तनहु जलविद्युत आयोजनाबाट प्रभावित व्यास नगरपालिका 13 बेलवास वासीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। बेलवास क्षेत्रको स्थलगत निरीक्षणपछि स्थानीय वासीसँग कुराकानी गर्दै वहाँले स्थानीयले उठाएका जायज माग र चासोलाई सम्बोधन गर्न पहल भइरहेको जानकारी दिनुभएको छ। बेलवासको समस्या समाधानका लागि कार्यदेश दिइसकेको र काम छिटो अघि बढ़ाउन नेपाल सरकार तथा आयोजनाको मुख्य विकास साझेदार एसियाली विकास ब्याङ्क एडीबीलाई निरन्तर आग्रह गरिरहेको उहाँको भनाइ थियो। उहाँले काठमाडौँ फर्किएपछि का प्रतिनिधिसँग छलफल गरी मुआवजा तथा अन्य विषयमा न्यायोचित सम्बोधनका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। यसअघि साउन 18 गते बेलवासका स्थानीयले डुबानको समस्या समाधान नभएको भन्दै आयोजना कार्यालयमा धरना दिएका थिए। डुबानमा जोखिम सरोकार समितिका अनुसार आयोजनाले निर्माण गरेको तटबन्धका कारण सेती र मुआदी नदीको बहाव बस्तीतर्फ मोडिँदा करिब 170 घर धुरी उच्च जोखिममा परेका छन्। स्थानीयले प्रभावकारी संरक्षणका उपाय तत्काल लागू गर्न वा उचित मुआवजा सहित सुरक्षित पुनर्स्थापनाको व्यवस्था गर्न माग गरेका छन्। स्थानीयको ध्यानाकर्षण पत्र बुझ्दै तनहु जलविद्युत आयोजनाका प्रमुख श्याम भण्डारीले बेलवासवासीको चासोलाई गम्भीर रूपमा लिए र विस्तृत प्राविधिक प्रतिवेदन प्राप्त भएपछि आवश्यक सुरक्षात्मक उपाय अप्नाइने जानकारी दिनुभएको छ। साउन महिनामा हिन्दू धर्मावलम्बीले आराध्य देवी भगवान शिवको विशेष पूजा आज गर्ने गर्दछन्। भगवान शिवको मन्दिरमा जल चढ़ाउनका लागि नेपालका लाखौं भक्तजन पैदल यात्रा गरेर छिमेकी देश भारतको बाबाधामसम्म पुग्ने प्रचलन रहेको छ। बाबाधामको जल काठमाडौँको पशुपतिनाथमा चढ़ाएपछि मात्र संकल्प पूर्ण हुने जनविश्वास रहेको छ। यसै क्रममा यस वर्ष भदौ 1 गते सोमबारलाई लक्षित गरेर मकवानपुर गढी पर्यटन विकास समितिको समन्वयमा शुक्रबारदेखि हेटौडादेखि काठमाडौँको पशुपति मन्दिरसम्म पैदल यात्रा कार्यक्रम आयोजना गरिएको छ। शिव भक्तजनको सहभागितामा शुक्रबार हेटौडा उपमहानगरपालिका 9 स्थित उत्तर वाहनीको त्रिवेणी धाम कुमाइड सरोवरको पवित्र जल लिँदै पशुपतिनाथ मन्दिरमा पुगेर जल अर्पण गर्न पैदल यात्री तसतर्फ लागेको पर्यटन विकास समितिका सचिव केदार प्रसाद न्यौपानेले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिका नौको कार्यालय भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजनिक गरेको छ। कार्यालयले पोखरा बस पार्क क्षेत्रमा बसोबास गर्ने 116 जनाको नाम सार्वजनिक गर्दै एक हप्ताभित्र दावी विरोध गर्न आह्वान गरेको छ। बस पार्कको सार्वजनिक जग्गामा कम्तीमा 10 वर्षदेखि बसोबास गरिरहेका र सरकारी आवास सुविधा नपाएका व्यक्तिले जग्गा प्राप्तिका लागि निवेदन दिएका थिए। सार्वजनिक गरिएको यो विवरणमा कुनै त्रुटि भएमा वा दावी विरोध गर्नुपर्ने भएमा भदौ 3 गतेसम्म वडा कार्यालयमा प्रमाण पत्र सहित निवेदन दिन सूचित गरिएको छ। महानगरले यसअघि साउन 2 गते प्रारम्भिक सूची सार्वजनिक गरेको थियो। उक्त सूचीमा 286 परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी रहेका थिए। 233 परिवारलाई भने अव्यवस्थित बसोबासीका रूपमा वर्गीकरण गरिएको छ। 55 परिवारको विवरण भने दुहोरो परेको र वा मेल नखाएको मेयर धनराज आचार्यले बताउनु भएको छ। पोखरा बस पार्क निर्माणको आयोजना विक्रमसम्म 2032 सालमा शुरू भएको थियो। त्यति बेला आधुनिक बस पार्क बनाउन 1196 रोपनी जग्गा अधिग्रहण गरिएको थियो, तर संरक्षण र व्यवस्थापनको कमजोरीका कारण यो क्षेत्र अतिक्रमणमा परेको हो। अहिले 187 रोपनी जग्गा मात्र बाँकी रहेको छ। त्यसमध्ये पनि 26 रोपनी क्षेत्र मात्र महानगरको पूर्ण नियन्त्रणमा रहेको तथ्याङ्कमा रहेको छ। लमजुङको मध्य नेपाल नगरपालिका 7 महारा खोला स्थित सार्वजनिक जंगलबाट प्रहरीले 2 थान एक नाले भरुवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भोलेटारबाट प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमानमा खटिएको प्रहरी टोलीले बुधबार जंगलमा बेवारिसी अवस्थामा लुकाई छिपाई राखिएको 2 थान भरुवा बन्दुक बरामद गरेको हो। प्रहरीका अनुसार जंगलमा शंकास्पद वस्तु लुकाएर राखिएको सूचनाका आधारमा खटिएको टोलीले खोज तलाश गर्ने क्रममा बन्दुक फेला पारेको हो। बरामद दुवै बन्दुक एक नाले भरुवा रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्ति भने हालसम्म पहिचान भएका छैनन्। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार बरामद बन्दुकको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। यसअघि पनि लमजुङको मध्य नेपाल महानगरपालिका 16 भोलेटार नजिकै रहेको लामा सोती पाखोको काडेपानी सार्वजनिक जंगलबाट प्रहरीले व्यवसाय अवस्थामा 5 थान एक नाले भरुवा बन्दुक बरामद गरेको थियो। इलाका प्रहरी कार्यालय भोलेटारबाट खटिएको प्रहरी टोलीले गस्तीको क्रममा जंगल क्षेत्रमा लुकाई छिपाई राखिएको अवस्थामा ती बन्दुक फेला पारेको थियो। यसै गरी साउन 21 गते बेसी सहर नगरपालिका छ मकै डाँडा स्थित जंगलमा प्रहरी सहायक निरीक्षक दिपेन्द्र डाँगीको कमानमा 3 जनाको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा एक नाले 12 बोरको बन्दुक फेला परेको थियो। लमजुङका विभिन्न स्थानमा पटक पटक भरुवा बन्दुक फेला पर्न थालेपछि यसको स्रोत र प्रयोगबारे प्रश्न उठेको छ। स्थानीय स्तरमा कतिपयले जेएनजी आन्दोलनको क्रममा अन्यन्त्र जिल्लाबाट प्रहरीसँग लुटेका हतियार समस्या पर्ने डरले जंगलमा फालिएको हुन सक्ने आशंका गरेको छ। पुतली बजार नगरपालिका 1 अराउदी खोलाले बगाएर 1 युवकको मृत्यु भएको छ। खोलाले बगाएर ओडा नम्बर 3 बाढ़ खोलाका 21 वर्षीय सलिम मगरको मृत्यु भएको हो। वर्षसँगै भरेको खोलाले बगाएर बेपत्ता मगरको सहसार्दुल गुल्मा स्याङ्जा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र सप्रवल नेपाल 30 नम्बर गुल्मा वालिङबाट खटिएको टोलीले खोज तलाश गर्ने क्रममा ओडा नम्बर 13 गौरी जगार आदि खोलामा मृत अवस्थामा फेला पारेको हो। पुतली खेत 12 ग 11 प 8 1 8 3 नम्बरको मोटरसाइकलमा स्याङ्जा बजार आउने क्रममा अराउदी खोला कगजीमा खोलाले मगरलाई बगाएको प्रहरी नायब उपरीक्षक रेशम दत्त अवस्थीले बताउनु भएको छ। उहाँले घटनाको थप अनुसन्धान जारी रहेको बताउनु भएको छ। शुक्रबार खसेको पहिरोले पश्चिम बागलुङको निसी खोला गाउँपालिका ओडा नम्बर ओडा 2 देवी स्थान धारा टोलका 8 घरमा छिरिपुगेको छ। उपल्लो बिन्दी हाडी चार बास खोला जोड्ने सड़कबाट खसेको पहिरोले धारा टोलका धन बहादुर खत्री राजन परियार दीपक परियार ज्ञान बहादुर परियार हरिकला घरती तारा घरती देवी राम घरती र टीका घरतीको घर गोठ र शौचालयमा क्षति पुर्याएको निसी खोला 2 देवी स्थानका वडा अध्यक्ष कुबेर विश्वकर्माले जानकारी दिनुभएको छ। बिहान पहिरो खस्दा मानवीय क्षति भने नभएको वडा अध्यक्ष विश्वकर्माले बताउनु भएको छ। पहिरोले घरहरूमा क्षति पुर्याएपछि प्रहरी चौकी जुग्गा खोला कुटोरी घटनास्थलतर्फ आउँदै गरेका वडा अध्यक्ष विकाले जानकारी दिनुभएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित मोदी खोलाको बीचमा रहेको मन्दिरमा बाढ़ीका कारण फँसेका तीनजनालाई सुरक्षा कर्मीले सकुशल उद्धार गरेका छन्। साउन 29 गते बिहान 2 बजेतिर आएको बाढ़ीले माता अन्नपूर्ण मन्दिर जाने दुवैतर्फका 2 फलामे पुल बगाएपछि उनीहरू मन्दिरमै थुनिएका थिए। अन्नपूर्ण गाउँपालिका 5 र 6 सिमाना नयाँ पुल बिरेथाती सड़क खण्डमा रहेको उक्त मन्दिरको आधा भाग समेत खोलाले बगाएको छ। मन्दिरमा पुजारी र भक्तजन फँसेको खबर पाएमा कतै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको थियो। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गढ कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काको कमानमा 13 टोली लिप परिचालन भएको थियो। उक्त टोलीमा रोप रेस्क्यू र गोताखोरहरू समेत सम्मेलन थिए। स्याङ्जाको पुतली बजार नगरपालिका 1 हरौदी खोलाले बगाएर 1 युवकको मृत्यु भएको छ। खोलाले बगाएर वडा नम्बर 3 बाढ खोलाका 21 वर्षीय सलिम मगरको मृत्यु भएको छ। वर्षसँगै बढेको खोलाले बगाएर बेपत्ता मगरको सिंह शार्दुल गोलमा स्याङ्जा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र सप्रबल नेपाल 30 नम्बर गोलमा वालिङबाट खटेको टोलीले खोज तलास गर्ने क्रममा वडा नम्बर 13 गौरी जगार आदि खोलामा मृत अवस्थामा फेला परेको हो। गण्डकी प्रदेशमा सवारी दुर्घटना र त्यस क्रममा हुने मृत्युदर बढ़ेको छ। ट्राफिक प्रहरी कार्यालय गण्डकीका अनुसार आर्थिक वर्ष 2081-82 तुलनामा 2082-83 झण्डै 14% दरले दुर्घटना र करिब 7% मृत्युदरमा वृद्धि भएको छ। आर्थिक वर्ष 2082-83 र 435 दुर्घटना हुँदा 252 जनाको मृत्यु भएको छ। त्यस्तै 347 जना गम्भीर घाइते भएका छन् भने 179 जना सामान्य घाइते भएका छन्। आर्थिक वर्ष 2081-82 382 दुर्घटनामा 237 जनाको मृत्यु भएको थियो। यो वर्ष 308 जना गम्भीर घाइते हुँदा 223 जना सामान्य घाइते भएका छन्। यस्तै आर्थिक वर्ष 2080-81 395 दुर्घटना हुँदा 177 जनाले ज्यान गुमाएका थिए भने 312 जना गम्भीर घाइते र 252 जना सामान्य घाइते भएका थिए। जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी कास्की र नवलपुरमा दुर्घटना भएका छन्। आर्थिक वर्ष 2082-83 नवलपुरमा 118 र कास्कीमा 115 दुर्घटना रेकर्ड गरिएका छन्। तनहुमा 78, गोर्खामा 25 र पर्वतमा 20 दुर्घटना भएका छन्। सो वर्ष सबैभन्दा कम मनाङमा 2 र मुस्ताङमा 6 मात्र दुर्घटना भएका छन्। रौतहतको गरुडा नगरपालिका सपोठियाबाट भारतको झारखण्डमा रहेको बाबा वैद्यनाथ र वासुकीनाथ दर्शन गर्न गएका यात्रु चढेको बस दुर्घटना भएको छ। दुर्घटनामा 1 बालक सहित 3 ज्यान गएको छ। 45 जना भन्दा धेरै यात्रु घाइते भएका छन्। रौतहत गुरुडा गरुडका नवल चौधरी र उहाँकी श्रीमती तथा राजेश महतोका 14 छोरा शिवम महतोको ज्यान गएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहतले जनाएको छ। N6K155-4 नम्बरको बस दुर्घटनामा 3 नेपाली तीर्थालुको ज्यान गएको भारतीय सञ्चार माध्यमले पनि जनाएको छ। हवस् त यिनै खबरहरूसँगै राति 10 ढोरबारा हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 थप समाचारका साथ पुनः भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आग्रह चाहन्छु। नमस्कार, शुभरात्रि।
17: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654-14-100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइम अहिले बिहानको 5 बज्यो टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: 103.8 अन्तर्मन को आवाज।
1: ए तिमी कहाँ जान लागे कि
2: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लागे।
1: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
2: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनुभयो भने एउटा सामान सित्तैमा।
1: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्क त।
2: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
1: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म। समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
3: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा, सम्पर्क
4: 97090 34335।
5: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
6: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौँला है।
7: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602।
1: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
9: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
9: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
9: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0625903769।
10: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
12: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
10: ए हो र, हस् दाई म आजै जान्छु।
9: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
14: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
15: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
14: हो र, कहाँ छ र त्यस्तो?
15: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
9: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
1: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
9: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
1: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9856062028 र 9801479716।
9: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
12: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
16: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349404।

0: नमस्कार अनि शुभ बिहानी. आज मिति 2083 साल साउन 30 गते शनिबार. नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको तृतीया तिथि सन् 2026 अगस्त 15 तारीख. रेडियो ढोरबाराई 103.8 मेगाहर्जसँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकैसाथ प्रसारण भइरहेको रेडियो ढोरबाराई हाइलाइट्समा सृष्टि खत्रीको स्वागत छ. ढोरबाराई हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू. सरकारले शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधनमा गम्भीर नभएको भन्दै नेपाल शिक्षक महासंघले भदौ पहिलो साता आन्दोलनको कार्यतालिका सार्वजनिक गर्ने. आन्दोलनको दोस्रो चरण अन्तर्गत काठमाडौँ केन्द्रित सड़क संघर्ष र विद्यालय ठप्प पार्ने जस्ता कड़ा विरोधका कार्यक्रमहरू लागू गर्न बाध्य हुने चेतावनी. विशेष महाधिवेशन अवैधानिक भएको कांग्रेस इतरपक्षको दावी. शेरबहादुर देउवाकै नेतृत्वमा 15 महाधिवेशन हुनुपर्नेमा जोड़. विशेष महाधिवेशनका नाममा पार्टीको विधि र विधान मिचेर कांग्रेसलाई कमजोर बनाउने काम भएको पूर्व सभापति शेरबहादुर देउवाको भनाई. कांग्रेसले विगतमा केही गरेन भन्ने भाष्य गलत भएको टिप्पणी. बजारमा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा उपभोक्ताहरू मारमा. ग्यास नपाएको भन्दै सरकारलाई गुनासो टिपाउनेको संख्या 7,000 बढ़ी. अस्पतालमा हुने मृत्युको कारण अब लुकाउन नपाइने. मृत्यु दर्ता प्रक्रियालाई पारदर्शी बनाउनुका साथै फर्जी मृत्यु दर्ता रोक्ने मन्त्रालयको विश्वास. राष्ट्रिय युवा महोत्सव 2026 काठमाडौँमा सम्पन्न. युवालाई भविष्यका संवाहक मात्र नभई वर्तमानका प्रश्नकर्ता बनाउन जोड़. जेएनजी आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ताको प्रक्रिया गम्भीरतापूर्वक अघि बढ़ाइने गृहमन्त्री सुदन गुरूङको भनाई. आर्थिक वर्ष 2082-83 गण्डकी प्रदेशमा सवारी दुर्घटना र मृत्युदरमा वृद्धि. एक वर्षको अवधिमा 435 दुर्घटना हुँदा 252 जनाको मृत्यु, 347 जना गम्भीर घाइते. बेलायतले वर्क परमिट लाइसेन्स खारेज गरेपछि जोखिममा नेपाली कामदार. वैदेशिक रोजगारीको प्रलोभनमा नेपालमै लाखौं ठगिनेको संख्या अधिक. एनसेलको शेयर बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नगर्न नेपाल सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश. स्वास्थ्य बीमा बोर्डले नयाँ आवद्धता नवीकरण र वितरण अध्यावधिको कार्य अनलाइन मार्फत मात्रै गर्ने. अब सेवाग्राहीको समय बचत हुनुका साथै सेवा प्रवाहमा थप पारदर्शिता बढ़ने. स्याङ्जाको पुतली बजारमा अरौदी खोलाले बगाएर विपत्ता भएका युवाको शव आधी खोलामा फेला. थप अनुसन्धान भइरहेको प्रहरीको भनाई. गण्डकीका संचार माध्यमलाई अनलाइन नवीकरण प्रमाणपत्र दिन शुरू. नेपाली भाषाको प्रयोगमा बढ़दै गएको अशुद्धता कम गर्न गण्डकी प्रदेशमा शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान शुरू. सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिशहरूको कार्यान्वयन अवस्था अत्यन्त न्यून रहेको अध्यक्ष तप बहादुर माकको भनाई. कृषि संकलन तथा बिक्री केन्द्रको संचालनमा देखिएका समस्या उपलब्धि र चुनौती विषयमा शुक्लागण्डकी नगरपालिकामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न. भैरवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने सभामुख डुल प्रसाद अर्यालको दावी. मोदीको बाढ़ीले सड़क बगाएपछि बेरेठाँटी खान्द्रुक सम्पर्क विच्छेद. बेनी जोमसुम र बेनी दरवाङ सड़क रातीमा बन्द. ग्यासको मागमा चाप बढ़ेर केही असहजता देखिएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाई. नेपाली तीर्थयात्री चढ़ेको बस भारतमा दुर्घटना. एक बालक सहित 3 जनाको ज्यान गयो. हर्मु जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्दै इरानद्वारा जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग। र एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने तयारी। हवस् त यिनै खबरहरूसँगै आजका लागि ढोरवराई हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईहरूलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित उपस्थित हुने नै छौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित म सृष्टि खत्री विदा हुन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: X103.8 अंतर्मन को आवाज।
3: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
4: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
3: हो र, कहाँ छ र त्यस्तो?
4: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल।
5: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
6: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
7: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
4: अनि बीचमा नझर्ने।
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोर फिर्दी छाप्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घंटा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625901363।
12: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
13: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
14: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
13: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
15: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
16: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
17: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समीर कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
18: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
16: ठ्याक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
13: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
18: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
19: र रामचन्द्र महत 9841616878।
20: हजुर, दान गरौ।
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
13: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
20: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
21: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
22: भदौ 1 गते देखि 8 गते सम्म चियोन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
18: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
22: धार्मिक महोत्सवका आकर्षणहरू
18: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
0: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीती नाटक
18: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती
18: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ
2: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहु।
23: फुक्कै खाए साह्रै मिठो पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन अपक्कै।
24: यो हो बोनस चाउचाउ।

0: पोखरा
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779 आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी
2: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900
3: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
5: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी चार दुलेगौडा सम्पर्क 0564142333
4: र 9678167

0: 103.8 अन्तरमन को आवाज।
1: दिन को संकेत सधैं बिहानी ले गर्छ, त्यसैले तपाईको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल साउन 30 गते शनिबार, साउन कृष्ण पक्षको तृतीया तिथि, सन् 2026 अगस्त 15 तारीख। यदि तपाईहरूलाई सुन र चाँदीका आधुनिक आकर्षण गरगहना बनाउनु परेमा दुधेगौड़ामा रहेको रेडियो ढोरबराई रहेको भवनभन्दा केही घर तल अवस्थित जय शिव सुनचाँदी पसलबाट कारोबार गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अब तपाईको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। आज महत्वपूर्ण कामको शुरूआत हुनेछ। परिवारको साथ लिएर अगाडि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथ मिल्नेछ। व्यापारमा थप मेहनतको खाँचो रहेको देखिन्छ। वृष राशि। बोलीको प्रभावले राम्रो काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्नेछ। धन सम्पत्ति आर्जन हुनेछ। मान सम्मान प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग रहेको छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन राशि। तपाईको बोलीका कारण विवाद बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले सृजनात्मक क्षमता थपिनेछ। आफन्तसँग सचेत बढ्नुपर्ने देखिन्छ। व्यवहार गर्दा 3 पटक सोच्नुपर्ने दिन रहेको छ।